झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। यसैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9894827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर, जालपा देवी मन्दिर नजिकै।
4: ओहो मेयर साहब नमस्कार। है
5: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
5: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
4: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
6: विपद बारे चासो राखौ, चनाको बनाऊ।
7: विश्व खाद्य कार्यक्रम सर्फरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
9: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
9: के गर्छ र सन मेडिकेयरले?
10: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
9: यति गरेपछि धेरै राहत हुने रहेछ त।
10: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
9: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
11: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
7: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 टोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 भाद्र 5 लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
11: तपसिल
7: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र 1 फोटोकपी,
11: बैंकको सकल चेकबुक र 1 फोटोकपी,
7: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
11: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2,
7: क्यान्सर रोगीहरूको हकमा 3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
11: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
7: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
12: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 21 गते बिहीबार, अगस्त 6 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बितेको छ घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा। त्रिशुली, मर्स्याङदी, सेती र काली गण्डकी नदीमा पानीको सतह बढ्दै नारायणी नदी आसपासमा डुबानको जोखिम। साँझैसम्म सतर्कता अप्नाउनु पर्ने।

0: चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन, 128 मेगावाट तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू,
1: पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायातका सबै काम 20 दिनदेखि ठप्प, मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छोड्दै, झारफुकका नाममा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढ़दै,
0: भारतको झारखण्डमा चट्याङबाट एकै दिन 14 जनाको मृत्यु, मनसून शुरू भए यता 100 बढ़ीको ज्यान गयो, रूसद्वारा युक्रेनमा व्यावसायिक क्षेत्र लक्षित क्षेप्रास्त्र तथा ड्रोन आक्रमण,
1: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने, नेपालले 22 खेलमा सहभागिता जनाउँदै आईसीसी एक दिवसीय विश्वकप आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरको सबैभन्दा शुरूमा मौसम सम्बन्धी प्रसंग।
0: बितेको 6 घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको लुम्ले क्षेत्रमा 93.8 मिलिमिटर वर्षा भएको छ। घली खर्क क्षेत्रमा 79.6 मिलिमिटर वर्षा भएको छ। गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दा बागमती, लुम्बिनी र गण्डकीको सीमा क्षेत्रमा पनि पानीको झरी परेको छ। नवलपुर, परासी र बर्दघाट क्षेत्रमा बितेको 6 घण्टामा क्रमश 91.2, 88.6 र 82.2 मिलिमिटर पानी परेको छ। लगातार परेको पानीका कारण त्रिशुली, मर्स्याङदी, सेती गण्डकी, काली गण्डकी लगायतका नदीहरूमा बाढ़ी बढ़िरहेको छ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आज साँझसम्म थप पानी पर्ने पूर्वानुमान रहेकाले नारायणी नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा साँझसम्मै सतर्क रहनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीले CIM बताउनुभयो।
3: पछिल्लो 6 घण्टाको वर्षाको अवस्था हेर्दा गण्डकी प्रदेशका अधिकांश जिल्लामा भारीदेखि धेरै भारी वर्षा भएको छ र अझै वर्षा हुने सम्भावना छ। नारायणी बेसिनका विभिन्न नदी तथा खोलाहरूमा पानीको स्तर चेतावनी तह पार गरेको एवं केही स्थानमा खतराको तह समेत पार गरेको हुँदा नारायणी नदी बेसिनका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरूले आज दिनभरि नै सतर्कता अपनाउनु हुन एवं जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने सूचना चेतावनीहरूको अनिवार्य पालना गराउनु हुन सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध छ।
0: आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका पहाड़ी भूभागमा र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको पनि सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका, कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागमा, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशका तराई भूभागका थोरै स्थानमा मध्यम खालको पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्ने विभागले जनाएको हो।
1: प्रधान न्यायाधीश नियुक्ति सर्वोच्च अदालत

0: भारतका न्यायाधीश र संवैधानिक परिषद सम्बन्धी अध्यादेशबारे विज्ञप्ति जारी गरेका तीन अन्तर्राष्ट्रिय मानवाधिकार वादी संस्थासँग विज्ञप्तिमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश र प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई गरिएको सिफारिशबारे पनि टिप्पणी गरिएको थियो। यही विषयलाई लिएर संसदीय समितिमा हिजो छलफल गरिएको हो। रासोपाकी सांसद समीक्षा बासकोटा सभापति रहेको समितिले अर्कै समितिका सदस्य यज्ञमणि नेउपानेको निवेदनका ती संस्थाको विज्ञप्तिमाथि छलफल अगाडि बढ़ाएको थियो। छलफलपछि समितिले एमनेस्टी इन्टरनेशनल आईसीजे र ह्यूमन राइट्स वाच नामक संस्थाहरूले नेपालको स्वतन्त्र न्यायपालिका तथा सार्वभौम संसदको विधि निर्माण सम्बन्धी विधायकी अधिकार समेतका सम्बन्धमा जारी गरेको संयुक्त विज्ञप्तिका विषयमा ती संस्थासँग आधिकारिक प्रमाण समेत पेश गर्ने गरी स्पष्टीकरण माग गर्न र सोको लिखित जानकारी समितिलाई गराउन सरकारलाई भनिएको छ। समितिले गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले समाज कल्याण परिषदसँग गरेको परियोजना सम्झौता बमोजिम स्वीकृत उद्देश्य र तोकिएको कार्य गरे नगरेको विषयमा सूक्ष्म प्रभावकारी र नियमित अनुगमन गर्न पनि भनेको छ। यसैबीच सरकारले 7-13 भदौमा काठमाण्डमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको ब्रिफिङ तथा गृहमन्त्री सुधन गुरूङको कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूका अनुसार परराष्ट्र सचिव अमृत बहादुर राई संघको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाण्डु विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरेर पनि कार्यक्रम रोक्न भन्नुभएको थियो।
1: प्रतिनिधि सभाको बैठकमा अब कालो चश्मा लगाएर उपस्थित हुन नपाइने भएको छ। सभामुख डोलप्रसाद अरियाले संसदको गरिमा र मर्यादा कायम गर्न भन्दै कालो चश्मा लगाएर बैठकमा आए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको हो। उहाँले सबै दललाई आफ्ना सांसदलाई यो निर्णयबारे जानकारी गराउन र संसदमा मर्यादित पोशाक कोट तथा लोगो अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ। संसदका बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह गृहमन्त्री सुधन गुरूङ पूर्वाधार मन्त्री सुनिल सालदेखि सांसदहरू राजेन्द्र राई सुनिल केसी लगायतका थुप्रै सांसदहरू कालो चश्मा लगाएर उपस्थित हुने गर्नुभएको छ। कतिपय मन्त्रीले त लोगो समेत नलगाई बैठकमा आएको गुनासो समेत बढ़ेको छ। सभामुख अर्यालले कसैको नाम भने लिनुभएन। सभामुख अर्यालको सभापतित्वमा हिजो दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। उक्त बैठकमा सभामुख अर्यालले संसदलाई गरिमामय र मर्यादित बनाउनु पर्ने भन्दै सांसदको दायित्व बोध गराउनु यस्तो निर्णय गरिएको समेत बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाह गृहमन्त्री सुधन गुरूङ पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई सुनिल केसी सहितका थुप्रै सांसदहरूले कालो चश्मा लगाएर उपस्थित हुँदै आएकोमा असन्तुष्टि समेत जनाउनु भएको थियो। त्यसै सन्दर्भमा हिजो दिउँसो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले संसदलाई गरिमामय र मर्यादित बनाउन सबैको दायित्व रहेको समेत उल्लेख गर्नुभएको छ। यता कार्यव्यवस्था परामर्श समितिले 14 साउनदेखि 10 भदौसम्मको क्यालेण्डर पारित गरेको छ। क्यालेण्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश छैन। नेकपा प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कुराकानी गराउँदा सभामुखले सरकारसँग परामर्श गरेर तय गर्ने जवाफ दिएको समेत बताउनु भएको छ। तय नभएमा सदनमै निमापत्ति गर्ने धारणा समेत राखेको उहाँले बताउनुभयो।
0: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभएको छ। हिजो सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको बताउनुभयो। यसअघि निगमले बजार ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको अभावको अपवाहपछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो। एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको उहाँको भनाइ रहेको छ। उहाँका अनुसार सरकारले पहल गरेर मासिक 50-55 हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दशैं तिहार अघि उपभोक्ताका घरमा रहेका खाली सिलिण्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्न सक्छ। ग्यास अभावको समस्या अबको 2 हप्ताभित्र समाधान भइसक्ने पनि उहाँले आश्वासन दिनुभयो। समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। अहिले बजारमा ग्यासको आपूर्तिमा समस्या देखिनुको कारण के हो? सीआईएनसँग कुराकानी गर्दै निगमका प्रवक्ता मनोज ठाकुरले भन्नुभयो,
2: जति रिक्वायरमेन्ट छ, जस्तै हाम्रो मासिक खपत चाहिँ 45-46,000 मेट्रिक टन हो, त्यो परिमाण चाहिँ ग्यास आएकै छ। तर यो जुन बजारको एकासी यो डिमान्ड बढेको कारणले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा, सबै ठाउँमा त नभनौ, कतिपय ठाउँमा चाहिँ ग्यास चाहिँ सहज रूपमा नपाएको भन्ने गुनासाहरू पनि आइरहेका छन् र विभिन्न संचार माध्यममा पनि त्यो आइरहेको छ। तर जसरी संचार माध्यममा आएको छ त्यो अवस्थामा पनि नरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। किनभने ग्यास आयातमा समस्या भएको भए यति उपभोक्ताहरू चाहिँ यसरी प्यानिक हुनुपर्ने अवस्था थियो, तर ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन र हामीले जुन डिजर्टमा 46,000-47,000

0: आपत्ति जनाइसकेको अवस्थामा संसदीय समितिले छलफल गरेर निर्देशन दिएको भन्दै मानव अधिकार कर्मीहरूले भने प्रश्न उठाएका छन्। एमनेस्टीलाई आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधि सम्मिलित विशेष संयन्त्र बनाइएको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाई र भ्रमका कारण मृत्युको जोखिम,
2: पानी खुवाउनु हुँदैन, पटक्कै पनि पानी खुवाउनु हुँदैन, पेसेन्ट चाहिँ कन्सियस छ, अचेत अवस्था छैन, कम्प्लिटली होसमा छ भने त्यस्तो अवस्थामा पानी खुवाउँदा चाहिँ मिल्छ, खुवाउन मिल्छ, यो चाहिँ बिल्कुलै मिल्छ।
0: 128 मेगावाट तमोर मेवा जलविद्युत आयोजन सुरुङ खन्न शुरू, पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायातका सबै काम 20 दिनदेखि ठप्प, मल ल्याउँदा भारतीय जेलमा पुगेका सरलाईका किसान दाजुभाइ जमानतमा छुट्दै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
3: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
4: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
4: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
4: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
3: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने,
3: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
4: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
3: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
4: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
3: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
4: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
3: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
5: राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
6: सेवाहरू, बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप्स सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सुधारको नारादेखि विवादको घेरासम्म शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने आमाको दूध संकलन गर्न घर घर पुग्नेछ मिल्क भ्यान शीर्षकमा अर्को खबर प्रकाशित छ। नवजात शिशुका लागि दूधको माग अत्यधिक बढ़े पनि संकलन न्यून भएपछि काठमाडौँ उपत्यकाका घर घरमा पुगेर आमाको दूत संकलनको तयारी थालिने भएको छ। त्यस्तै भित्र विश्वमा मल ल्याउँदा भारतीय जेलमा रहेका सर्लाईका किसान राजुभाई जमानतमा छुट्दै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। दुई बोरा यूरिया र छ बोरा डीएपी मल लिएर घर आउँदै गर्दा पक्राउ परेका सुरेश प्रसाद सिंह र नरेन्द्र प्रसाद सिंहलाई जमानतमा छान भारतीय अदालतको आदेश रहेको छ। देशभरका स्वास्थ्य संस्थामा सर्पदंश विरूद्धको औषधिको चरम अभाव शीर्षकमा अर्जुन पौडेलले खबर लेख्नु भएको छ। वैशाख यता मात्रै विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु र 716 जना घाइते भएका छन्। यो वर्ष विपदबाट भन्दा पनि 25% बढ़ी सर्पदंशको मृत्युको तथ्याङ्क छ, अर्जुन पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमै राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई अर्थमन्त्री वाग्लेका प्रश्नै प्रश्न शीर्षकमा खबर छ भने 128 मेगावटको तमर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नागरिक दैनिकमा नागरिकता नहुँदा सुविधाबाट वञ्चित शीर्षकमा चितवनबाट वसन्त ढुंगानालाई लेख्नु भएको खबर छ। चितवनको खैरहनी नगरपालिका 10 स्थित कठारमा सरकारले बनाइदिएको घरमा बस्नुहुन्छ छेउरी माझी। उहाँका दुई छोरा र तीन छोरी छन्। छोराछोरीको विवाह भएर नाति नतिना जन्मिसकेका छन् तर तिनीहरूले पढ्न पाएका छैनन् किनभने उनीहरूको जन्म दर्ता नै छैन। कक्षा 5 त पढे त्यसभन्दा माथि गएपछि जन्म दर्ता चाहिने रहेछ माझीले भन्नुभएको छ। सरकारवाला निकायले समन्वय गर्नुपर्ने उहाँको माग छ। चिकित्सा स्नातक प्रवेश परीक्षा कहिले शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा सार्वजनिक गरेको करिब 1.5 महीना बितिसक्दा पनि चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस बीडीएस बीएससी नर्सिङ बीपीएच बी फर्मा लगायतको एकीकृत प्रवेश परीक्षाको आवेदन अझै खुल्न सकेको छैन। यसले चिकित्सा शिक्षा अध्ययनको तयारीमा रहेका हजारौं विद्यार्थीलाई अन्यलमा पारेको छ भने शैक्षिक क्यालेण्डर समेत प्रभावित हुने निश्चित बनेको छ। एमाले किचलोले प्रदेश सरकार गठनमा अन्यल शीर्षकमा खबर छापिएको छ भने स्वार्थले संकटमा कांग्रेस आफ्नै दोकान खोल्ने तयार

0: का सबै काम 20 दिनदेखि ठप्प भएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याइएको नयाँ प्रणालीमा समस्या नै समस्या निम्तिएपछि देशभरका 43 वटै यातायात कार्यालयमा सेवा अवरूद्ध छ। हजारौं सेवाग्राही प्रभावित भएका छन्। संयुक्त राष्ट्रसंघीय महासभामा यसपटक पनि प्रधानमन्त्री नजाने नेपालको नेतृत्व परराष्ट्र मन्त्री खनालले गर्ने शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। राप्रपाको निर्णयले बागमतीमा नयाँ सरकार गठन झनै पेचिलो शीर्षकमा मकवानपुरबाट पोस्टराज अधिकारीले लेख्नु भएको खबर छ भने सरकारबारे कांग्रेसको टिप्पणी सुशासन पारदर्शिता र जवाबदेहितामा पूर्ण असफल शीर्षकमा अर्को खबर पनि छापिएको छ। मित्री पन्नामा सामान्य अवस्थाको दैनिक खपतभन्दा 50% बढ़ी ग्यास आयात तैपनि किन छ अभाव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। इन्टरनेट सेवा प्रदायकबाट पाउने 2 अर्ब बक्यौता उठाउन सरकारको ताकेता शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको छ भने पहिलो पटक एकै वर्षमा 2 खर्बमाथि जीवन बीमा व्यापार शीर्षकमा पनि खबर छापिएको छ। गोर्खापत्र दैनिकमा बदशालाको फोहोर अब मोहर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। बक्यौता रकम तिर्नुपर्छ शीर्षकमा सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसंचार सेवा शुल्क रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष बापतको बक्यौता असुलीको विषय टुंग्याउने तयारी गरेको बारेमा खबर छापिएको छ। 10 मन्त्रालयको ओएनएम सम्पन्न भएको बारेमा नगेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। भित्री पन्नामा भरतपुरमा भूमिगत लाइनबाट बिजुली वितरण शुरू भएको बारेमा खबर छापिएको छ। चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरिएको हो। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतको पूर्वी राज्य झारखण्डमा चट्याङ लागेर 14 जनाको मृत्यु भएको छ, 8 जना घाइते भएका छन्। स्थानीय संचार माध्यमका अनुसार भारी वर्षा र आँधी बेहरीसँगै परेको चट्याङबाट 3 जिल्ला प्रभावित भएको छ। भारतको मौसम विज्ञान विभागले शनिबारसम्म झारखण्ड सहित विभिन्न क्षेत्रमा व्यापक ठूलो पानी पर्ने पूर्वानुमान गरेको छ। यसैबीच भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढ़ी र पहिरोका कारण जुलाईदेखि हालसम्म 100 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। तथ्याङ्क अनुसार हजारौं मानिस डुबानका कारण आफ्नो घर तथा आवास छोड्न बाध्य भएका छन्। वार्षिक मनसुनले ल्याउने वर्षामा किसानहरू निर्भर रहने भए पनि जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रमा यस्ता घटनाहरू थप बढ़दै गएको समेत विज्ञहरूले चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भारतको उत्तर पूर्वी राज्य असम मनसुनी वर्षाबाट सबैभन्दा धेरै प्रभावित भएको छ। उक्त राज्यमा कम्तीमा 87 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। रूसको क्षेपणास्त्र तथा ड्रोन आक्रमणबाट युक्रेनको किएव क्षेत्रमा 17 जनाको मृत्यु भएको छ। युक्रेनको राज्य आपतकालीन सेवा विभागका अनुसार आक्रमणबाट गोदाम रसद केन्द्र व्यापारिक भवन तथा औद्योगिक संरचनामा क्षति पुगेको छ। सबैभन्दा बढ़ी क्षति किएव क्षेत्रमा रहेको र त्यहाँ 16 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। बीसौं एसियाली खेलकुद अन्तर्गत जापानमा आयोजना हुने 20 एसियाली खेलकुदमा नेपालबाट सहभागी हुने खेलाड़ी र अफिसियलको टुंगो लागेको छ। हिजो राष्ट्रिय खेलकुद परिषद राखेपाले कुल 22 खेलमा 136 खेलाड़ी सहभागी हुने टुंगो लगाएको हो। 22 खेलमा कुल 32 प्रशिक्षक सहभागी हुने पनि राखेपाले जानकारी दिएको छ। नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदा 80 पुरूष र 56 महिला रहेका छन्। पछिल्लो पटक खेल र खेलाड़ी संख्या धेरै तथा पदक कम आएपछि ठूलै आलोचना पनि भयो। अझ एक खेलका लागि पदाधिकारी अर्को खेलको अफिसियल बनेर प्रतियोगितामा सहभागी भएको पनि विगतको अभ्यास रहेको छ। सिद्दिकी शम्सुद्दीनले एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनशीपमा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियलको भूमिका निर्वाह गर्नुहुने भएको छ र नेपाली क्रिकेट टीमले अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एनटी टप एण्ड टी20 श्रृंखला खेल्नु भएको छ। त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले खेल तालिका सार्वजनिक गरेको छ। क्यानले सहभागी हुने टीमको भने टुंगो लगाएको छैन अनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले 10 टोलीको सहभागिता रहने ग्लोबल क्वालिफायर्स प्रतियोगिताको मिति तय गरेको छ। प्रतियोगिता 22 फेब्रुअरीदेखि 23 मार्च 2027 हुनेछ। प्रतियोगिताको भेन्यू अर्थात स्थान भने सार्वजनिक गरिएको छैन।
1: सर्पको टोकाईपछि के कुरामा सावधानी अप्नाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छ। साझा खबर सुन्दै गर्नुहोला।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गते सम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: चाँडो भन्दा चाँडो अस्पताल पुर्याउनु पर्यो, त्यसमा चाहिँ स्ट्रेचर अथवा हामी गाडीको प्रयोग गर्न सक्छौँ।
3: त्यसपछि सर्पले जहाँ टोकेको छ त्यो भाग चाहिँ चलाउनु भएन अनि त्यसपछि सकेसम्म अस्पताल छिटो पुर्याउनु
2: पर्यो, भन्दा छिटो पुर्याउनु पर्यो।
3: अघि जडीबुटीको कुरा उठिहाल्यो होइन, नेपालमा आयुर्वेद चिकित्सालाई लामो समयदेखि प्रयोगमा ल्याइराखेको छ र मानिएको पनि छ, केही रोगहरू उपचार पनि सम्भव भएको छ होइन। तर सर्प टोकाईमा आयुर्वेद जुन जडीबुटीको कुरा छ, टोकेको ठाउँमा लगाएपछि त्यसले चुस्छ अनि निको हुन्छ भन्ने खालको पनि रहेछ, यो चाहिँ के हो खास?
2: यो सबै भ्रम हो, यी चिजहरू जति पनि छन् सबै भ्रम हो। अब विषालु सर्पले टोकिसकेपछि चाहिँ अब लिम्फेटिक सिस्टम हुन्छ हाम्रो बडीमा, त्यसबाट लिम्फेटिक सिस्टमबाट सर्कुलेट भएर हाम्रो ब्लडमा पुग्ने हो र बडीको हरेक पार्टमा पुगेर श्वास प्रश्वासलाई असर गर्ने, ब्रेनलाई असर गर्ने, रगत रक्तस्राव हुने, यी कुराहरू हुने हो। अनि न्युरोलोजिकल मेनिफेस्टेसन्स भन्छ, न्युरोलोजिकल मेनिफेस्टेसन करेट र कोब्राहरूको टोकाइबाट चाहिँ दिमागमा असर गर्ने, जस्तो आँखा हेर्न नसक्ने, लिड्स आई लिड फल हुन थाल्ने, बोल्न नसक्ने, निन्न नसक्ने, श्वास प्रश्वासमा प्रब्लम आउने, प्यारालाइसिसहरू हुने, यी लक्षणहरू हुन्। अब यसमा चाहिँ हजुरले कुनै पनि जडीबुटीको प्रयोग गरे भने, मैले अघि नै भनिसके साइन्टिफिक प्रमाण कुनै पनि यस्ता चिजहरूको छैन जसले चाहिँ पोइजनलाई चाहिँ निष्क्रिय बनाउन सकोस्। सर्पको टोकाई एउटा चाहिँ न्युरोटोक्सिक, अर्को चाहिँ मायोटोक्सिक, एउटा चाहिँ हेमाटोटोक्सिक। त्यो भनेको एउटा ब्रेन र नसाहरूलाई एफेक्ट गर्ने, अर्को रगतलाई असर गर्ने र तेस्रो चाहिँ मांसपेशीलाई असर गर्ने। अब न्युरोलोजिकल न्युरोटोक्सिक इफेक्टहरू भएको सर्पहरू जसले कज गर्न सक्छ त्यो भने, त्यसमा चाहिँ हजुरको अवस्था जुन छ, आफ्नो ब्रेनको अवस्था, सोच्न सक्ने अवस्था, बोल्न सक्ने अवस्था, त्यो चाहिँ त्यसमा बिस्तारै कमजोरीहरू आउन सक्छ, आँखाको आइलिड्सहरू ड्रुपिङ हुन सक्छ।
4: सेनानी डाक्टर ताहिर अली अन्सारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: 6 घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा, त्रिशुली, मर्स्याङदी, सेती र काली गण्डकी नदीमा पानीको सतह बढ़दै नारायणी नदी आसपासमा डुबानको जोखिम, साँझैसम्म सतर्कता अप्नाउन पर्ने।
4: चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन, 128 मेगावाट तमौर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू।
5: पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायात कार्यालयमा सबैभन्दा 20 दिनदेखि ठप्प, मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छुट। फुट्दै झारफुकका नाममा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढ़दै
4: भारतको झारखण्डमा चट्याङबाट एकै दिन 14 जनाको मृत्यु। मनसून शुरू भए यता 100 भन्दा बढ़ीको ज्यान गयो। रूसद्वारा युक्रेनमा व्यावसायिक क्षेत्र लक्षित क्षेपास्त्र तथा ड्रोन आक्रमण
5: र जापानमा हुने विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने, नेपालले 22 खेलमा सहभागिता जनाउने आईसीसी एक दिवसीय विश्वकप आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने।
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, भारतबाट आपूर्ति हुने मात्रा घटेको छैन तर नेपालमा ग्यासको अभाव भइरहेको छ। खाली सिलिण्डर बोकेर मानिसहरू विभिन्न चोकहरूमा दौड़िराखेका देखिरहेको छ र यहाँ व्यङ्ग गर्न खोजिएको छ। सरकारले पुर्याउँछु भनिराखेको छ, आश्वासन दिइराखेको छ तर दिइराखेको छैन। एउटा खाली स्थान देखाइएको छ जहाँ एकजना अलि दुब्लो पातलो वृद्धावस्थाको जस्ता देखिने व्यक्ति ग्यासको सिलिण्डर बोकेर त्यहाँ नजिकै हिँड्दै गरेको अवस्थामा एकजना सरकारका प्रतिनिधिले एउटा हातबाट कागजको चिरकटो जस्तो त्यहाँ थमाउन खोजिराखेको जस्तो देखिन्छ। त्यो खाली ग्यासको सिलिण्डर बोकेका व्यक्ति केही भन्न खोज्दैछन्, माथि यस्तो लेखिएको छ। यसलाई सल्काएर भात पकाउने कि लाइन जोडेर पकाउने?
5: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सेती राजमार्गको दुर्गौली कञ्चनपुर सड़क खण्डमा यात्रुलाई आवत जावतमा कठिन, दुर्घटना बढ़नुका साथै बाल बालिकालाई विद्यालय जान समस्या। टीकापुर शिक्षा शाखाले शिक्षक डायरी वितरण गरेपछि विद्यालयमा शिक्षक डायरीको उपयोगिता र प्रभावकारिता बढ़दै डायरीले शिक्षकहरूलाई व्यस्त बनाउँदै। स्थानीय संरक्षणकर्मी डल्फिन संरक्षणमा सक्रिय, यस वर्ष 17 डल्फिन देखेका संरक्षणकर्मी भोजराज ढुंगानाको भनाई। र रगतको माग बढ़ेपछि टीकापुर रेडक्रसमा रगतको अभाव। अब खोज खबर विस्तारमा। निर्माणाधीन सेती राजमार्गको दक्षिण खण्ड दुर्गौली कञ्चनपुर सड़कमा यात्रीलाई आवत जावत गर्न समेत कठिन भएको छ। निर्माण कम्पनीले सड़कका दायाँ बायाँ किनार उठाएर सड़कमा माटो पटानी गरेर छोड़िदिएकाले वर्षाको पानीले माटो धसिएर हिँड्न समस्या भएको हो। थप खबर सहकर्मी आकाश चौधरीबाट।
1: बस्तीको बीचमा रहेको करिब 1 किलोमिटर सड़क पूरै बिग्रिएको छ। यो जानकी गाउँपालिका वडा नम्बर 2-4 जोशीपुर गाउँपालिका 5 का मानिसहरूको टीकापुर आउने मुख्य सड़क हो। सड़क हिलामे भएपछि मानिसहरू सड़कको किनार किनारमा हिँड्नु परेको र त्यहाँबाट चिप्लेर लड्ने गरेका छन्। जानकी चार कञ्चनपुरका परशुराम महतोले बाटो हिँड्ने समस्या भएको र आफू लडेर घाइते भएको बताउनुभयो।
2: सेती लोकमार्ग विकासको लागि अहिले शुरूआत भएको छ, विकासकै लागि राम्रो कुरा हो। विकासको नाममा एकदमै लामो भयो यो निर्माण कार्यहरू, धेरै लामो हुँदाखेरि अब यो वर्षासम्म चाहिँ केही अंशहरू कम्प्लिट हुनु पर्थ्यो। त्यो कम्प्लिट नहुँदाखेरि यो दुर्गौली कञ्चनपुर खण्ड अथवा टीकापुर सेती लोकमार्ग, यो खरगौली परागीपुर यता सबै अस्त व्यस्त छ। यहाँ दैनिक चल्ने स्कूलका बसहरू पनि उहाँहरूलाई डिस्टर्ब छ। यसै गरी दैनिक आवत जावत गर्ने कर्मचारी, जानकी गाउँपालिका टीकापुरतिर जाने कर्मचारीहरूलाई पनि डिस्टर्ब छ। बाटो यातायात नहुँदाखेरि सबैलाई समस्या छ। म पनि सानो किसान पनि, जो दैनिक उपभोग्य वस्तु छ, यहाँ किसानहरूलाई, यहाँका पब्लिकहरूलाई ग्यास सप्लाई गर्न पनि अप्ठ्यारो छ, खाना पकाउनलाई समेत अप्ठ्यारो भइरहेको छ यो बाटोले गर्दाखेरि। 18 गते यही ग्यास ल्याउने क्रममा यो बाटो नहुँदाखेरि बाइपासको बाटो लैजाँदा यहाँ मलाई घुँडामा खुट्टामा चोट पनि लाग्यो।
1: माटो पटानी राम्रो भएको बेला रिक्सा चढेर विद्यालय जाने बाल बालिका रिक्सा चल्न नसक्ने भएपछि साँझ बिहान साइकलमा लिनु परेको र पानी परेको बेला बोकेर लैजाने गरेको कञ्चनपुरकी असरानी चौधरीले बताउनुभयो।
3: दुखै छ, अब बाटो यस्तो छ, बिहान पठाउन जानुपर्ने, फेरि लिन जानुपर्ने, पानी आएको बेला झन् अप्ठ्यारो हुन्छ।
1: अर्का स्थानीय कमला विष्टले सड़कै कारण कटिको गरी खाने बाटो बन्द भएको, साना बाल बालिका विद्यालय जान कठिन भएको बताउनुभयो।
4: बाटोको हालत यस्तो छ, बच्चाहरूका पुरै स्कूल बन्द भइरहेछन्, यहाँ मान्छेको सब यहाँ गरी खाने बाटो पनि सब बन्द भइहाल्यो, यहाँका सब त्यस्तै छन्। यहाँका मान्छेहरू कतिचोटि भनिसक्यौँ तिनीहरूलाई, हामीले त भन्दा हामी थाकिसक्यौँ, कति भन्ने।
1: स्थानीय रामेश्वर रेग्मीले 30 महिनादेखि दुःख पाइरहेको बताउनुभयो।
5: बाटो चाहिँ लगभग 30 महिना जति भइसक्यो, 30 महिनामा त कालो पत्र नै हुनुपर्ने हो। अब यो ठेकदार पक्षको लापरवाही छ यहाँ ठुलो, चाहिँ समयमा चाहिँ काम उहाँले गर्नुहुन्न। अनि अर्को यो हाम्रो यसमा पनि बाटोमा विद्युतका पुलहरू पनि बाटोमा पड्या छ, यो विद्युतको पुलहरू पनि साथमा चाहिँ आवश्यक चाहिँ सड़क विभागले चाहिँ पहल गरिदिनुपर्छ। अब उनीहरूले एक दुईवटा पुल सार्ने भन्दा एक दुईवटा पुल सार्यो भनेपछि अब हामीलाई समस्या आउँछ। भोलिको दिनमा दुर्गुलदेखि प्रतापपुरसम्म 10 सहकारी संस्थाहरू पर्छन्, अब सहकारी संस्थाहरूसँग बजेट हुँदैन, पुल सार्ने समस्या हुन्छ र यो बाटो पनि सकल बनाउनु पर्छ।
1: अर्का स्थानीय पवित्रा कठरिया, निर्माण कम्पनीले सड़क किनारमा थुपारेको माटो र ग्राभेल मात्रै हालिदिए पनि मोटरसाइकल, साइकल र पैदल हिँड्न सकिने बताउनुहुन्छ।
6: काम गर्ने मान्छेलाई कति गाह्रो भइरहेछ, यो बाटो साटो, यो हिलाइ चिला आउन जाने दुःख कति भइरहेको। राम्रो अब यो नेताहरूले अलि यो हिँड्ने सुविधा, मान्छेहरू अब साँझ बिहान काममा जान्छन्, र बाटो अलि राम्रो छिटो गराइदिए हुन्थ्यो। त्यो यतातिर राखे भए त अलि बराबर बनाइदिए भए त अलि हिँड्न त सजिलो हुन्थ्यो। अब यतातिर पुरा हिलाइलाई अब गाडी हिँड्नै बन्दैन, यो साइकल पनि यति सानो यो बाटोबाट छेउछाउबाट आउनुपर्छ।
1: 31 करोड रुपियाँको लागतमा 23 महिनाभित्र 10 किलोमिटर सड़क बनाउने ठेक्का लिएको सटेउटी कन्स्ट्रक्सनको सम्झौता अवधि 2083 वैशाखमा सकिएको सेती राजमार्ग दक्षिण खण्डका सूचना अधिकारी इन्जिनियर केशव दत्त मिश्रले बताउनुभयो।
7: बजेट तपाईँको 31 करोड, काम सक्नुपर्ने त यही गएको वैशाख मसान्तसम्म हो। अब म्याथ हुन्छ होला त्यसको, एक वर्ष भन्दा नि चैत वैशाखसम्म हुन्छ, अर्को त्यतिसम्म सक्छ। 83 वैशाखसम्म थियो, अब 84 वैशाख जेठसम्म हुन्छ, त्यसले म्याथ मागेको छ। प्रगति लगभग 45% भौतिक प्रगति जति भएको छ, यो 2 वर्षको थियो ठ्याक्कै 23 महिनामा।
0: अब बाँकी खबर। टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले सामुदायिक विद्यालयका शिक्षकहरूलाई शिक्षक क्रियाकलाप गर्न सहज होस् भन्ने उद्देश्यले शिक्षक डायरी वितरण गरेका छन्। डायरी वितरण गरे पश्चात शिक्षकले पाठ योजना सहितका योजना बनाउन थालेका छन्। विद्यालयमा शिक्षक डायरीको उपयोगिता र प्रभावकारिता बढ़दै गएको शिक्षकहरूको भनाई छ। थप खबर सहकर्मी दिपेन्द्र भट्टराईबाट।
1: विद्यालयमा पहिलो घण्टी लागेसँगै हात हातमा शिक्षक डायरी बोकेर शिक्षकहरू कच्चा कोठामा प्रवेश गर्ने गर्दछन्। कतिपय शिक्षकहरू हाफ छुट्टीका बेला मोबाइल चलाएर बस्ने गर्थे भने पछिल्लो समय शिक्षक डायरी वितरण पश्चात शिक्षकहरू योजना बनाउने र शिक्षक डायरीमा टिपट गर्दै बस्ने गरेको हिमालय मावि घियामा शिक्षक बुद्धिराम चौधरी बताउनुहुन्छ। उहाँका अनुसार शिक्षक डायरीको प्रभावकारिता राम्रो रहेको र यसले शिक्षकलाई आफ्नो पेशप्रति अझ बढी जिम्मेवार बनाई शिक्षकलाई गुणस्तर बनाउन सहयोगी बनेको छ।
8: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले टिकापुर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा अध्यापन गर्ने शिक्षकहरूका लागि शिक्षक डायरी वितरण गरे र एक किसिमको खास गरेर भन्ने हो भने दुईटा कुरा विकास गर्ने कुरामा देखिन्छ। जस्तै एउटा शिक्षकहरूको वृत्ति विकास हुने भयो, आफ्नो व्यावसायिक क्षमता वृद्धि हुने भयो भने अर्कोतिर यसले कक्षा कोठाभित्र जो शिक्षकले गर्ने क्रियाकलापहरू जो अहिलेसम्म देखिएको थियो त्यो अभिलेखीकरण गरेर त्यसमा देखिने हुन्छ। जसले गर्दा आजसम्म शिक्षकहरूले पाठ्ययोजना बनाउनु पर्छ भन्ने जो भइराखेको थियो त्यो अहिले एकदम मूर्त रूप पाएको छ। यसले पक्कै पनि शैक्षिक गुणस्तर र विद्यार्थीहरूको सिकाइमा टेवा पुगाउनेछ भन्ने यसमा म भन्न चाहन्छु। पहिले भन्नुपर्दाखेरि रमाइलो कुरा थियो के, शिक्षक साथीहरू मोबाइलहरूमा धेरै व्यस्त हुनुहुन्थ्यो। अहिले कक्षा कोठामा जानुभन्दा पहिले त्यो डायरी लिएर पुरा बसेर लेखिराख्नुहुन्छ, तयारी गरिराख्नुहुन्छ, प्लानहरू बनाइराख्नुहुन्छ, कुन कुन शैक्षिक सामग्रीहरू प्रयोग गर्छु भनेर त्यसमा लेखिराख्नुहुन्छ। त्यो एकदम राम्रो कुरा र सकारात्मक कुरा देखिएको छ अहिले शिक्षक साथीहरूमा।
1: पछिल्लो समय शिक्षकले आफूले शिक्षण गर्ने विषयवस्तुको पूर्व तयारी गर्ने र शिक्षणका क्रममा आफूलाई लागेको कुराको टिपोट गर्ने शिक्षक डायरीको प्रयोग गरिरहेको कर्णाली मावि शक्तिका प्रधानाध्यापक फुमानन्द ओली बताउनुहुन्छ। शिक्षक डायरीले शिक्षकहरूलाई अध्यावधिक गरिरहेको र पुस्तक संघको सम्बन्ध अझ प्रगाढ बनाएको उहाँ बताउनुहुन्छ।
8: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाबाट भएको यो टिचर्स डायरीको प्रयोग नियमित रूपमा भइरहेको छ। यसको प्रयोगले शिक्षण सिकाइ पूर्व तयारी पाठको पूर्व अध्ययन गर्न सहयोग गरेको छ। त्यसै गरी आवश्यकताहरूको पहिचान गरेर शिक्षण योजना निर्माण गर्नेदेखि लिएर विषयवस्तुसँग शिक्षकलाई अध्यावधि गर्ने र उपयोगी महत्वपूर्ण विषयवस्तुहरू केन्द्रित भएर सिकाइ अभ्यास गराउनका लागि शिक्षकलाई सहयोग गर्ने कुरामा सहयोग गरेको छ भने त्यसै गरी नयाँ विषयवस्तुहरूको खोजी गर्दै शिक्षण सिकाइलाई प्रभावकारी बनाउने र उपयुक्त विधि छनौटमा यसले महत्वपूर्ण सहयोग गरेको छ भन्ने मलाई लागेको छ। एकदमै सबै शिक्षकहरूले खाली समयमा खाली घन्टीको बेला पनि अन्य क्रियाकलापहरू भन्दा ती विषयवस्तुहरू बारे खोजी गर्ने, शिक्षण योजना बनाउने त्यो कुरामा अलिक व्यस्त हुनुभएको मैले पाएको छु भने कतिपय सरहरूले घरबाटै पनि आफ्नो पूर्व तयारी गरेर आजको विषयवस्तु के पढाउने कसरी पढाउने भन्ने बारेमा सोच्नका लागि चाहिँ यसले एउटा अवसरको रूपमा अवसर प्रदान गरेको जस्तो पनि लागेको छ मलाई।
1: त्यसै गरी मुक्त कमैया आधारभूत विद्यालय टिकापुरका प्रधानाध्यापक टिकापुर नगरपालिका शिक्षा शाखाले डायरी वितरण गरेर राम्रो काम गरेको बताउनुहुन्छ। शिक्षकले शिक्षणका क्रममा नयाँ कुरा सिक्दै जाने र सो कुराहरू डायरीमा टिपोट गर्दै जाने भएकाले शिक्षकलाई हाफ छुट्टीका बेला पनि योजना निर्माणमा लागिरहेको देख्दा शिक्षकमा केही परिवर्तन आउँछ भन्ने विश्वास लागेको बताउनुभयो।
9: टिकापुर नगरपालिकाले ढिलै दिए पनि एउटा सम्पूर्ण शिक्षकलाई एउटा शिक्षक डायरी भनेर वितरण गरेको छ। शिक्षकहरूमा अहिले पछिल्लो पिरियडमा आएर हामी चाहिँ शिक्षक हौ, हामीले प्रत्येक दिन कुनै नयाँ कुरा जस्तो विद्यार्थीहरूलाई प्रत्येक दिन नयाँ कुरा सिकाउने क्रम जस्तै हामी हामीले पनि नयाँ कुरा सिक्नु पर्छ र नयाँ कुरा डायरीमा राख्नु पर्छ र आगन्तुक अथवा कोही विद्यालय अनुगमनको क्रममा आयो भने हामीले चाहिँ यो विद्यालयमा यस यस्तो किसिमले हामीले नयाँ चाहिँ तरिकाले गएका छौँ भनेर देखाउने एउटा बाटो बनेको छ र सम्पूर्ण शिक्षकहरू यो प्रति एकदम खुसी छन्, राम्रो देखिएको छ। अहिले शिक्षकहरूलाई भ्याइ नभ्याइ यो डायरी भन्ने कुरामा त शिक्षकहरूलाई अघि पछि अब नेपाल सरकारले तोके अनुसारको पिरियड लिनै पर्ने अनि टिफिनको बेला मात्रै शिक्षकहरूलाई अलिक फुर्सद हुने टाइम थियो, त्यो टाइममा आफ्नो डायरी गर्ने हरेक कुराहरू गर्ने शिक्षकहरू एकदमै एक्टिभ भएको देखिन्छ। अब यस्तै हुने हो भने एक दुई वर्ष भित्रै शिक्षामा आमूल परिवर्तन हुन्छ भन्ने मलाई चाहिँ लागेको छ।
1: शिक्षक डायरी शिक्षकहरूका लागि एक सहयोगी बन्दै गएको छ। डायरीमा शिक्षकले शिक्षण गर्दा कठिनाई, नयाँ विषयवस्तुको टिपोर्ट गर्ने र थप योजना सहित बनाउने बानीले शिक्षकलाई अझ बढी जागरूक र सक्रिय बनाएको छ।
0: खोज खबरमा स्थानीय संरक्षणकर्मी, डल्फिन संरक्षणमा सक्रिय लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
10: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
11: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
10: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
12: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
13: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तलाई?
12: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
13: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
14: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
15: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टीकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। यसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। हाल कोशी, बागमती, गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मध्य प्रदेशको थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागको धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका भूभागमा केही स्थानमा पनि चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। डल्फिन जलचर तथा जैविक संरक्षण नेपालले लामो समयदेखि डल्फिन संरक्षण र प्रचार प्रसारको काम गरिरहेको छ। वर्खाको समयमा मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा डल्फिन देखिने गर्छन्। त्यस क्षेत्रलाई डल्फिन क्षेत्र नामाकरण गरी पर्यटकलाई अवलोकन गराउने कार्य भइरहेको छ। यस वर्ष असार 16 गतेदेखि डल्फिन देखा पर्न थालेका हुन्। अहिलेसम्म 17 डल्फिन देखिएका छन्। यहाँ डल्फिन अवलोकन गर्न असारदेखि कार्तिकसम्म विदेशी पर्यटकहरू पनि कहिलेकाहीँ आउने गरेका छन्। स्थानीय संरक्षण कर्मीहरूले पाहुनाहरूलाई डल्फिनबारे जानकारी दिने र घुमाउने कार्यमा सघाउने गरेका छन्। यसै विषयमा सहकर्मी दुर्गा देवपटाली डल्फिन जलचर तथा जैविक संरक्षण नेपालका अध्यक्ष बजराज ढुङ्गानासँग डल्फिन संरक्षणका लागि कस्ता प्रयास गरिरहनु भएको छ भनी सोध्नु भएको छ।
2: डल्फिन संरक्षण क्षेत्रको लागि त्यो क्षेत्रमा भइरहेका अब जनचेतनामूलक कार्यक्रमहरू समुदाय स्तरमा र विद्यालय स्तरमा त्यो कामहरू र नदी तटीय क्षेत्रको सरसफाईहरू, अहिले बाटोमा धेरै नरकटहरू, घाँसहरू जमेको छ, अब मान पाहुनाहरूलाई देखाउन, डल्फिन हेर्नको अवलोकन गर्नको लागि कठिन हुन्छ। त्यो कठिन अवस्थामा उहाँहरूलाई सहज गर्नको लागि त्यो बाटो सरसफाई, झाडीहरू सरसफाई गर्ने कामहरू भइरहेको छ र अन्य वातावरण दृष्टिकोणले भएका प्लास्टिकहरू, फोहोरहरूलाई नदी तटीय क्षेत्रका किनार सम्पूर्ण संकलन गरेर एक ठाउँमा जम्मा काम गरिन्छ। त्यसपछि आउने पर्यटकहरूको लागि डल्फिन देखाउने कामहरू, अवलोकन गराउने, त्यसको बारेमा जानकारीहरू दिने कामहरू पनि समुदाय स्तरमा भइरहेको छ र अब समुदायले आफ्नो त्यो क्षेत्रमा आउने डल्फिनहरूको पहिचानको बारेमा जानकारी गर्नका कुराहरू छन्। यो वर्ष वर्षा ढिलो भएका कारणले गर्दाखेरि लगभग असाढको 16 गतेदेखि मात्र देखा डल्फिन परेको थियो भने अहिले यो चरणमा आइसक्दाखेरि विशेष त मौना, पथरिया र काँडा र कन्द्रा नदीको यो टीकापुर र भजनी क्षेत्र भई बग्ने नदीहरूमा अहिले लगभग 17-18 डल्फिन देखा परिरहेको छ र विशेष त यस क्षेत्रको लागि प्रचार प्रसार र दिगो पर्यटन व्यवस्थापनको लागि, इको टुरिज्मको लागि स्थानीय सरकार या प्रदेश सरकार र संघीय सरकारले यसलाई एकरूपताका साथ अगाडि बढाउन सकेको कारण त्यो क्षेत्रलाई एउटा पर्यटकीय हबको रूपमा विकास गर्ने सम्भावना बढी देखिन्छ र त्यस क्षेत्रमा आउने स्थानीय आन्तरिक पर्यटकको पनि वृद्धि भएको छ र बाह्य पनि यो वर्ष अब अहिले 3-4 जना आइसक्नु भएको छ। बाह्य अब जर्मनीको भयो, थाइल्याण्डको भयो, फ्रान्सको, योभन्दा अगाडि त फ्रान्सको, थाइल्याण्डको, चीनको, स्पेनको, नेदरल्याण्डको थुप्रै आउनु भएको छ नि। यो वर्ष अब शुरूआत भएको छ। अब लगभग असारदेखि कार्तिकसम्म एक लेभलको पानी, लगभग कम्ती पनि 2-3 मिटर पानी रहेको खण्डमा डल्फिनहरू देख्नु मजाले सकिन्छ।
3: तपाईँहरूले बाहिरबाट आउने पाहुनाहरूलाई घुमाउने, डल्फिनको बारेमा जानकारी दिने अथवा चाहिँ उहाँहरूका लागि सहजीकरण गर्ने काम चाहिँ निशुल्क रूपमै गरिराख्नु भएको छ?
2: अहिलेसम्म हामीले जति पनि यहाँ पाहुनाहरू आउनुहुन्छ र त्यो गाइडका कुरामा हामी जति पनि आउनुहुन्छ त्यो आन्तरिक पर्यटक र बाह्य पर्यटकलाई निशुल्क रूपमा, कुनै त्यो क्षेत्रमा न टिकट लाग्छ न हामीले कुनै केही लिन्छौँ, त्यसको बाबत उहाँहरूलाई देखाउने र प्रचार प्रसार गर्नको उद्देश्यले त्यो क्षेत्रलाई अझ प्रभावकारी रूपमा बढाएर अझ पर्यटनको घुइँचो त्यसको लागोस् होइन त्यो क्षेत्रको लागि, त्यसपछि त्यहाँको आर्थिक अवस्था वृद्धि हुने, जीविकोपार्जनका कुराहरूमा समुदायलाई बेनिफिटका कुराहरू आउन सक्लान्, भोलि होटलका सञ्चालनको कुरा हुन सक्ला, त्यसले गर्दाखेरि हामीले त्यो क्षेत्रमा अहिले निशुल्क रूपमा गरेका छौँ।
3: अन्य जलचर संरक्षणको कुरा, जस्तो अब डल्फिनका लागि माछा चाहिन्छ होइन उनीहरूको आहाराका लागि, यस्तो कुराहरू त्यो संरक्षण अथवा चाहिँ माछा मार्न नपाइने यस्तो कुरामा चाहिँ कसरी काम भइरहेछ?
2: त्यसको कुरामा विशेष त अब समुदायहरूलाई हामीले अवेरनेस, त्यो क्षेत्रमा अब विषादीका कुराहरूमा रोक लगाइएको छ, अहिले पनि मार्न विषादी हाल्न दिँदैन हामीले। त्यसपछि बल्छीका कुराहरू छन्, ठुल्ठूलो महाजालहरू बन्द भइसकेको छ अहिले पनि। तपाईँको अन्य जलचरहरूमा यस क्षेत्रमा दुर्लभ मानिएको घडियाल गोही त्यस क्षेत्रमा अहिले देखिरहेको छ, मगर गोही पनि छ, मगर गोही त अलिकति खतरा नै हुन्छ अब घडियाल भन्दा, र घडियालले त्यो क्षेत्रमा अहिले मौना र कर्णाली र तपाईँको पथ्रेमा घडियाल गोहीले प्रजनन गरिरहेको छ, र त्यसको लागि हामीले समुदायहरूमा जानकारीहरू, यो चिजबाट कसरी बच्ने उपायहरू छ त्यसको बारेमा जानकारीहरू दिने, यो जनावर यस्तो खालको हो, यसलाई संरक्षण गर्नुपर्छ, दुर्लभ छ भन्ने कुराहरू पनि हामीले समूहगत रूपमा र समुदाय स्तरमा जानकारीहरू गर्छौँ, र प्लास्टिक जन्य पदार्थहरूलाई नदीमा फाल्न नदिने, ब्याट्रीका सेलहरू भयो, अन्य पदार्थहरू भयो, त्यो कुराहरूलाई अवेरनेसको रूपमा अगाडि बढाइएको छ। समुदाय आफै अहिले पनि क्रियाशील हुनुहुन्छ, अहिले अब टोल विकास संस्था छ, सिडिसी छ, च्याम्पियनहरू छन् अहिले हजुरको, त्यो समुदायमा सक्रिय रूपमा लागिराख्नु भएको छ।
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
5: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
6: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके तर निकै हुन्न।
5: दाई बरु एकपटक टीकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
6: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
7: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टीकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टीकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: से कबू का पिए रही था, कबू पेंसिल ले रही था, कबू झले फटाका आज था कहा का कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बरती रहा
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाव से झोला लाना नहीं चिक
1: अरे कहाँ से ना नाम
0: कहाँ से लन वो तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस कटरस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकर हुई
1: लिया लिया मैं अपनी ही जेबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ल झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98 484 23 73
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन्छ भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98 484 46 673 र 98 14 68 02 04
10: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर टिकापुर रेडक्रसमा रगतको अभाव हुन थालेको छ आज भोलि रगतको माग बढ़ी र आपूर्ति कम भएका कारण रगत पुगाउन समस्या भइरहेको छ आज भोलि दैनिक 15 पिण्ड भन्दा बढ़ी रगत खपत भइरहेको र अस्ति एक दिन 32 पिण्डसम्म रगत खपत भएको नेपाल रेडक्रस सोसाइटी रक्त संचार फाँटका प्राविधिक पर्वराज नेउपानेले जानकारी दिनुभयो रगतको माग बढ़दै गइरहेकाले पुगाउन धौधौ भइरहेको र रक्तदान गरेर सहयोग गर्न समेत रेडक्रसले अपील गरिरहेको प्राविधिक नेउपानेले बताउनुभयो समय अनुसार फरक फरक रक्त समूहको रगत अभाव हुने गरेको र आज भोलि बी पोजिटिभ रगतको अभाव बढ़ी देखिएको पनि नेउपानेले बताउनुभयो इलाका प्रशासन कार्यालय टिकापुरले राष्ट्रिय परिचय पत्र दर्ता गर्ने समय सम्बन्धीको सेवाको समयावधि बढ़ाएको छ कार्यालयमा परिचय पत्र दर्ता गर्ने सेवा ग्राहीको चाप बढ़ी भएकाले उक्त सेवा बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म प्रदान गरिने इलाका प्रशासन कार्यालय टिकापुरले जनाएको छ इलाका प्रशासन कार्यालय टिकापुरले मंगलबार एक सूचना जारी गर्दै राष्ट्रिय परिचय पत्र दर्ता गर्ने समय सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मका लागि 1 घण्टा थप गरेर प्रदान गर्ने जानकारी गराएको छ खोज खबरमा अब पालो जनआवाजको
11: जनमतका साथमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026
10: आज भोलि विद्यालयमा सातामा 2 दिन विद्यालयमा विदा हुन्छ आजको जनाज हामीले केही विद्यार्थीहरूलाई 2 दिनको विदा कसरी बिताउने गर्नु भएको छ भनी सोधेका छौं
12: नमस्ते मेरो नाम काव्य विश्वकर्मा हो मेरो घर एकतापुर शिविरमा हो सरकारी कार्यालय 2 दिन बिदा गरिएको छ त्यसमा चाहिँ मलाई ठिक लागेन किनभने 2 दिन छुट्टी हुन्छ अनि बच्चाहरूलाई पनि असर पर्छ 2 दिन छुट्टी भएपछि बच्चाहरू खेल्न थाल्छन् पढ्न मन पनि लगाउँदैनन् अनि यो कुरामा चाहिँ मलाई ठिक लागेको छैन अरू कार्यालयमा पनि भिडभाड धेरै हुन्छ जस्तै कि हस्पिटल सरकारी हस्पिटलमा भिडभाडहरू धेरै हुन्छ अनि कतिपय मान्छेहरू टाढा टाढाबाट आएका हुन्छन् बिरामी भएर पालो अनुसार अब गर्नुपर्छ अनि भिडभाड पनि धेरै हुन्छ यस्तो नगर्नुपर्ने थियो सरकारले म त्यही भन्न चाहन्छु एउटै कामको लागि कति भाइ राख्नुपर्छ अनि मान्छेको टाइम पनि त्यत्तिकै जान्छ
13: नमस्ते मेरो नाम पारस चन्द म सीतापुर बस्छु सरकारले 2 दिन बिदा दिएछ त्यसमा चाहिँ नदिनुपर्ने हो किनभने सरकारी कार्यालयहरू दुई दिन बिदा हुन्छ र भिडभाड बढी हुन्छ, त्यही भएर स्कुलहरू पनि दुई दिन बिदा हुन्छ, बच्चाहरूलाई होइन असर पर्छ। अस्पतालहरू सरकारी कार्यालयहरूमा जसरी शनिबार आइतबार बिदा भयो भने सोमबार धेरै भिड हुन्छ, अनि सबै ठाउँमा सरकारी कार्यालयमा भिड हुन्छ, त्यही भएर सरकारले यो कुरा सरकारसम्म पुगोस्, मान्छेहरू सरकारी कामको लागि धेरै टाढा टाढाबाट आ हुन्छन्, तिनीहरूलाई गाडी खर्च भाडा र त्यहाँ बस्नु पर्ने हुन्छ होइन, वेट गर्नुपर्ने हुन्छ, त्यही भएर दुई दिन बिदा नगर्नु पर्ने खासमा।
14: नमस्ते, मेरो नाम चाहिँ नवीना टमाटा, म टिकापुर एक कैलालीमा बस्छु। अहिले चाहिँ सरकारी कार्यालयले दुई दिन बिदा गर्ने गरिएको छ, यसमा स्कुल दुई दिन बिदा हुने बनाएको छ, यसले गर्दा भाइ साना बच्चा बच्चीहरू पढ्न मन गर्दैनन्, भाइ बहिनीहरू पढ्ने मन गर्दैनन्, अनि यसले गर्दा एक दिन हामीहरूको लस भएको छ। जस्तै बिरामीहरूलाई अब दुई दिन बिदा हुनुको कारणले गर्दा यसले गर्दा बिरामीहरूलाई दुई तिन दिन रोक्नु पर्छ, जस्तै एक दिन बन्ने काममा दुई तिन दिन रोक्नु पर्छ, अनि हाम्रो पढाइमा पनि धेरै हानि आएको छ यसले।
15: नमस्ते, मेरो नाम चाहिँ अञ्जली बिको हो, म बस्ने चाहिँ टिकापुर एकतापुरमा हो। सरकारले यो दुई दिन स्कुल बिदा भएको गराछन्, अनि त्योमा के भन्न चाहन्छु भनेपछि दुई दिन स्कुल हामीलाई सरकारलाई केही घाटा भएन, सरकारी स्कुललाई बोर्डिङ स्कुलमा चाहिँ अब जतिजना फिस त तिर्छन् नि त, एक एक दिनको पनि लग्छन्, अनि पछि दुई दिन बिदा गरायो भनेपछि अब शनिबार उसै त त्यहाँ राम्रोसँग पढाइ हुन्न, कहिले के गरेर उयो सरकारको कहिले आन्दोलन कहिले के भनेर बिदा गराउँछन्, पछि त्यहीमा झन् दुई दिन बिदा आइतबार शनिबार गराइदियो भनेपछि झन् शनिबार त उसै दिन बिदा भइगयो त आइतबार नगराइदिनु भने जति जे गरे पनि घाटा त लाग्छ नि त, त्यही भएर दुई दिन बिदा चाहिँ नगराइदिनु भन्छु। अब एक कारणले ठिकै हो, एक कारणले चाहिँ अब किन अब यो हस्पिटल दुई दिन बिदा भयो भने कस्तो गाह्रो हुन्छ।
10: यसै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सेती राजमार्गको दुर्गौली कञ्चनपुर सड़क खण्डमा यात्रुहरूलाई आवत जावतमा कठिन, दुर्घटना बढ़नुका साथै बाल बालिकालाई विद्यालय जान समस्या। टिकापुर शिक्षा शाखाले शिक्षक डायरी वितरण गरेपछि विद्यालयमा शिक्षक डायरीको उपयोगिता र प्रभावकारिता बढ़दै, डायरीले शिक्षकहरूलाई व्यस्त बनाउँदै। स्थानीय संरक्षणकर्मी डल्फिन संरक्षणमा सक्रिय, यस वर्ष 17 डल्फिन देखिएका संरक्षणकर्मी भोजरा ढुंगानाको भनाई। र रगतको माग बढेपछि टिकापुर रेडक्रसमा रगतको अभाव। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत बिदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: छिच्छी, कस्तो गनाएको! इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए
2: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैन।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
1: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20-300 हो। अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टीकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 र 98-656-92-026।
5: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmctikapur@gmail.com।
7: के तपाईलाई थाहा भयो?
8: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
7: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
8: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
7: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
8: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
7: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
8: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
9: सुर्तिजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
6: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोता पनि नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 21 गते बिहिबार, तदनुसार अगस्त 6 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, त्यसलाई धैर्यताका साथ पूरा गर्दा राम्रो चिनारी बन्नेछ। वृष राशि हुनेहरूको लागि व्यापार वा कारोबारमा नयाँ सम्भावना देखिन सक्छ, परिवारसँग बसेर गरेको सल्लाह भविष्यका लागि उपयोगी बन्नेछ। मिथुन राशि हुनेहरूको लागि पढ़ाई लेखाई वा नयाँ कुरा सिक्ने काममा मन लाग्नेछ, आफ्ना विचार स्पष्ट रूपमा राख्दा राम्रो साथ पाउनुहुनेछ। कर्कट राशि हुनेहरूको लागि घर परिवारमा आत्मीयता बढ़नेछ, स्वास्थ्यतर्फ सामान्य सजगता अपनाउँदा दिन सहज हुनेछ। सिंह राशि हुनेहरूको लागि कार्यक्षेत्रमा गरेको मेहनतको चर्चा हुन सक्छ, व्यापारमा सानो लाभ मिल्ने संकेत छ। कन्या राशि हुनेहरूको लागि रोकिएका काम एक एक गरेर पूरा हुनेछन्, खर्चमा नियन्त्रण राख्दा आर्थिक पक्ष बलियो बन्नेछ। तुला राशि हुनेहरूको लागि साझेदारीमा गरिएको काममा राम्रो प्रेरणा मिल्न सक्छ, मनमा रहेको कुरा खुलेर राख्दा सम्बन्ध अझ बलियो बन्नेछ। वृश्चिक राशि हुनेहरूको लागि आर्थिक विषयमा सोचेर निर्णय लिनु उचित हुनेछ, कार्यक्षेत्रमा धैर्यता राख्दा परिस्थिति आफ्नै पक्षमा आउनेछ। धनुराशि हुनेहरूको लागि छोटो यात्रा वा बाहिरको काम सफल हुन सक्छ, व्यापारमा नयाँ ग्राहक वा नयाँ अवसर भेटिन सक्छ। मकर राशि हुनेहरूको लागि रोजगारी वा व्यवसायमा नयाँ योजना बनाउने समय छ, धेरै दिनदेखि रोकिएको रकम प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। कुम्भ राशि हुनेहरूको लागि सृजनशील सोचले कार्यक्षेत्रमा नयाँ अवसर दिलाउन सक्छ, साथीको सहयोगले एउटा महत्वपूर्ण काम सहज बन्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि मन शान्त राखेर गरेको काम सफल हुने संकेत छ, व्यापार वा आमदानीको नयाँ स्रोत बारे सोच्ने समय आएको छ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5561-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

श्रोतेसकनपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकधोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मजेरी, 1:40 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 3:30 बजे सुपर हिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: कार्यालय साउन 20 देखि 25 गते सम्म,
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
0: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
0: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
0: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकाले आमा र बच्चाको स्वास्थ्य सुधारका लागि गरेका प्रयासबारे पालिकाका सिनियर अनमी हिमा गिवालीसँग गरिएको कुराकानी र केही सन्देश प्रस्तुत गर्नेछौ। टिकापुर नगरपालिकाले आमा र बच्चाको पोषण सुधारमा थुप्रै प्रयास गरेको छ। यसका साथै गाउँघरमै ग्रामीण अल्ट्रासाउण्ड सेवा, महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण जस्ता सेवा पनि समय समयमा दिने गरेको छ। यसै विषयमा सिनियर अनमी हिमा गेवालीसँग कुराकानी गरेका छौ।
1: कार्यक्रममा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: आमा र बच्चाको स्वास्थ्य सुधारका लागि टिकापुर नगरपालिकाले के कस्ता कार्यक्रमहरू गरिरहेको छ?
2: आमा र बच्चाको स्वास्थ्य सुधारका लागि विशेष गरी टिकापुर नगरपालिकाबाट विभिन्न कार्यक्रमहरू सञ्चालित छन्। विशेष गरी हाम्रो ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम छ, जसमा गर्भवती महिलाको पेटमा बच्चा आइसकेपछि कम्तीमा 3 पटक भिडियो एक्सरे गर्नुपर्छ। होइन, बच्चामा भएको कुनै असर अथवा जन्मजात हुने अपाङ्गता त्यस्तो कुनै डिफेक्टहरू छ भने बेलैमा पत्ता लागेर त्यसलाई व्यवस्थापन गर्नका लागि सजिलो हुन्छ। जसले गर्दाखेरि जुन सुस्त मनस्थिति अथवा कमजोर बच्चाहरू अथवा जन्मिसकेपछि पनि विभिन्न समस्याहरू आउन सक्ने खालको छ, अथवा गर्भमा त्यो बच्चाले गर्दा आमा र बच्चाको दुइटै स्वास्थ्यमा असर पार्ने खालको छ भने त्यस्ता महिलाहरूलाई बेलैमा जाँच गरेर हामीले व्यवस्थापनका लागि टिकापुर अस्पताल पठाउने गरेका छौँ। र अब सम्बन्धित निकायहरूमा व्यवस्था हामी उहाँहरूलाई यसो यसो छ भनेर एउटा रिपोर्ट सहित उहाँहरूलाई यसो यसरी यहाँ जानुहोला भनेर सम्बन्धित निकायहरूमा पठाउने गरिरहेको छ एउटा भनेपछि। अर्को चाहिँ विशेष गरी टिकापुर नगरपालिकाले गर्ने अर्को कार्यक्रम भनेको महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी प्रजनन रोगनता कार्यक्रम अन्तर्गत पाठ्यघरको मुखमा हुने क्यान्सर गराउने भाइरसहरूको जाँच जसलाई एचपीभी डीएनए टेस्ट भन्छ, त्यसमा त्यो टेस्टहरू गरिराखेका छौँ हामीले। अनि त्यसैमा स्तन क्यान्सरहरू धेरै देखिने चाहिँ महिलाहरूलाई स्तन क्यान्सर अनि त्यसपछि पाठ्यघरको मुखको क्यान्सरहरू धेरै देखिने भावनाले त्यसको स्क्रिनिङहरू चाहिँ हामीले गरिराखेका छौँ। त्यस्तै पाठ्यघर झरेका महिलाहरूको जाँच गरेर रिङ राख्ने काम भइरहेको छ भनेपछि अपरेसनै गर्न पर्ने अथवा 3-4 डिग्रीमा झरिसकेको छ भने त्यस्तालाई अपरेसनका लागि पनि हामी सेती प्रादेशिक अस्पतालसँग शिविर चलेको बेलामा यहाँबाट रेफर गरेर पठाउँछौँ, जसले गर्दाखेरि त्यहाँ सेवा लिन जाने सेवाग्राही र एउटा कुरुवालाई जाने आउने भाडा पनि नेपाल सरकारले नै बेहोर्छ र खान बस्न पनि अस्पतालबाटै त्यो सुविधा हुन्छ, त्यसका लागि पैसा पर्दैन। अब त्यस्तै पाठ्यघर सम्बन्धी समस्या क्यान्सर अब एचपीभी डीएनए टेस्ट गरेर पोजिटिभ आएका महिलाहरूलाई पनि हामीले अर्को टेस्ट भीआईए टेस्ट गर्छौँ, जसले गर्दाखेरि उहाँ भीआईएमा पनि पोजिटिभ देखियो भने एउटा थर्मोकोगुलेटर हुन्छ त्यसले सेकाई गर्ने काम गर्छौँ र त्यो सेकाई गर्दा पनि नहुने खालको स्टेजहरू के छ त्यो स्टेजहरू पत्ता लगाएर हाम्रो लेभलबाट गर्न सकिने हो भनेपछि हामी त्यो आफैले म्यानेज गर्छौँ भनेपछि होइन माथिल्लो लेभलसम्म पठाउन पर्ने हो नि, त्यो कोअर्डिनेसन गरेर हामीले महिलाहरूलाई चाहिँ त्यहाँसम्म पठाउने कामहरू गरिराखेका छौँ।
1: विशेष गरी अब यो किशोरावस्थामा देखिने रक्त अल्पताको कुरा छ नि, किशोरावस्थामा देखिने रक्त अल्पताले महिला पछि गर्भवती हुँदाखेरि पनि बच्चामा पनि रक्त अल्पताको समस्या हुन सक्ने अथवा चाहिँ बच्चा कुपोषित हुन सक्ने भन्ने जोखिम न्यूनीकरणका लागि चाहिँ के कस्तो कामहरू गरिराख्नु भएको छ?
2: यो नेपाल सरकारले नै एउटा राम्रो कुपोषणको चक्रलाई तोड्नका लागि होइन पहिला चाहिँ गर्भवती भइसकेपछि आइरन चक्कीहरू खाने अथवा पोसिलो खानेकुराहरू खाने र एउटा राम्रो स्वस्थ बच्चा जन्माउने भन्ने थियो भने नेपाल सरकारले एउटा स्ट्राटेजी ल्याएको छ जसमा किशोरी अवस्थादेखि नै नेपालमा एक त रक्त अल्पताको समस्या छ नै, त्यसमा पनि विशेष गरी किशोरीहरूमा धेरै पनि देखिएको छ, जसले गर्दा नेपाल सरकारले स्कूल जाने 10-19 वर्षका किशोरीहरूलाई आइरन फोलिक एसिडहरू खुवाउँछ, जुन हामीले प्रत्येक स्कूलहरूमा फोकल टिचरहरू हुनुहुन्छ जसलाई हामी आइरन चक्कीहरू दिन्छौँ र उहाँहरूलाई बेला बेलामा ओरिएन्टेसनहरू पनि चलाउँछौँ र सर म्यामहरूले स्कूलबाट किशोरीहरूलाई खुवाउनुहुन्छ भनेपछि स्कूलभन्दा बाहिर भएका किशोरीहरूलाई हामीले स्वयंसेवका मार्फत चाहिँ आइरन फोलिक एसिड खुवाउने गरिरहेछौँ, जसले गर्दाखेरि अब अहिलेका किशोरीहरू भनेका भोलिका त आमा हुन् जसका लागि एउटा स्वस्थ किशोरीले स्वस्थ अथवा स्वस्थ महिलाले स्वस्थ बच्चा जन्माउन सक्छ भन्ने हो। अहिलेको किशोरी भोलिको आमा भावनाले किशोरी स्वस्थ भएन भने पछि बल्ल मात्र एउटा स्वस्थ महिला हुन्छन् र जसले स्वस्थ बच्चा जन्माउन सक्छ भनेर नेपाल सरकारले आइरन फोलिक एसिडलाई एकदमै महत्वपूर्ण रूपमा हेरिराखेको छ।
1: जस्तो विशेष गरी रक्त अल्पता हुन नदिन अथवा चाहिँ कुपोषणको चक्र तोड्नका लागि चाहिँ किशोर अवस्थादेखि नै ध्यान दिनुपर्छ।
2: हजुर, एकदमै किशोर अवस्थादेखि नै किशोरी राम्रो भयो अथवा रक्त अल्पता भएन, सुपोषित किशोरीबाट सुपोषित अथवा सुपोषित आमा बन्छ, सुपोषित आमाले सुपोषित बच्चा जन्माउँछ भन्ने चाहिँ हो नेपाल सरकारको।
1: अनि गर्भवती महिलाले चाहिँ कस्ता खालका पौष्टिक खानाहरू खानुपर्छ त?
2: गर्भवती महिलाहरूले आइरन फोलिक एसिड जुकाको औषधि सँगसँगै घरमा अरू मान्छेहरूले 3 पटक खाना खानुहुन्छ भने गर्भवती महिलाले 4 पटक खाना खान पर्ने हुन्छ। गर्भवती महिलाका लागि छुट्टै चुला बोल्न पर्ने हुन्छ, तर 1 पटक थप चुला बोल्न पर्ने हुन्छ किनभने आमाले खाएको खानेकुराबाटै बच्चाले भित्र लिन पर्ने भावनाले अरूले भन्दा थप पटक खानेकुरा खानुपर्छ। भनेपछि पछिल्लो खानेकुराहरूमा चाहिँ जङ्क फुडहरू नखाने, घरमा आफ्नो घरमा जे अभाइलेबल छ, गेडागुडीहरू, हरियो साग सब्जीहरू, माछा मासु दिनदिनै खान नसके पनि अब मिलाएर अलि बढी खाने होइन, घर परिवारले 1 छाक खाँदा हुन्छ भने गर्भवतीलाई छुट्टै राखिदिएर अब भोलिपल्ट दिने त्यो तरिकाले घर परिवारको अरू सदस्यहरूले भन्दा पनि गर्भवती महिलाले चाहिँ बढी खानुपर्छ। त्यस्तै गरी सुत्केरी महिलाले, गर्भवती महिलाले 1 पटक बढी खानुपर्छ भनेपछि सुत्केरी महिलाले त दुध चुसाउन पर्ने हुन्छ। आमा सुपोषित छिन् भनेपछि दुध बल्ल राम्रो खालको आउने हो अथवा प्रशस्त मात्रामा आउने हो, त्यसका लागि चाहिँ छुट्टै 2 पटक आमाका लागि छुट्टै चुला बोल्न पर्छ भने भन्ने। अनि त्यस्तै गरी माछा मासु अण्डा गेडागुडीहरू पोसिलो खानेकुराहरू प्रशस्त मात्रामा खायो भनेपछि दुध आउँछ र बच्चा र आमा दुइटै स्वस्थ हुन्छन्।
1: तर हाम्रो समाजमा त अहिले पनि जस्तो बुहारी मान्छे सबैलाई खाना खुवाइसकेपछि खाने छ नि त, अब हुन त अहिले त धेरै छैन होइन, तर कति कतिपय घरमा अहिले पनि छ होइन, यो चाहिँ कतिको चिर्न आवश्यक छ?
2: एकदमै अब पहिलाको दाँजोमा हेर्नुहुन्छ भने अलिकति कम चाहिँ भइसकेको छ। त्यस्तै गरी समुदायको हिसाबमा हेर्नुहुन्छ भने चौधरी समुदायमा चाहिँ यो छैन होइन, हामीले परामर्श गर्ने क्रममा पनि तपाईँहरूले यस्तो यस्तो गर्नुपर्छ है भन्नु, उहाँहरूले त्यसलाई ठ्याक्कै अप्लाई गर्नुहुन्छ भनेपछि पहाडी समुदायमा चाहिँ अलिकति गाह्रो छ। हामीले पनि त बच्चा पाएकै हो नि, हामीले त घरै पायौं, नभए हामीलाई त केही गर्न परेको थिएन, तिमीहरूलाई मात्रै पर्छ भन्ने खालको एउटा समुदायमा छ। तर आमा र यसपालि हामीले सासु ससुरा अथवा श्रीमान श्रीमती जोडा गरेर एउटा प्रोग्राम चलाएका थियौँ, त्यसमा चाहिँ राम्रो कुराहरू राम्रो होइन यस्तो गर्नुपर्छ भन्ने सासूहरूबाट पनि आएको थियो भनेपछि श्रीमानहरू पनि एकदमै सक्रिय सहभागी भएर त्यो कार्यक्रममा सहभागी हुनुभएको थियो।
1: भनेपछि परिवारका सदस्यलाई पोषण अथवा चाहिँ सुत्केरी गर्भवती स्याहारबारे जानकारी दिन आवश्यक छ?
2: एकदमै, हामीले अब हाम्रो पहिलादेखि चल्दै आएको ट्रेन्ड चाहिँ गर्भवती महिला आउनुहुन्छ, उहाँलाई जाँच गर्यो, तपाईँले यस्तो खानुपर्छ, तपाईँले यो गर्नुपर्छ, यो गर्नु हुँदैन भनेर भन्दाखेरि उहाँहरूले घरमा गएर गर्दाखेरि कसैले त मानेको पनि छ, कसै कसैको चाहिँ काम गर्न दुःखले गोरुको काम गर्नु हुन्छ अथवा काम गर्नु हुँदैन भन्ने अथवा खाना मिठो खोज्ने भन्ने खालको पनि हुन्थ्यो। भनेपछि अहिले त्यो अन्तर्क्रिया गर्दाखेरि हामीलाई महसुस के भएको छ भने सासु अथवा श्रीमान अथवा घरको गार्जियन को हो होइन, आर्थिक कोसँग छ, उसलाई ल्याएर यिनी कुराहरूको बारेमा सम्झाउन सक्यो भने चाहिँ पोषणमा राम्रो सुधार आउँछ भन्ने चाहिँ हामीले एनालाइसिस गरेका छौँ।
1: स्तनपान आमा र बच्चाका लागि कतिको महत्वपूर्ण छ?
2: स्तनपान त अब हाम्रो पहिल्यैदेखि स्तनपान भनेको आमा र बच्चाका लागि चाहिँ अमृत समान भन्ने छ होइन, अहिलेसम्म विश्वमा जति पनि अध्ययन भएका छन् रिसर्चहरू भएका छन् तिनीहरूले आमाको दूधलाई प्रतिस्थापित गर्न सक्ने कुनै पनि वस्तु उत्पादन भएको छैन, जसले गर्दाखेरि आमाको दूध चाहिँ एकदमै आमा र बच्चा दुइटैका लागि महत्वपूर्ण छ, जसले आमालाई पनि बच्चासँग एट्याचमेन्ट गराउँछ होइन, जस्तै बच्चा जन्मेको 1 घण्टाभित्रैमा दूध चुसाउनु पर्छ भन्छौँ हामी होइन, अहिले त हामीले डेलिभरी गर्दा गर्दै बच्चालाई आमाको नाङ्गो छातीमा टाँसेर राखिदिने सक्छ भने त्यति बेलै दूध चुसाउन सुरु गर्ने भन्छौँ, जसले गर्दाखेरि आमा र बच्चाको स्नेह अथवा सम्बन्ध बढ्ने एउटा कुरा भयो भने बच्चाले दुध चुस्दै जाँदाखेरि जुन अक्सिटोसिन हर्मोन रिलिज हुन्छ जसले गर्दाखेरि चाहिँ पाछे घरबाट साललाई निस्किन पनि एकदमै सपोर्ट गर्छ र हुने
3: ब्लिडिङलाई पनि कम गर्छ भन्ने अध्ययनहरूले देखाइराखेको छ एउटा भनेपछि अर्को कुरा चाहिँ आमाले खाएपछि मात्रै दुध आउँछ भन्ने कुरा छ समुदायमा कतिपय ठाउँमा जाँदाखेरि के भन्नुहुन्छ भने मेरो बुहारीको अथवा मेरो त दुधै आएन आमाले खायो प्रशस्त मात्रामा झोल खानेकुराहरू र पोषणयुक्त खानेकुरा खायो भने दुध आउँछ कहीँ कतै मेडिकल जटिलताहरू भएर कहिले कसो आएन भने छुट्टै कुरा हो नत्र भने सबै आमाले राम्ररी दुध चुसाइराखेको छ त्यस्तो ल्याक्टोजिनहरू बनाएर खुवाएको छैन सेरलेक्सहरू त्यस्तो बनाएर खुवाउन थालिहाल्छ होइन अब नेपाल सरकारले चाहिँ संविधानमै लेखेको छ आमाको दुध प्रतिस्थापन गर्ने चिजहरू बिक्री वितरण गर्न रोक नै लगाएको छ र हामीले टिकापुर नगरपालिकाले अनुगमनका क्रममा कतिपय मेडिकलहरूलाई अथवा कुनै पसलहरूलाई पनि हामीले अनुरोध गरेका छौँ यो डक्टरको प्रिस्क्रिप्सन बिना नबेच्नुहोस् होइन यो बेच्न त्यतिकै पाइँदैन साँच्चै बालरोग विशेषज्ञले अथवा सम्बन्धित डाक्टरले यो खुवाउनुहोस् भनेर सिफारिस गर्नुभयो भने जुन बेला आमाको दुध आएन बच्चालाई बचाउन पर्यो भवितव्य भयो आमाको देह छोइहाल्यो त्यो बच्चालाई बचाउन पर्यो भनेपछि त्यति बेला डाक्टरले लेखेर दिनुहुन्छ भने मात्रै त्यो बिक्री वितरण गर्न पाइन्छ नत्र भने बिक्री वितरण गर्न पनि पाइँदैन र आमाको दुध जस्तो राम्रो केही पनि छैन त्यो हुनाले समुदायमा अझै पनि बुझाउन जरुरी छ फर्मुला मिल्क चाहिँ खुवाउनु हुँदैन भनेर यो जनचेतना अझै पनि मान्छेहरूमा हे सजिलो हुन्छ कामकाजी मान्छे आफू कामकाजमा गएपछि बच्चालाई त्यो खुवाइदियो भइहाल्यो नि हेल्दी खालको बच्चा हुन्छ त्यो फर्मुला दुध खुवाउँदासम्म त बच्चा अलिकति मोटो घाटो पनि देखिन सक्छ तर उसको शारीरिक मानसिक विकासहरू कतिको छ भन्ने कुरालाई चाहिँ एनालाइसिस गर्न पर्ने हुन्छ जुन आमाको दुध खाएको बच्चा पछि गएर भविष्यमा जति एक्टिभ हुन सक्छ अथवा उसको शारीरिक मानसिक अवस्थाको राम्रो विकास हुन सक्छ भनेपछि त्यो जुन हाम्रो फर्मुला मिल्क छ त्यहीबाट चाहिँ त्यो खाएको बच्चाहरू चाहिँ त्यति आमाको दुध खाएको बच्चा र उसलाई कम्पेयर गर्ने भने तिनीहरू दुईवटा मध्ये चाहिँ आमाको दुध खाएको बच्चाहरू चाहिँ एकदमै च्यालेन्ज पाएको पनि छ अध्ययनहरूबाट
4: भनेपछि आमाको दुध आएन भनेर फर्मुला दुध खुवाउनु भन्दा आमालाई पोसिलो खानेकुरा खुवाउन
3: एकदमै एकदमै हजुरले भने एकदमै सही हो आमाको दुध आउने मैले अघि नै पनि भने आमाको दुध इन केस कुनै मेडिकल जटिलता छ भनेपछि नआउने हो नत्र बाँकी अरू कन्डिसनमा यदि अब कहिले काहीँ आमालाई स्ट्रेस छ छोरी जन्मेको छ घर परिवारले सपोर्ट गरेको छैन होइन उनलाई तनावै भयो भनेपछि कहिले काहीँ दुध नआउन सक्छ नत्र भने प्रशस्त मात्रामा खाने र आमाको राम्रो हेरचाह गर्ने हो घर परिवारले सपोर्ट गर्ने हो भने चाहिँ आमाको दुध नआउने भन्ने चाहिँ हुँदैन
4: भनेपछि महिलालाई मानसिक तनाव पनि दिनु भएन
3: मानसिक तनाव दिनु भएन एकदमै परिवारले सपोर्ट गर्न पर्यो सपोर्टिभ त्यो बच्चा आमाको मात्र होइन त्यो परिवारको लागि होइन त्यो परिवारकै सन्तान हो त्यो हुनाले घर परिवारदेखि ल्याएर श्रीमानले त सहयोग गर्नै पर्यो त्यसैमा पनि घर परिवारले पनि पोजिटिभ सपोर्ट गर्न पर्यो छोरा अथवा छोरी जन्मिनुमा महिलाको मात्रै गल्ती छैन जसका लागि घर परिवार सबैले लागेर त्यो महिलालाई जुन बच्चा जन्मे त्यो बच्चालाई एक्सेप्ट गरेर आमालाई त्यसरी छोरी मात्रै जन्मायो अथवा छोरी चाहिएको थियो छोरो जन्मायो छोरी खोज्ने त कमै होला नि छोरै खोज्ने धेरै हुन्छन् होइन त्यसले गर्दाखेरि आमालाई तनाव भयो भने पनि दुध नआउन सक्छ त्यहाँको माहौल मिलेन खानपिन मिलेन भने पनि दुध नआउन सक्छ त्यो हुनाले मानसिक तनावबाट मुक्त गराउँदै पोसिलो खानेकुरा खान दिने हो भने प्रशस्त मात्रामा दुध आउँछ
4: समग्रमा चाहिँ बच्चालाई पूर्ण स्तनपान गराउनु पर्छ
3: एकदमै बच्चा जन्मेको छ महिनासम्म पानी पनि खुवाउनु पर्दैन आमाको दुधबाटै बच्चालाई पानी सबै पोसिलो खानेकुराहरू दुधबाटै आउँछ र छ महिनापछि चाहिँ अब थप तथा पूरक खानेकुराहरू उमेर अनुसारले मिलाउँदै लगेर खुवाउन पर्ने हुन्छ
0: यो छ महिनापछि बच्चालाई पूरक आहार दिनुपर्छ भन्नुभयो नि कस्तो खालको आहारहरू दिन सकिन्छ
3: उमेर अनुसारले छ महिना पुगिसकेपछि हाम्रो नेपाली संस्कार अनुसार त अब छोरीलाई 5 महिनामा र छोरालाई 6 महिनामा पास्ने गर्ने छ अब यो विभेद किन भएको त्यो त अब परापूर्व कालदेखि चल्दै आएको विभेद हो तर हामीले चाहिँ के भन्छ भनेपछि छोरा होस् वा छोरी 6 महिनासम्म आमाको दुधले प्रशस्त मात्रामा पुग्छ 6 महिना पूरा पुगेको भोलिपल्ट तपाईँले अलिकति थोरै खानाबाट सुरुवात गर्नुपर्छ होइन 6 देखि 9 महिनासम्म लिटो जाउलो बनाएर अलिक पातलो खालको बच्चाले सजिलै पचाउने खालको बनाएर खुवाउनु पर्यो भनेपछि 6 देखि 12 महिनासम्मका लागि लिटो जाउलो र फलफूल अण्डाहरू पनि खुवाउन सकिन्छ त्यस्तै गरी 12 देखि 24 महिनाको बच्चाहरूलाई पनि अलिकति बाक्लो खालको अब बच्चा अलिकति ठूलो हुँदै जाँदाखेरि सुरुमा हामीले पातलो अलि सजिलै पचाउने खालको बनाएको थियौँ भनेपछि अलिक बाक्लो त्यसमा अनि 2 पटक नास्ताको रूपमा फलफूलहरू
2: पनि राख्न पर्ने हुन सक्छ। त्यसपछि दुई वर्षको पुगिसक्यो भने त अब अरू खाने दाल भात हामीले खाने नर्मल खानेकुरा खायो भनेपछि दुई वर्षसम्मको बच्चालाई चाहिँ आमाको दुधका साथसाथै थप तथा पोसिलो खानेकुराहरू उमेर अनुसारले हामीले स्वयंसेविकाहरूसँग हाम्रो स्वास्थ्य कर्मीहरूसँग त्यो चाटै बनाएर दिएका छन्। त्यो अनुसारले उहाँहरूले समुदायमा भन्ने गर्नुभएको छ र उपमा बा प्रस भन्छ उमेर पटक मात्रा र बाक्लोपना र प्रकार र सरसफाई र सक्रिय खुवाई भन्छ। सक्रिय खुवाई अब हाम्रो चलन के छ भने ल खा भन्यो बच्चालाई छोडिदियो बच्चाले खाए खान्छ नखाए खाँदैन होइन त्यो खुवाईले हुँदैन। दुई वर्षसम्मलाई बच्चालाई टोटल्ली आमाले अथवा बुवाले घर परिवारले चाहिँ दुई वर्षसम्म बच्चालाई टाइम दिनै पर्छ। सक्रिय खुवाई भएन सरसफाई भएन भनेपछि हामीले जति सुकै पोसिलो खानेकुरा खुवाए पनि काम छैन।
1: यो बच्चाको तौल र वृद्धि अनुगमन नियमित रूपमा गर्नुहुन्छ नि यहाँले यो चाहिँ किन गर्नुपर्छ?
2: त्यो त बच्चा मेरो जन्मिसकेपछि मेरो बच्चाको उमेर अनुसारले तौल बढेको छ कि छैन उचाइ बढेको छ कि छैन होइन लम्बाइ उचाइहरू बढेको छ कि छैन भनेर थाहा पाउनको लागि उहाँ तौलाउन जानुहुन्छ र त्यो नाप लिँदाखेरि होइन हामीले पाखुराको नापहरू लिने गर्छौँ होइन उचाइ लिने गर्छौँ तौलहरू लिने गर्छौँ पोषण अवस्था के छ। यदि बच्चाको पोषण अवस्था राम्रो छ भने आमालाई ल तपाईँको बच्चालाई राम्रै खुवाउनु भएको रहेछ अथवा यसरी खुवाउनु होला राम्रो गर्नु भएको छ अझ राम्रो गर्दै जानुहोस् भन्ने भन्नुहुन्छ भनेपछि होइन बच्चा अलिक कुपोषणको रेखातिर ढल्किँदैछ भनेपछि तपाईँको बच्चालाई अलिक पोसिलो खानेकुराहरू खुवाउनु पर्यो यसरी यसरी खुवाउनु होला भनेर बनाउने विधि सहित हाम्रो स्वास्थ्य कर्मीहरूले सल्लाह दिनुहुन्छ जसले गर्दाखेरि कुपोषणमा जान लागेको बच्चालाई कुपोषण हुनबाट बचाउन सकिन्छ भनेपछि कुपोषणमा गइसकेका छ भनेपछि त्यो बच्चालाई कसरी गर्ने त होइन हाम्रो ओटिसी सेन्टरहरूमा लगेर उपचारात्मक विधिहरू छन् उपचारात्मक तयारी उपचारात्मक खानाहरू कसरी दिने कहिलेसम्म दिने तिनी सबै हाम्रो स्वास्थ्य कर्मीहरूले आमालाई परामर्श दिएर बच्चालाई कसरी खुवाउने भन्ने कुराहरू गर्नुहुन्छ जसका लागि तौल लिन एकदमै जरुरी छ।
1: जस्तो यो बच्चाहरूलाई चाहिँ पाँच वर्ष मुनिको बच्चाहरूलाई भिटामिन ए जुकाको औषधि नियमित रूपमा खुवाइन्छ नि यसले के फाइदा गर्छ?
2: जुकाको औषधि त अब हामीले प्रत्येक ठुलै मान्छेले पनि छ छ महिनामा खानुपर्छ होइन किनभने हामी हरियो साग सब्जीहरू अनि हाम्रो पानीको अवस्था पनि के छ हाम्रो आफ्नै सरसफाइको अवस्थाहरू पनि त्यस्तो पाउनाले प्रत्येकले छ छ महिनामा जुकाको औषधि खानुपर्छ भनेपछि हाम्रो आफैले उत्पादन गरेको खानेकुराहरूबाट पनि भिटामिन ए त प्राप्त हुन्छ तर पहिलाको दाँजोमा त अलिकति कम भइसकेको छ नत्र पनि नेपाल सरकारले रुटिन नै बनाइदिएको छ छ महिनामा जुकाको औषधि र भिटामिन ए खुवाउने ताकि बच्चाले खाएको खानेकुराहरू जुकाले खाएर कुपोषण नहोस् र भिटामिन ए को कमी नहोस् भनेर नेपाल सरकारले नै छ छ महिनामा यो कार्यक्रम गर्ने भनेर गरेको छ जस अनुसार हामीले पनि गरिराखेका छौँ।
1: जस्तो महिलाहरूले भन्नुहुन्छ नि कहिले काहीँ बच्चा स्वस्थ भएन अथवा बच्चा चाहिँ दुब्लाउँदै गएको छ भन्यो भने जस्तो पौष्टिक खानेकुराहरू नै छैन भनेर गुनासो गर्नुहुन्छ के सुनिन्छ होइन जस्तो हामीले पौष्टिक खानेकुराको लागि हामीसँग पर्याप्त गरिबी छ भन्नुहुन्छ होइन तर यहाँले भन्नुभयो नि स्थानीय स्तरमा उपलब्ध हुने पौष्टिक खानेकुराहरू खाएर पनि आफ्नो पोषण चाहिँ सुधार गर्न सकिन्छ भन्नुभयो जस्तो के हुन सक्छ
2: त्यसमा त अब आमाहरूले भन्नुहुन्छ भन्न त हामीलाई केही छैन अनि कसरी बनाउने अनि अथवा हामीले जाउलो बनाउन सिक्यो हाम्रो समूहमा आएको बेलामा उहाँको बच्चाले प्रशस्त मात्रामा खान्छ तर घर गएर खाइदिन्न भन्नुहुन्छ होइन एक त उहाँहरूले कसरी बनाउनु भयो होइन त्यो कुरा हो दोस्रो कुरा चाहिँ सक्रिय खुवाई भयो कि भएन होइन टाइम दिएर बच्चालाई खुवाउनु पर्यो र अर्को कुरा गरिबीको कुरा गर्नुहुन्छ भने दाल भात तरकारी खानै नपुग्ने चाहिँ त्यस्तो समुदाय छ जस्तो लाग्दैन त्यही दाल भात तरकारीलाई अलिकति कुकरमा सिटी लगाएर मजाले नरम तरिकाले पकाएर त्यसमा हरियो साग सब्जीहरू हालिदिने अलिकति चामल दाल होइन आफ्नो आफ्नो घरमा घिउ तेल जे छ त्यसैलाई हालेर मजाले आफ्नो स्थानीय स्तरमा जे उपलब्ध छ त्यही खुवाइदिने हरियो साग तरकारी अहिले अब भन्नुहुन्छ भने गाभाको सिजन छ होइन मजाले गाभामा यति धेरै आइरनहरू भिटामिनहरू पाउँछ त्यस्तै फर्सीको मुन्टाहरू छ होइन अनि अर्को हाम्रो चलन के छ भने फलफुल भनेर जुन हामी पोल्थिनमा बजारबाट हाल्ने च्याउ केरा अथवा अङ्गुरहरू लगेर गएपछि हामी त्यसलाई फलफुल भन्छौँ भनेपछि हाम्रो स्थानीय स्तरमा पाइने आफ्नो हाम्रो घरमा सजिलै पाइने खालको फलफुललाई हामी फलफुल भन्दैनौँ जस्तै मेवाहरू भयो बरु कागले खाइराख्या हुन्छ हामी मेवा टिपेर खाँदैनौँ अहिले सिजन छ अम्बाको अम्बामा क्याल्सियमहरू आइरनहरू प्रशस्त मात्रामा पाउँछ त्यसलाई चाहिँ हामी फलफुल भन्दैनौँ बजारबाट किनेरै खानुपर्छ भन्ने छैन आफ्नो घरमा जे छ त्यसैलाई व्यवस्थित तरिकाले बनाएर खुवाउने भने पनि बच्चालाई कुपोषण हुन पाउँदैन अथवा बच्चा सुपोषित हुन्छ।
1: जस्तो आमा र बच्चाको पोषण सुधारका लागि अब थुप्रै कार्यक्रमहरू गरिरहँदाखेरि चाहिँ जस्तो अब समुदाय सचेतनाको कुरा पनि यहाँले गर्नुभयो जस्तो आउँदा दिनमा चाहिँ थप के गर्न सकिएला अथवा चाहिँ के गर्न पाएको भए चाहिँ अझ सुधार हुन्थ्यो जस्तो लाग्छ।
2: अब हामीले अब शाखामा अब बजेट पनि आएको छैन आउला होइन. हाम्रो चाहिँ प्लान के छ भनेपछि अब गर्भवती अथवा सुत्केरी महिलालाई मात्रै पोषणका कुरा गरेर हुँदैन होइन. सासु अथवा श्रीमान होइन परिवारका सदस्यहरूलाई कसैलाई उहाँसँगै राखेर अब गर्भवती जचाउन आएको बेलामा अथवा सुत्केरी जचाउन आएको बेलामा भन्ने त छुट्टै कुरा भयो. तर उहाँहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्ने हो भने चाहिँ अलिकति सुधार गर्न सकिन्छ भन्ने हामीलाई लागेको छ र त्यो अनुसार हामी काम गर्ने भनेर योजना बनाउँदैछौँ.
0: हुन्छ, जानकारीमूलक कुराकानीका लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद.
2: धन्यवाद.
0: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू.
5: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ.
6: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
5: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
6: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
5: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
6: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
5: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
6: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म.
5: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म.
7: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ.
5: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434.
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर.
8: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना.
5: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ.
8: तपसिल
5: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
8: बैंकको सकल चेकबुक र एक प्रति फोटोकपी,
5: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
8: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
5: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र.
8: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला.
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर.
9: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध,
10: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं.
9: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं.
10: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं.
9: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं.
10: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
9: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
10: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
9: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
10: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
9: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
10: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
9: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
10: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तोता दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरा पारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरा पारी, टिकापुर, कैलाली।
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmctikapur@gmail.com।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
0: बैंकको सकल चेकबुक र 1 प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: बाबु, ए बाबु, काल मनिष मेडिकलमे जाइस् तो?
3: मै नै जाइ, उहाँ आफ्न अनुहार बिगारके घर से बाहर नै निकर्छु।
2: उहे मारे तो तुहिन उहाँ पठाइदो। यहाँ हेर, यी पत्रिकामे लिखल बा मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं, तब तू मैं अब भी जाए।
4: याद करबी, मनिष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 98600-71024 ओ 98046-77417।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय

0: सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: बाबु ए बाबू काल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: उहे मारे तो तुहिन वहाँ पठाई तो यहाँ हेर ये पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
4: नमस्ते मेरो नाम डाक्टर अंकित आचार्य अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने लुक्ने स्थान चाहिँ कम हुने अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो त्यो कुराहरू हो यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्न पर्ने अवस्था पनि आउन सक्छ अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो छिट्टो हिँड्न भएन जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ
2: टीकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
1: छिच्छी फेर चर्पी भर्गिल का करना हो का
2: चर्पी भर्लो से फिर का चिन्ता आदित्य स्यापी टेङ्की सरसफाई मा फोन करी आ बाक सरसफाई कै दिही।
1: फोन नम्बर कटा हो त
2: ली डायल करी 97 620 20 300।
1: हेलो आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
3: हजुर हो।
1: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
3: हजुर अब मै भदलीसे ल्याङ्की बाटो 40 मिनटमा पुगम।
2: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हाना सम्झवे। संचालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97 620 20 300 हो 98 656 92 026।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
3: विपद बारे चासो राखौं, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: दन्तरोग रोग सेवा,
5: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार,
4: र सिटी स्क्यान सेवा।
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
5: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
5: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
5: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
5: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, खुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टीकापुर नगरपालिका।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दे घोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनेना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुगर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वात खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 और 98486 39261
2: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
2: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
2: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
2: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म।
4: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134 34।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: ला फेरि यो गाडीले धोका दिने भयो।
3: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
2: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला?
3: टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164600204।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
0: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: कहाँ जान्छ उडन चरी, दिनरात त भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
4: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
3: एकडाली बाजगुर आउँछको, एकडाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

एउटा गीत गाउन्या तमरा हाम्रा गाउँघरका कुरा हान्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा।

0: सूचना सूचना सूचना
1: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
0: निम्न समस्याहरू:
1: सुगर रोग,
0: गर्भकालीन मधुमेह,
1: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
0: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
1: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
0: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
1: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
0: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9852131 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इसान मेडिकल हल टिकापुर 1 कैलाली।
2: याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्नेछ।
3: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेदशास्त्र, काम छ अनितिको मुखमा छ वेदशास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा, रोजगारी छ विदेशमा, बेरोजगार छ युवा, रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 देखि 8:45 सम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
5: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
6: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
4: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
7: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: ओहो, मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
2: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 मा फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
3: विपद बारे चासो राखौं, चनाको बनाऊ।
4: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज। सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि पक्राउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक ठीक काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टीकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98485158।

0: सीतापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिनभित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: बुढल्ला सुन्टो कि नै वानन्दी भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनेना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खस्ती खस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 और 98486 39261।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको नाश र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया गन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
3: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली सम्पर्क नम्बर 98688008 र 98253677272।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। मनसून सक्रिय, यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान। पश्चिम सेती प्रसारण लाइन 400 केवी क्षमताको निर्माण हुने। गोदावरीमा फायरिङ अभ्यासका क्रममा ह्याण्ड ग्रेनेड विस्फोट, 2 सैनिक घाइते। बहुविवाह र बाल विवाह मुद्दामा फरार टीकापुरका 1 जना पक्राउ र रगतको माग बढेपछि टीकापुर रेड क्रसमा रगतको अभाव। अब मध्याह्न खबर विस्तारमा। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको विभागद्वारा विज्ञप्तिमा उल्लेख छ। यसै गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभाग, कोशी प्रदेशका हिमाली र पहाड़ी भूभाग, मध्य प्रदेश तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। त्यसै गरी आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कुल 2500 मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ वनलेक पश्चिम सेती प्रसारण लाइन निर्माण हुने भएको छ। कुल 400 केवी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाइएको छ। कुल 60 किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जय पृथ्वी नगरपालिका वडा नम्बर 1 प्रस्तावित चैनपुर सब स्टेशनदेखि डोटी जिल्लाको शिखर नगरपालिका 10 प्रस्तावित वनलेक पश्चिम सेतीमा जोड़िनेछ। प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत विकास विभागमा आवेदन दिएको छ। विद्युत ऐन 2049 दफा 940 व्यवस्था अनुसार विवरण खुलाई अनुमतिका लागि आवेदन दिनुपर्ने व्यवस्था छ। सो आयोजना अन्तर्गत 132 केवी 160 एमभीए क्षमताको चैनपुर सब स्टेशन निर्माण हुनेछ। यस्तै 132 केवी र 315 एमभीए क्षमताको वनलेक पश्चिम सेती सब स्टेशन समेत निर्माण हुनेछ। प्रसारण लाइनको लम्बाई 60 किलोमिटर हुनेछ। त्यसमा 143 डबल सर्किट टावर निर्माण गरिनेछ। टावरको अधिकतम उचाइ 61 मिटर र टावर बीचको औसत दूरी 408.99 मिटर रहनेछ भने न्यूनतम दूरी 127.79 मिटरसम्म रहनेछ। प्रसारण लाइन निर्माणका लागि कुल 295.42 हेक्टर जमीन आवश्यक पर्नेछ। त्यसमध्ये टावर निर्माणका लागि 30.41 हेक्टर जमीन आवश्यक छ। विद्युत मार्गको अधिक क्षेत्राधिकार अन्तर्गत 265 हेक्टर जग्गा जरूरी पर्दछ। सब स्टेशन निर्माण लागि 21.41 हेक्टर जग्गा मध्ये 7 हेक्टर वनलेक सब स्टेशनका लागि र 14.37 हेक्टर चैनपुर सब स्टेशनका लागि जरूरी पर्नेछ। प्रसारण लाइनको क्षेत्राधिकार 46 मिटर रहनेछ। प्रसारण लाइनको निर्माण कार्य आगामी 5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रसारण लाइन निर्माण एवं सञ्चालन गर्दा भूक्षय, बाढ़ी, वायु प्रदूषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी निर्माण गरिनेछ। आयोजनाका बारेमा आवश्यक सुझाव तथा सल्लाह दिन विद्युत विकास विभागले सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि प्रदेशका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ। बिहिबार बसेको प्रदेश मन्त्री परिषद बैठकले धनगढ़ी स्थित सेती प्रादेशिक अस्पताल, लम्कीचुवा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल र महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो। मन्त्री परिषदले सम्बन्धित निकायसँग आवश्यक सम्झौता गर्ने तथा कानूनी र प्रशासनिक प्रक्रिया अघि बढ़ाउने निर्णय समेत गरेको छ। प्रदेश सरकारको निर्णयसँगै विश्वविद्यालयको शैक्षिक संरचना विस्तार गर्ने प्रक्रिया अघि बढ़ने भएको छ। चारैवटै अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने व्यवस्था भएपछि सुदूरपश्चिममै चिकित्सा शिक्षा अध्यापन शुरू गर्ने आधार तय हुने भएको छ। मध्याह खबरमा गोदावरीमा फायरिङ अभ्यासका क्रममा ह्याण्ड ग्रेनेड विस्फोट, दुईजना ग्रेनेड विस्फोट लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
6: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
7: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
6: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
7: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
6: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
7: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
6: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
7: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट एक वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
6: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
7: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
6: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
7: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
6: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
7: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
6: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
7: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0191-560-088 र 561-088
6: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
0: अब बाँकी खबर कैलालीको गोदावरी नगरपालिका 4 स्थित वनदेवी फायरिङ रेन्जमा नेपाली सेनाको फायरिङ अभ्यासका क्रममा प्लास्टिक ह्याण्ड ग्रेनेड विस्फोट हुँदा 2 सैनिक घाइते भएका छन् आज बिहान करिब 8 बजे देवलगण बजेर 10 मिनटमा देवलगण आर्मी ब्यारेकको सैन्य तालिम अन्तर्गत फायरिङ अभ्यास गरिरहेका बेला प्लास्टिक ह्याण्ड ग्रेनेड विस्फोट भएको थियो विस्फोटमा सहायक सेनानी 30 वर्षीय विक्रम कार्कीको दाहिने हात र अनुहारमा तथा सैनिक 20 वर्षीय रंजित थारूको दाहिने हातमा चोट लागेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हीरा महराले बताए उनले घाइते दुवैजनालाई घटना लगत्तै उपचारका लागि फिल्ड मार्शलबाट नेपाली सेनाको आर्मी अस्पताल बोराडाँडी ल्याइएको बताएका छन् उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ कैलाली गाउँपालिका 5 बैजपुरमा निर्माण गरिएको 1500 अस्पताल उद्घाटन गरिएको छ बुधबार एक कार्यक्रमका बीच कैलाली गाउँपालिकाका अध्यक्ष राज समाज चौधरीले अस्पतालको उद्घाटन गरेका हुन् संघीय सरकारको लगानीमा निर्माण गरिएको उक्त अस्पताल स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको हो अस्पताल निर्माणका लागि विक्रम सम्मत 2079 असार 29 गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो निर्माण कम्पनीले तोकिएको संरचना निर्माण सम्पन्न गरी गत असारमा गाउँपालिकालाई अस्पताल हस्तान्तरण गरेको थियो अस्पताल निर्माणमा कुल 18,52,00,000 रूपियाँ लागत लागेको छ संघीय सरकारको स्थानीय तहमा अस्पताल निर्माण गर्ने नीति अनुसार कैलालीमा पनि 1500 अस्पताल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए अस्पताल सञ्चालनमा आएपछि कैलाली गाउँपालिकाको विशेष गरी दक्षिणी क्षेत्रका नागरिकले स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ यसअघि गाउँपालिकामा पर्याप्त स्वास्थ्य उपचारको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या देखिँदा समेत स्थानीयवासी उपचारका लागि धनगढ़ी पुग्ने गरेका थिए कतिपय नागरिक उपचारका लागि सीमावर्ती भारतीय क्षेत्रसम्म समेत जाने गरेका थिए स्थानीय स्तरमै 1500 अस्पताल सञ्चालनमा आएपछि सामान्यदेखि आवश्यक स्वास्थ्य उपचारसम्म गाउँमै उपलब्ध हुने र उपचारका लागि धनगढ़ी तथा भारत जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ अस्पतालले कैलालीका नागरिकलाई सहज सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाले जनाएको छ अस्पताल सञ्चालनसँगै स्थानीय नागरिकले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाउने भएकाले समय र उपचार खर्च समेत बचत हुने अपेक्षा गरिएको छ साथै कैलालीका नागरिकका लागि स्वास्थ्य उपचारको पहुँच थप प्रभावकारी बनाउन अस्पतालमा आवश्यक स्वास्थ्य जनशक्ति तथा सेवा विस्तार गर्दै लैजाने अध्यक्ष चौधरीले बताएका छन् डल्फिन जलचर तथा जैविकता संरक्षण नेपालले लामो समयदेखि डल्फिन संरक्षण र प्रचार प्रसारको काम गरिरहेको छ वर्षाको समयमा मोहना पथ्रया कन्द्रा नदीमा डल्फिन देखिने गर्दछन् त्यस क्षेत्रलाई डल्फिन क्षेत्र नामाकरण गरी पर्यटकलाई अवलोकन गराउने कार्य भइरहेको छ यस वर्ष असार 16 गतेदेखि डल्फिन देखिन थालेका हुन् अहिलेसम्म 17 डल्फिन देखिएका छन् यहाँ डल्फिन अवलोकन गर्न असारदेखि कार्तिकसम्म विदेशी पर्यटक पनि कहिलेकाहीँ आउने गरेका छन् स्थानीय संरक्षण कर्मीले पाहुनालाई डल्फिन बारे जानकारी दिने र घुमाउने कार्यमा सघाउने गरेका छन् मध्याह्न खबरमा अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम
2: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
8: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
2: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
8: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
2: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
8: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
8: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
2: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015356 र 98486134434।
8: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: के तपाईलाई थाहा छ,
9: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
9: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
9: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टीकापुर कैलाली।
2: अब पुनः बाँकी खबर। बहुविवाह र बालविवाह मुद्दामा फरार कैलालीको टीकापुरका एकजना पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको मिति 2081 असार 30 गतेको फैसलाले बहुविवाह र बालविवाह मुद्दामा एक वर्ष कैद सजाय र 13,000 जरिवाना तोकिएको टीकापुर नगरपालिका एक बस्ने 47 वर्षीय तिलाचन्द्र शर्मा पक्राउ परेका छन्। शर्मालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले बुधबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ। टीकापुर रेड क्रसमा रगतको अभाव हुन थालेको छ। आजभोलि रगतको माग बढ़ी र आपूर्ति कम भएका कारण रगत पुगाउन समस्या भइरहेको छ। आजभोलि दैनिक 15 पिण्ट भन्दा बढ़ी रगत खपत भइरहेको र अस्ति एक दिन 32 पिण्टसम्म रगत खपत भएको नेपाल रेड क्रस सोसाइटी रक्त संसार फाँटका प्राविधिक प्रभुराज न्यूपानीले जानकारी दिनुभयो। रगतको माग बढ़ी भइरहेकाले पुगाउन धौधौ भइरहेकाले रक्तदान गरेर सहयोग गर्न समेत रेड क्रसले अपील गरिरहेको प्राविधिक न्यूपानीले बताउनुभयो। समय अनुसार फरक फरक रक्त समूहको रगत अभाव हुने गरेको र आजभोलि बी पोजिटिभ रगतको अभाव बढ़ी देखिएको पनि न्यूपानीले बताउनुभयो। बझाङका एकजना चरेस्र नगद सहित पक्राउ परेका छन्। बझाङको जयपृथ्वी नगरपालिका 11 धामी लेक स्थित सोही ठाउँ बस्ने 48 वर्षीय जयराज जोशीले सञ्चालन गरेको जोशी किराना एण्ड वाइन कर्नर पसलबाट 50 ग्राम 51 मिलिग्राम लागु औषध चरेस, तौल गर्ने हाते तराजु एक थान र नगद 12,400 सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले जोशीले सञ्चालन गरेको पसलमा खान तलासी गर्दा पसलभित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। यसै समाचारसँगै मध्याह्न खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। मनसून सक्रिय यी देशमा भारी वर्षा हुने पूर्वानुमान पश्चिम सेती प्रसारण लाइन 400 केवी क्षमताको निर्माण हुने गोदावरीमा फायरिङ अभ्यासका क्रममा ह्यान्ड ग्रेनेड विस्फोट 2 सैनिक घाइते बहुविवाह र बालविवाह मुद्दामा फरार टिकापुरका एकजना पक्राउ र रगतको माग बढेपछि टिकापुर रेड क्रसमा रगतको अभाव हवस्त अहिलेलाई मध्याह खबर यति नै यसपछि लोकगीत सुन्न सक्नुहुनेछ प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुर मगर पनि बिदा हुन्छु सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला नमस्कार
10: छिच्छी कस्तो गनाएको इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
11: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
10: कता छ त त्यो
11: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
10: फोन नम्बर कति हो भाइ
11: आदित्य सेफ्टी ट्याङ्की सरसफाई

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश र जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
7: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
6: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
7: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
6: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: छि कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
1: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
1: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
1: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: सीतापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: सीतापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 98017 10672।
6: स्वास्थ्यका लागि पानी

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नसा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-5620-28-97-0385-98-6540-7770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
3: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
2: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली

0: ल यति छिटो आमा बन्न लागेको त
1: अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जानु परे जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी
1: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाछ
3: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
1: मेरो खुत्रुके छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि
3: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
4: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टी काफुर न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गर गहनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगलसैनको शाखा टेकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 98684479 98247625 अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 98247625

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: घर त जेन्टेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ काठभन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न
2: ए हो त कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका
3: कहाँ हुनु भाइ टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
2: अब त म ढुक्क
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
3: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली

पक्षी पालन व्यवसाय जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं।

0: फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादू गर्नुभयो?
2: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाको बनाऊ।
4: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका, र जानकी गाउँपालिकाद्वारा जन

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585008।

0: सूचना सूचना सूचना
1: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इशान मेडिकल हल टिकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
0: निम्न समस्याहरू:
1: सुगर रोग,
0: गर्भकालीन मधुमेह,
1: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
0: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
1: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
0: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
1: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
0: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने इशान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98 42 31 31 र 98 60 11 14 00। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इशान मेडिकल हल टिकापुर 1 कैलाली।
2: याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्नेछ।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्।
6: अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ।
5: प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टीकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम। टीकापुर एफएम 101 मेगाहर्ज।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
1: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
1: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844348673 र 9814680204।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
0: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 9870-10-672।
7: स्वास्थ्यका लागि पानी

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक्का राजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एक्लाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एडिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एडिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
6: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
7: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
8: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम
9: हाम्रो टिकापुर।
6: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
10: बिहिबार दिउँसो 3 बजे
6: सुन्न सक्नुहुनेछ।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728।
3: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
4: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
4: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
3: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
4: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
3: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
4: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
3: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
4: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
3: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
4: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर, टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकाले आमा र बच्चाको स्वास्थ्य सुधारका लागि गरेका प्रयासबारे पालिकाका सिनियर अनमी हिमा गिवालीसँग गरिएको कुराकानी र केही सन्देश प्रस्तुत गर्नेछौं। टिकापुर नगरपालिकाले आमा र बच्चाको पोषण सुधारमा थुप्रै प्रयास गरेको छ। यसका साथै गाउँघरमै ग्रामीण अल्ट्रासाउण्ड सेवा, महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण जस्ता सेवा पनि समय समयमा दिने गरेको छ। यसै विषयमा सिनियर अनमी हिमा गेवालीसँग कुराकानी गरेका छौं।
1: कार्यक्रममा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: आमा र बच्चाको स्वास्थ्य सुधारका लागि टिकापुर नगरपालिकाले के कस्ता कार्यक्रमहरू गरिरहेको छ?
2: आमा र बच्चाको स्वास्थ्य सुधारका लागि विशेष गरी टिकापुर नगरपालिकाबाट विभिन्न कार्यक्रमहरू सञ्चालित छन्। विशेष गरी हाम्रो ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम छ, जसमा गर्भवती महिलाको पेटमा बच्चा आइसकेपछि कम्तीमा 3 पटक भिडियो एक्सरे गर्नुपर्छ। होइन, बच्चामा भएको कुनै असरहरू छ, जन्मजात हुने अपाङ्गता, त्यस्तो कुनै डिफेक्टहरू छ भने बेलैमा पत्ता लागेर त्यसलाई व्यवस्थापन गर्नका लागि सजिलो हुन्छ। जसले गर्दाखेरि जुन सुस्त मनस्थिति अथवा कमजोर बच्चाहरू अथवा जन्मिसकेपछि पनि विभिन्न समस्याहरू आउन सक्ने खालको छ, अथवा गर्भमा त्यो बच्चाले गर्दा आमा र बच्चाको दुइटै स्वास्थ्यमा असर पार्ने खालको छ भने त्यस्ता महिलाहरूलाई बेलैमा जाँच गरेर हामीले व्यवस्थापनका लागि टिकापुर अस्पताल पठाउने गरेका छौँ। र अब सम्बन्धित निकायहरूमा व्यवस्था हामी उहाँहरूलाई यसो यस्तो छ भनेर एउटा रिपोर्ट सहित उहाँहरूलाई यसो यसरी यहाँ जानुहोला भनेर सम्बन्धित निकायहरूमा पठाउने गरिराखेको छ एउटा भनेपछि। अर्को चाहिँ विशेष गरी टिकापुर नगरपालिकाले गर्ने अर्को कार्यक्रम भनेको महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी प्रजनन रोगणता कार्यक्रम अन्तर्गत पाठ्यघरको मुखमा हुने क्यान्सर गराउने भाइरसहरूको जाँच, जसलाई एचपीभी डीएनए टेस्ट भन्छ, त्यसमा त्यो टेस्टहरू गरिराखेका छौँ हामीले। अनि त्यसैमा स्तन क्यान्सरहरू धेरै देखिने चाहिँ महिलाहरूलाई स्तन क्यान्सर, अनि त्यसपछि पाठ्यघरको मुखको क्यान्सरहरू धेरै देखिने भावनाले त्यसको स्क्रिनिङहरू चाहिँ हामीले गरिराखेका छौँ। त्यस्तै पाठ्यघर झरेका महिलाहरूको जाँच गरेर रिङ राख्ने काम भइरहेको छ भनेपछि अपरेसनै गर्न पर्ने अथवा 3-4 डिग्रीमा झरिसकेको छ भने त्यस्तालाई अपरेसनका लागि पनि हामी सेती प्रादेशिक अस्पतालसँग शिविर चलेको बेलामा यहाँबाट रेफर गरेर पठाउँछौँ। जसले गर्दाखेरि त्यहाँ सेवा लिन जाने सेवाग्राही र एउटा कुरुवालाई जाने आउने भाडा पनि नेपाल सरकारले नै बेहोर्छ र खान बस्न पनि अस्पतालबाटै त्यो सुविधा हुन्छ, त्यसका लागि पैसा पर्दैन। अब त्यस्तै पाठ्यघर सम्बन्धी समस्या, क्यान्सर अब एचपीभी डीएनए टेस्ट गरेर पोजिटिभ आएका महिलाहरूलाई पनि हामीले अर्को टेस्ट भीआईए टेस्ट गर्छौँ, जसले गर्दाखेरि उहाँ भीआईएमा पनि पोजिटिभ देखियो भने एउटा थर्मोकोगुलेटर हुन्छ, त्यसले सेकाई गर्ने काम गर्छौँ र त्यो सेकाई गर्दा पनि नहुने खालको स्टेजहरू के छ त्यो स्टेजहरू पत्ता लगाएर हाम्रो लेभलबाट गर्न सकिने हो भनेपछि हामी त्यो आफैले म्यानेज गर्छौँ भनेपछि होइन, माथिल्लो लेभलसम्म पठाउन पर्ने हो नि, त्यो कोअर्डिनेसन गरेर हामीले महिलाहरूलाई चाहिँ त्यहाँसम्म पठाउने कामहरू गरिराखेका छौँ।
1: विशेष गरी अब यो किशोरावस्थामा देखिने रक्त अल्पताको कुरा छ नि, किशोरावस्थामा देखिने रक्त अल्पताले महिला पछि गर्भवती हुँदाखेरि पनि बच्चामा पनि रक्त अल्पताको समस्या हुन सक्ने अथवा बच्चा कुपोषित हुन सक्ने भन्ने जोखिम न्यूनीकरणका लागि चाहिँ के कस्तो कामहरू गरिराख्नु भएको छ?
2: यो नेपाल सरकारले नै एउटा राम्रो कुपोषणको चक्रलाई तोड्नका लागि होइन, पहिला चाहिँ गर्भवती भइसकेपछि आइरन चक्कीहरू खाने अथवा पोसिलो खानेकुराहरू खाने र एउटा राम्रो स्वस्थ बच्चा जन्माउने भन्ने थियो भने नेपाल सरकारले एउटा स्ट्राटेजी ल्याएको छ, जसमा किशोरी अवस्थादेखि नै नेपालमा एक त रक्त अल्पताको समस्या छ नै, त्यसमा पनि विशेष गरी किशोरीहरूमा धेरै पनि देखिएको छ, जसले गर्दा नेपाल सरकारले स्कूल जाने 10-19 वर्षका किशोरीहरूलाई आइरन फोलिक एसिडहरू खुवाउँछ, जुन हामीले प्रत्येक स्कूलहरूमा फोकल टिचरहरू हुनुहुन्छ जसलाई हामी आइरन चक्कीहरू दिन्छौँ र उहाँहरूलाई बेला बेलामा ओरिएन्टेसनहरू पनि चलाउँछौँ र सर म्यामहरूले स्कूलबाट किशोरीहरूलाई खुवाउनुहुन्छ भनेपछि स्कूलभन्दा बाहिर भएका किशोरीहरूलाई हामीले स्वयंसेवका मार्फत चाहिँ आइरन फोलिक एसिड खुवाउने गरिरहेछौँ, जसले गर्दाखेरि अब अहिलेका किशोरीहरू भनेका भोलिका त आमा हुन् होइन, जसका लागि एउटा स्वस्थ किशोरीले स्वस्थ अथवा स्वस्थ महिलाले स्वस्थ बच्चा जन्माउन सक्छ भन्ने हो अहिलेको किशोरी भोलिको आमा भावनाले। किशोरी स्वस्थ भएन भने पछि बल्ल मात्र एउटा स्वस्थ महिला हुन्छन् र जसले स्वस्थ बच्चा जन्माउन सक्छ भनेर नेपाल सरकारले आइरन फोलिक एसिडलाई एकदमै महत्वपूर्ण रूपमा हेरिराखेको छ।
1: जस्तो विशेष गरी रक्त अल्पता हुन नदिन अथवा चाहिँ कुपोषणको चक्र तोड्नका लागि चाहिँ किशोर अवस्थादेखि नै ध्यान दिनुपर्छ।
2: हजुर, एकदमै किशोर अवस्थादेखि नै किशोरी राम्रो भयो अथवा रक्त अल्पता भएन, सुपोषित किशोरीबाट सुपोषित अथवा सुपोषित आमा बन्छ, सुपोषित आमाले सुपोषित बच्चा जन्माउँछ भन्ने चाहिँ हो नेपाल सरकारको।
1: अनि गर्भवती महिलाले चाहिँ कस्ता खालका पौष्टिक खानाहरू खानुपर्छ त?
2: गर्भवती महिलाहरूले आइरन फोलिक एसिड जुकाको औषधि सँगसँगै घरमा अरू मान्छेहरूले 3 पटक खाना खानुहुन्छ भने गर्भवती महिलाले 4 पटक खाना खान पर्ने हुन्छ। गर्भवती महिलाका लागि छुट्टै चुला बोल्न पर्ने हुन्छ, तर 1 पटक थप चुला बोल्न पर्ने हुन्छ किनभने आमाले खाएको खानेकुराबाटै बच्चाले भित्र लिन पर्ने भावनाले अरूले भन्दा थप पटक खानेकुरा खानुपर्छ। भनेपछि पछिल्लो खानेकुराहरूमा चाहिँ जङ्क फुडहरू नखाने, घरमा आफ्नो घरमा जे अभाइलेबल छ गेडागुडीहरू हरियो सागसब्जीहरू माछा मासु दिनदिनै खान नसके पनि अब मिलाएर अलि बढी खाने होइन, घर परिवारले एक छाक खाँदा हुन्छ भने गर्भवतीलाई छुट्टै राखिदिएर अब भोलिपल्ट दिँदा दिने त्यो तरिकाले घर परिवारको अरू सदस्यहरूले भन्दा पनि गर्भवती महिलाले चाहिँ बढी खानुपर्छ। त्यस्तै गरी सुत्केरी महिलाले गर्भवती महिलाले 1 पटक बढी खानुपर्छ भनेपछि सुत्केरी महिलाले त दुध चुसाउन पर्ने हुन्छ, आमा सुपोषित छिन् भनेपछि दुध बल्ल राम्रो खालको आउने हो अथवा प्रशस्त मात्रामा आउने हो, त्यसका लागि चाहिँ छुट्टै 2 पटक आमाका लागि छुट्टै चुला बोल्न पर्छ भन्ने भन्ने। अनि त्यस्तै गरी माछा मासु अण्डा गेडागुडीहरू पोसिलो खानेकुराहरू प्रशस्त मात्रामा खायो भनेपछि दुध आउँछ र बच्चा र आमा दुइटै स्वस्थ हुन्छन्।
1: तर हाम्रो समाजमा त अहिले पनि जस्तो बुहारी मान्छे सबैलाई खाना खुवाइसकेपछि खाने छ नि त, अब हुन त अहिले त धेरै छैन होइन, तर कतिपय घरमा अहिले पनि छ होइन, यो चाहिँ कतिको चिर्न आवश्यक छ?
2: एकदमै अब पहिलाको दाँजोमा हेर्नुहुन्छ भने अलिकति कम चाहिँ भइसकेको छ, त्यस्तै गरी समुदायको हिसाबमा हेर्नुहुन्छ भने चौधरी समुदायमा चाहिँ यो छैन होइन, हामीले परामर्श गर्ने क्रममा पनि तपाईँहरूले यस्तो यस्तो गर्नुपर्छ है भन्नु उहाँहरूले त्यसलाई ठ्याक्कै अप्लाई गर्नुहुन्छ भनेपछि पहाडी समुदायमा चाहिँ अलिकति गाह्रो छ। हामीले पनि त बच्चा पाएकै हो नि, हामीले त घरै पायौँ, नभए हामीलाई त केही गर्न परेको थिएन, तिमीहरूलाई मात्रै पर्छ भन्ने खालको एउटा समुदायमा छ। तर आमा र यसपालि हामीले सासु ससुरा अथवा श्रीमान श्रीमती जोडा गरेर एउटा प्रोग्राम चलाएका थियौँ, त्यसमा चाहिँ राम्रो कुराहरू राम्रो होइन यस्तो गर्नुपर्छ भन्ने सासूहरूबाट पनि आएको थियो भनेपछि श्रीमानहरू पनि एकदमै सक्रिय सहभागी भएर त्यो कार्यक्रममा सहभागी हुनुभएको थियो।
1: भनेपछि परिवारका सदस्यलाई पोषण अथवा चाहिँ सुत्केरी गर्भवती स्याहारबारे जानकारी दिन आवश्यक छ।
2: एकदमै हामीले अब हाम्रो पहिलादेखि चल्दै आएको ट्रेन्ड चाहिँ गर्भवती महिला आउनुहुन्छ उहाँलाई जाँच गर्यो, तपाईँले यस्तो खानुपर्छ, तपाईँले यो गर्नुपर्छ, यो गर्नु हुँदैन भनेर भन्दाखेरि उहाँहरूले घरमा गएर गर्दाखेरि कसैले त मानेको पनि छ, कसै कसैको चाहिँ काम गर्न दुःखले गरुको काम गर्न हुन्छ अथवा काम गर्न हुँदैन भन्ने अथवा खाना मिठो खोज्ने भन्ने खालको पनि हुन्थ्यो। भनेपछि अहिले त्यो अन्तर्क्रिया गर्दाखेरि हामीलाई महसुस के भएको छ भने सासू अथवा श्रीमान अथवा घरको गार्जेन को हो होइन, आर्थिक कोसँग छ, उसलाई ल्याएर यिनी कुराहरूको बारेमा सम्झाउन सक्यो भने चाहिँ पोषणमा राम्रो सुधार आउँछ भन्ने चाहिँ हामीले एनालाइस गरेका छौँ।
1: स्तनपान आमा र बच्चाका लागि कतिको महत्व
2: स्तनपान त अब हाम्रो पहिल्यैदेखि स्तनपान भनेको आमा र बच्चाका लागि चाहिँ अमृत समान भन्ने छ होइन, अहिलेसम्म विश्वमा जति पनि अध्ययन भएका छन् रिसर्चहरू भएका छन् तिनीहरूले आमाको दूधलाई प्रतिस्थापित गर्न सक्ने कुनै पनि वस्तु उत्पादन भएको छैन, जसले गर्दाखेरि आमाको दूध चाहिँ एकदमै आमा र बच्चा दुइटैका लागि महत्वपूर्ण छ, जसले आमालाई पनि बच्चासँग एट्याचमेन्ट गराउँछ होइन, जस्तै बच्चा जन्मेको 1 घण्टा भित्रैमा दूध चुसाउनु पर्छ भन्छौँ हामी होइन, अहिले त हामीले डेलिभरी गर्दा गर्दै बच्चालाई आमाको नाङ्गो छातीमा टाँसेर राखिदिने सक्छ भने त्यति बेलै दुध चुसाउन सुरु गर्ने भन्छौँ, जसले गर्दाखेरि आमा र बच्चाको स्नेह अथवा सम्बन्ध बढ्ने एउटा कुरा भयो भने बच्चाले दुध चुस्दै जाँदाखेरि जुन अक्सिटोसिन हर्मोन रिलिज हुन्छ जसले गर्दाखेरि चाहिँ पाछे घरबाट साललाई निस्किन पनि एकदमै सपोर्ट गर्छ र हुने
1: ब्लिडिङलाई पनि कम गर्छ भन्ने अध्ययनहरूले देखाइराखेको छ एउटा भनेपछि अर्को कुरा चाहिँ आमाले खाएपछि मात्रै दुध आउँछ भन्ने कुरा छ समुदायमा कतिपय ठाउँमा जाँदाखेरि के भन्नुहुन्छ भने मेरो बुहारीको अथवा मेरो त दुधै आएन आमाले खायो प्रशस्त मात्रामा झोल खानेकुराहरू र पोषणयुक्त खानेकुरा खायो भने दुध आउँछ कहीँ कतै मेडिकल जटिलताहरू भएर कहिले कसो आएन भने छुट्टै कुरा हो नत्र भने सबै आमाले राम्ररी दुध चुसाइराखेको छ त्यस्तो ल्याक्टोजिनहरू बनाएर खुवाएको छैन सेरलेक्सहरू त्यस्तो बनाएर खुवाउन थालिहाल्छ होइन अब नेपाल सरकारले चाहिँ संविधानमै लेखेको छ आमाको दुध प्रतिस्थापन गर्ने चिजहरू बिक्री वितरण गर्न रोक नै लगाएको छ र हामीले चिकापुर नगरपालिकाले अनुगमनका क्रममा कतिपय मेडिकलहरूलाई अथवा कुनै पसलहरूलाई पनि हामीले अनुरोध गरेका छौँ यो डक्टरको प्रिस्क्रिप्सन बिना नबेच्नुहोस् होइन यो बेच्न त्यतिकै पाइँदैन साँच्चै बालरोग विशेषज्ञले अथवा सम्बन्धित डाक्टरले यो खुवाउनुहोस् भनेर सिफारिस गर्नुभयो भने जुन बेला आमाको दुध आएन बच्चालाई बचाउन पर्यो भवितव्य भयो आमाको दुध छोइहाल्यो त्यो बच्चालाई बचाउन पर्यो भनेपछि त्यति बेला डाक्टरले लेखेर दिनुहुन्छ भने मात्रै त्यो बिक्री वितरण गर्न पाइन्छ नत्र भने बिक्री वितरण गर्न पनि पाइँदैन र आमाको दुध जस्तो राम्रो केही पनि छैन त्यो हुनाले समुदायमा अझै पनि बुझाउन जरुरी छ फर्मुला मिल्क चाहिँ खुवाउनु हुँदैन भनेर यो जनचेतना अझै पनि मान्छेहरूमा हे सजिलो हुन्छ कामकाजी मान्छे आफू कामकाजमा गएपछि बच्चालाई त्यो खुवाइदियो भइहाल्यो नि हेल्दी खालको बच्चा हुन्छ त्यो फर्मुला दुध खुवाउँदासम्म त बच्चा अलिकति मोटोघाटो पनि देखिन सक्छ तर उसको शारीरिक मानसिक विकासहरू कतिको भर्छ भन्ने कुरालाई चाहिँ एनालाइसिस गर्न पर्ने हुन्छ जुन आमाको दुध खाएको बच्चा पछि गएर भविष्यमा जति एक्टिभ हुन सक्छ अथवा उसको शारीरिक मानसिक अवस्थाको राम्रो विकास हुन सक्छ भनेपछि त्यो जुन हाम्रो फर्मुला मिल्क छ त्यहीबाट चाहिँ त्यो खाएको बच्चाहरू चाहिँ त्यति आमाको दुध खाएको बच्चा र उसलाई कम्पेयर गर्ने हो भने तिनीहरू दुईवटा मध्ये चाहिँ आमाको दुध खाएको बच्चाहरू चाहिँ एकदमै च्यालेन्ज पाएको पनि छ अध्ययनहरूबाट
3: भनेपछि आमाको दुध आएन भनेर फर्मुला दुध खुवाउनु भन्दा आमालाई पोसिलो खानेकुरा खुवाउन
1: एकदमै हजुरले भने एकदमै सही हो आमाको दुध आउने मैले अघि नै पनि भने आमाको दुध इन केस कुनै मेडिकल जटिलता छ भनेपछि नआउने हो नत्र बाँकी अरू कन्डिसनमा यदि अब कहिले काहीँ आमालाई स्ट्रेस छ छोरी जन्मेको छ घर परिवारले सपोर्ट गरेको छैन होइन उनलाई तनावै भयो भनेपछि कहिले काहीँ दुध नआउन सक्छ नत्र भने प्रशस्त मात्रामा खाने र आमाको राम्रो हेरचाह गरियो घर परिवारले सपोर्ट गर्ने भने चाहिँ आमाको दुध नआउने भन्ने चाहिँ हुँदैन
3: भनेपछि महिलालाई मानसिक तनाव पनि दिनु भएन
1: मानसिक तनाव दिनु भएन एकदमै परिवारले सपोर्ट गर्नु पर्यो सपोर्टिभ त्यो बच्चा आमाको मात्र होइन त्यो परिवारको लागि होइन त्यो परिवारकै सन्तान हो त्यो हुनाले घर परिवारदेखि ल्याएर श्रीमानले त सहयोग गर्नै पर्यो त्यसमा पनि घर परिवारले पनि पोजिटिभ सपोर्ट गर्न पर्यो छोरा अथवा छोरी जन्मिनुमा महिलाको मात्रै गल्ती छैन जसका लागि घर परिवार सबैले लागेर त्यो महिलालाई जुन बच्चा जन्मियो त्यो बच्चालाई एक्सेप्ट गरेर आमालाई त्यसरी छोरी मात्रै जन्मायो अथवा छोरी चाहिएको थियो छोरो जन्मायो छोरी खोज्ने त कमै होला नि छोरै खोज्ने धेरै हुन्छन् होइन त्यसले गर्दाखेरि आमालाई तनाव भयो भने पनि दुध नआउन सक्छ त्यहाँको माहौल मिलेन खानपिन मिलेन भने पनि दुध नआउन सक्छ त्यो हुनाले मानसिक तनावबाट मुक्त गराउँदै पोसिलो खानेकुरा खान दिने हो भने प्रशस्त मात्रामा दुध आउँछ
3: समग्रमा चाहिँ बच्चालाई पूर्ण स्तनपान गराउनु पर्छ
1: एकदमै बच्चा जन्मेको छ महिनासम्म पानी पनि खुवाउनु पर्दैन आमाको दुधबाटै बच्चालाई पानी सबै पोसिलो खानेकुराहरू दुधबाटै आउँछ र छ महिनापछि चाहिँ अब थप तथा पूरक खानेकुराहरू उमेर अनुसारले मिलाउँदै लगेर खुवाउन पर्ने हुन्छ
0: यो छ महिनापछि बच्चालाई पूरक आहार दिनुपर्छ भन्नुभयो नि कस्तो खालको आहारहरू दिन सकिन्छ
1: उमेर अनुसारले छ महिना पुगिसकेपछि हाम्रो नेपाली संस्कार अनुसार त अब छोरीलाई 5 महिनामा र छोरालाई 6 महिनामा पास्ने गर्ने छ अब यो विभेद किन भएको हो त्यो त अब परापूर्व कालदेखि चल्दै आएको विभेद हो तर हामीले चाहिँ के भन्छ भनेपछि छोरा होस् वा छोरी 6 महिनासम्म आमाको दुधले प्रशस्त मात्रामा पुग्छ 6 महिना पूरा पुगेको भोलिपल्ट तपाईँहरूले अलिकति थोरै खानाबाट सुरुवात गर्नुपर्छ होइन 6 देखि 9 महिनासम्म लिटो जाउलो बनाएर अलि पातलो खालको बच्चाले सजिलै पचाउने खालको बनाएर खुवाउनु पर्यो भनेपछि 6 देखि 12 महिनासम्मका लागि लिटो जाउलो र फलफूल अण्डाहरू पनि खुवाउन सकिन्छ त्यस्तै गरी 12 देखि 24 महिनाको बच्चाहरूलाई पनि अलिकति बाक्लो खालको अब बच्चा अलिकति ठूलो हुँदै जाँदाखेरि सुरुमा हामीले पातलो अलि सजिलै पचाउने खालको बनाएको थियौँ भनेपछि अलि बाक्लो त्यसमा अनि 2 पटक नास्ताको रूपमा फलफूलहरू पनि राख्न पर्ने हुनसक्छ त्यसपछि 2 वर्षको पुगिसक्यो भने त अब अरू खाने दाल भात
2: हामीले खाने नर्मल खानेकुरा खायो भनेपछि दुई वर्षसम्मको बच्चालाई चाहिँ आमाको दुधका साथसाथै थप तथा पोसिलो खानेकुराहरू उमेर अनुसारले हामीले स्वयंसेविकाहरूसँग हाम्रो स्वास्थ्य कर्मीहरूसँग त्यो चार्टै बनाएर दिएका छौँ। त्यो अनुसारले उहाँहरूले समुदायमा भन्ने गर्नुभएको छ र उपमा बा प्र स भन्छ उमेर पटक मात्रा र बाक्लोपना र प्रकार र सरसफाई र सक्रिय खुवाई भन्छ। सक्रिय खुवाई अब हाम्रो चलन के छ भने ल खा भन्यो बच्चालाई छोडिदियो बच्चाले खाए खान्छ नखाए खाँदैन होइन त्यो खुवाईले हुँदैन। दुई वर्षसम्मलाई बच्चालाई टोटल्ली आमाले अथवा बुवाले घर परिवारले चाहिँ दुई वर्षसम्म बच्चालाई टाइम दिनै पर्छ। सक्रिय खुवाई भएन सरसफाई भएन भनेपछि हामीले जतिसुकै पोसिलो खानेकुरा खुवाए पनि काम छैन।
1: यो बच्चाको तौल र वृद्धि अनुगमन नियमित रूपमा गर्नुहुन्छ नि यहाँले यो चाहिँ किन गर्नुपर्छ?
2: त्यो त बच्चा मेरो जन्मिसकेपछि मेरो बच्चाको उमेर अनुसारले तौल बढेको छ कि छैन उचाइ बढेको छ कि छैन होइन लम्बाई उचाइहरू बढेको छ कि छैन भनेर थाहा पाउनका लागि उहाँ तौलाउन जानुहुन्छ र त्यो नाप लिँदाखेरि होइन हामीले पाखुराको नापहरू लिने गर्छौँ होइन उचाइ लिने गर्छौँ तौलहरू लिने गर्छौँ पोषण अवस्था के छ। यदि बच्चाको पोषण अवस्था राम्रो छ भने आमालाई ल तपाईँको बच्चालाई राम्रै खुवाउनु भएको रहेछ अथवा यसरी खुवाउनु होला राम्रो गर्नुभएको छ अझ राम्रो गर्दै जानुहोस् भन्ने भन्नुहुन्छ भनेपछि होइन बच्चा अलिक कुपोषणको रेखातिर ढल्किँदैछ भनेपछि तपाईँको बच्चालाई अलिक पोसिलो खानेकुराहरू खुवाउनु पर्यो यसरी यसरी खुवाउनु होला भनेर बनाउने विधि सहित हाम्रो स्वास्थ्य कर्मीहरूले सल्लाह दिनुहुन्छ जसले गर्दाखेरि कुपोषणमा जान लागेको बच्चालाई कुपोषण हुनबाट बचाउन सकिन्छ भनेपछि कुपोषणमा गइसकेका छ भनेपछि त्यो बच्चालाई कसरी गर्ने त होइन हाम्रो ओटिसी सेन्टरहरूमा लगेर उपचारात्मक विधिहरू छन् उपचारात्मक तयारी उपचारात्मक खानाहरू कसरी दिने कहिलेसम्म दिने तिनी सबै हाम्रो स्वास्थ्य कर्मीहरूले आमालाई परामर्श दिएर बच्चालाई कसरी खुवाउने भन्ने कुराहरू गर्नुहुन्छ जसका लागि तौल लिन एकदमै जरुरी छ।
1: जस्तो यो बच्चाहरूलाई चाहिँ पाँच वर्ष मुनिको बच्चाहरूलाई भिटामिन ए जुकाको औषधि नियमित रूपमा खुवाइन्छ नि यसले के फाइदा गर्छ?
2: जुकाको औषधि त अब हामीले प्रत्येक ठुलै मान्छेले पनि छ छ महिनामा खानुपर्छ होइन किनभने हामी हरियो सागसब्जीहरू अनि हाम्रो पानीको अवस्था पनि के छ हाम्रो आफ्नै सरसफाइको अवस्थाहरू पनि के छ पाहुनाले प्रत्येकले छ छ महिनामा जुकाको औषधि खानुपर्छ भनेपछि हाम्रो आफैले उत्पादन गरेको खानेकुराहरूबाट पनि भिटामिन ए त प्राप्त हुन्छ तर पहिलाको दाँजोमा त अलिकति कम भइसकेको छ नत्र पनि नेपाल सरकारले रुटिन नै बनाइदिएको छ छ महिनामा जुकाको औषधि र भिटामिन ए खुवाउने ताकि बच्चाले खाएको खानेकुराहरू जुकाले खाएर कुपोषण नहोस् र भिटामिन ए को कमी नहोस् भनेर नेपाल सरकारले नै छ महिनामा यो कार्यक्रम गर्ने भनेर गरेको छ जस अनुसार हामीले पनि गरिराखेका छौँ।
1: जस्तो महिलाहरूले भन्नुहुन्छ नि कहिले काहीँ बच्चा स्वस्थ भएन अथवा चाहिँ बच्चा चाहिँ दुब्लाउँदै गएको छ भन्यो भने जस्तो पौष्टिक खानेकुराहरू नै छैन भनेर गुनासो गर्नुहुन्छ कि सुनिन्छ होइन जस्तो म हामीले पौष्टिक खानेकुराको लागि हामीसँग पर्याप्त गरिबी छ भन्नुहुन्छ होइन तर यहाँले भन्नुभयो नि स्थानीय स्तरमा उपलब्ध हुने पौष्टिक खानेकुराहरू खाएर पनि आफ्नो पोषण चाहिँ सुधार गर्न सकिन्छ भन्नुभयो जस्तो के हुन सक्छ
2: त्यसमा त अब आमाहरूले भन्नुहुन्छ भन्न त हामीलाई केही छैन अनि कसरी बनाउने अनि अथवा हामीले चाउलो बनाउन सिक्यो हाम्रो समूहमा आएको बेलामा उहाँको बच्चाले प्रशस्त मात्रामा खान्छ तर घर गएर खाइदिन्न भन्नुहुन्छ होइन एक त उहाँहरूले कसरी बनाउनु भयो होइन त्यो कुरा हो दोस्रो कुरा चाहिँ सक्रिय खुवाई भयो कि भएन होइन टाइम दिएर बच्चालाई खुवाउनु पर्यो र अर्को कुरा गरिबीको कुरा गर्नुहुन्छ भने दाल भात तरकारी खानै नपुग्ने चाहिँ त्यस्तो समुदाय छ जस्तो लाग्दैन त्यही दाल भात तरकारीलाई अलिकति कुकरमा सिटी लगाएर मजाले नरम तरिकाले पकाएर त्यसमा हरियो साग सब्जीहरू हालिदिने अलिकति चामल दाल होइन आफ्नो आफ्नो घरमा घिउ तेल जे छ त्यसैलाई हालेर मजाले आफ्नो स्थानीय स्तरमा जे उपलब्ध छ त्यही खुवाइदिने हरियो साग तरकारी अहिले अब भन्नुहुन्छ भने गाभाको सिजन छ होइन मजाले गाभामा यति धेरै आइरनहरू भिटामिनहरू पाउँछ त्यस्तै फर्सीको मुन्टाहरू छ होइन अनि अर्को हाम्रो चलन के छ भने फलफुल भनेर जुन हामी पोल्थिनमा बजारबाट हाल्न स्याउ केरा अथवा अङ्गुरहरू लगेर गएपछि हामी त्यसलाई फलफुल भन्छौँ भनेपछि हाम्रो स्थानीय स्तरमा पाइने आफ्नो हाम्रो घरमा सजिलै पाइने खालको फलफुललाई हामी फलफुल भन्दैनौँ जस्तै मेवाहरू भयो बरु कागले खाइराख्या हुन्छ हामी मेवा टिपेर खाँदैनौँ अहिले सिजन छ अम्बाको अम्बामा क्याल्सियमहरू आइरनहरू प्रशस्त मात्रामा पाउँछ त्यसलाई चाहिँ हामी फलफुल भन्दैनौँ बजारबाट किनेरै खानुपर्छ भन्ने छैन आफ्नो घरमा जे छ त्यसैलाई व्यवस्थित तरिकाले बनाएर खुवाउने भने पनि बच्चालाई कुपोषण हुन पाउँदैन अथवा बच्चा सुपोषित हुन्छ।
1: जस्तो आमा र बच्चाको पोषण सुधारका लागि अब थुप्रै कार्यक्रमहरू गरिरहँदाखेरि चाहिँ जस्तो अब समुदाय सचेतनाको कुरा पनि यहाँले गर्नुभयो जस्तो आउँदा दिनमा चाहिँ थप के गर्न सकिएला अथवा चाहिँ के गर्न पाएको भए चाहिँ अझ सुधार हुन्थ्यो जस्तो लाग्छ?
2: अब हामीले अब शाखामा अब बजेट पनि आएको छैन आउला होइन हाम्रो चाहिँ प्लान के छ भनेपछि अब गर्भवती अथवा सुत्केरी महिलालाई मात्रै पोषणका कुरा गरेर हुँदैन होइन सासू अथवा श्रीमान परिवारका सदस्यहरूलाई कसैलाई उहाँहरूसँगै राखेर अब गर्भवती जचाउन आएको बेलामा अथवा सुत्केरी जचाउन आएको बेलामा भनिए त छुट्टी कुरा भयो, तर उहाँहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्ने हो भने चाहिँ अलिकति सुधार गर्न सकिन्छ भन्ने हामीलाई लागेको छ र त्यो अनुसार हामी काम गर्ने भनेर योजना बनाउँदैछौँ।
0: हुन्छ, जानकारीमूलक कुराकानीका लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
0: कार्यक्रममा अब सुनौं केही सूचना तथा सन्देशहरू।
4: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
5: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
7: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा

0: आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
0: सम्पूर्ण लाभ ग्राहीहरूको सकल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
1: बैंकको सकल चेकबुक र एक प्रति फोटोकपी,
0: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो दुई प्रति,
0: क्यान्सर रोगीहरूको हकमा तीन महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि स्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध,
3: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
2: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
2: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
2: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
2: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
3: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
2: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
3: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
2: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
3: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
4: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तोता दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुकाय हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो
5: माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई
4: हेर्नु न।

0: समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कूल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
1: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
2: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
4: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेदशास्त्र, काम छ अनितिको मुखमा छ वेदशास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा, रोजगारी छ विदेशमा, बेरोजगार छ युवा, रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 देखि 8:45 सम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672। स्वास्थ्यका लागि पानी

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बरबर बरबर कराइरहेछ के भएको छ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088, 98485015 र 98486134.
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: ल यति छिटो आमा बन्न लागेको त
1: अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जन्म परे जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश

तो हरी धूप देखो ना मैं पटो हिरके मुस्कुरे खूब।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
4: विस्तारै गर्दा हुँदैन?
5: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6673 र 98-1468-0204।
9: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
10: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
9: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
10: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
9: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
10: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98-688-14-799, 98-2460-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98-2460-28-25।

0: कार्यक्रम मझेरी
1: मझेरी मझेरी।
2: भैया ना करा रेडू बिगरी
3: नहीं का मम्मी टीकापुर एफएम से मझेरी कार्यक्रम एक लगबा का
0: थारू गीत के बहार प्रतिभा अनेक अपने के मन में जोन प्रतिभा आईटा वो प्रतिभा सुनाई लग आई कोई गीत गजल भावना मुक्तक चुटकिला शायरी शेर कोई भी नेतन के कैरिकेचर चिड़ै चुरुंगर जानवर के आवाज कोई भी चीज कोई प्रतिभा अपने में बा कल से सुनाई लग हम फोन करी साता के बिहार दिन के 1 बजे से 1:45 बजे हम 091-561-255 में डायल करे ना भूलेगी केवल सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज में कार्यक्रम मझेरी मई मिशन के साथ में सुने ना भूलेगी।
4: टीकापुर नगरपालिका को सूचना नगरपालिका भित्र संचालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी संचालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौ।
5: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौ।
4: यस टीकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्र भित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
5: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
6: ओहो मेयर साहब नमस्कार है।
7: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
6: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
7: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
6: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
7: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
6: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
7: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको

0: यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
2: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
0: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
1: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
4: ओहो मेयर साहब, नमस्कार है।
5: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
5: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो, हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
4: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
6: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868000008 र 9825637072।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकोर।
0: कार्यक्रम लोक चौतारी
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
0: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
1: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
0: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौ।
3: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौ।
2: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा बाटोमा टहरा लगाए पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
3: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि जथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। बालमैत्री स्थानीय शासनका लागि यार धनगढ़ी स्थानीय सरकारसँग सहकार्य गर्दै विद्यालयपछिको अतिरिक्त समयमा बालबालिकालाई व्यस्त राख्नुपर्ने वडाध्यक्ष ने उपानेको भनाई। कैलालीका सामुदायिक वनहरू वर्षेनी हजारौं वृक्ष रोप्दै तर रोपेका बिरूवा बचाउन भने सामुदायिक वनलाई चुनौती। सुदूरपश्चिममा सवारी दुर्घटनाको अवस्था चिन्ताजनक, 3 वर्षमा 569 जनाको मृत्यु र कैलालीमा 1 वर्षमा 4,84,000 पशु चौपायालाई विभिन्न रोग विरूद्धको खोप लगाइयो। कैलालीका सामुदायिक वनहरू वर्षेनी वृक्षारोपण गर्ने गरेका छन् तर रोपिएका बिरूवाहरू बचाउन भने सामुदायिक वनलाई धेरै चुनौती हुने गरेको छ। थप खबर रत्नापुन मगरबाट।
1: वर्षातको समयमा कैलालीका सामुदायिक वनहरूले वर्षेनी वनमा वृक्षारोपण गर्ने गरेका छन्। यस वर्ष पनि यहाँका सामुदायिक वनहरू कसैले वृक्षारोपण गरिसकेका छन् भने कोही वृक्षारोपण गर्ने तयारीमा जुटेका छन्। जनशक्ति सामुदायिक वनका अध्यक्ष दीर्घबहादुर तिरुवा:
2: सामुदायिक वनमा प्रत्येक वर्ष हामीले वृक्षारोपण गर्ने गरेका छौँ। साढको अन्तिममा हामीले संविधान वन कार्यालयबाट 10 प्रजातिका सेवा ल्याएका थियौँ। 975 बिरुवा रोपेका छौँ। त्यसमा हामीले खैर 100 वटा, सिसो 50 वटा, अम्बा 100 वटा, अम्ला 150 वटा, सगुन 100 वटा, रेटा 75 वटा, डालीगस 50 वटा, अर्जुन 200 वटा, सात 100 वटा, यता सीताफुल 50 वटा।
1: शक्ति सामुदायिक वन जस्तै खोटेना अनि सामुदायिक वनले पनि यस वर्ष विभिन्न भिन्न जातका करिब 1,000 बिरूवा रोपेको छ। खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूह किशोर चन्द्रकला धामी:
3: हाम्रो वनमा हामीले निरन्तर वृक्षारोपण गर्दै आएका छौँ र प्रत्येक वर्ष चाहिँ यो वर्ष पनि हामीले 1,000 वटा बोट बिरूवाहरू वृक्षारोपण गर्न सफल भएका छौँ र त्यो हामीले सब डिभिजन वन कार्यालय टिकापुरबाट लिएर आएका थियौँ र 1,000 मध्येमा हामीले सागुन, अम्ला, त्यस्तै अर्जुन गरेर 3 जातिका बोट बिरुवाहरू 3 दिनभित्र।
1: शीतल सामुदायिक वनले पनि खैर, सिसम, अर्जुन, अम्बा, सीताफल लगायत 5 जातका 900 बिरुवा रोपेको छ। सामुदायिक वनहरूले वर्षेनी हजारौं बिरुवा रोप्ने गरे पनि तिनीहरूलाई जोगाउन भने निकै चुनौती रहेको छ। कोही बिरुवा सुकेर जाने, कोही जंगली जनावर तथा छाडा पशु चौपायले खाइदिने त कोही खसराहरूले काटिदिने गरेका कारण सामुदायिक वनहरू न्यून मात्रामा मात्र रोपेका बिरुवाहरू बचाउन सफल भएका छन्। शीतल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्णबहादुर बुढा:
4: सही दशामा पानीको व्यवस्था छैन नि त, अनि त्यो एकदम न्यूनतम उहीमा मात्र बाँच्छ छ नि त, 10% पनि बच्दैन पानीको अभावले एकदम। अब त्यो अब सुक्खा जल जेठ भइसक्यो अनि सुकिजान्छ, बर्खा त मजाले मौलाउने भयो अनि अब त्यो जङ्गली जनावर भयो अनि त्यही सबभन्दा पानीको असुविधा एकदमै गाह्रो छ। रोप्न हामी नछोड्ने, अब एकदम न्यूनतम 10% हो, बढीमा बच्यो भने।
1: शक्ति कर्णाली सामुदायिक वन उपभोक्ता समूहले भन्ने अहिले वृक्षले वृक्षारोपणको तयारी गरिरहेको छ। सामुदायिक वनले बिरुवा रोप्नका लागि खाडल खन्ने क्रम जारी छ। बिरुवाहरू रोपिए पनि बचाउन समस्या हुने गरेका कारण थोरै मात्रामा बिरुवा बाँच्ने गरेको बताउनुहुन्छ। शक्ति कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितराम चौधरी:
5: हाम्रो यो शक्ति कर्णाली सामुदायिक वनको वर्षेनी हामीले वृक्षारोपण गर्दै आइरहेका छौँ र यस वर्ष पनि गर्ने तयारी हुँदैछ। अब

0: मिर्चाई अहिले खाल्डो खन्ने कार्यहरू गरिरहेका छौँ। चुनौती चाहिँ छ अब हाम्रो यो बगर क्षेत्र पनि भात्र पनि भएकोले वर्षेनी बाढी पनि आउने गर्छ र केही बुटाहरू मात्रै बचाउन सक्छ। त्यसैले यसपालि हामी चाहिँ फरक विधिले रोप्ने तयारी गर्दैछौँ, खाल्डो खनेर ट्रिगार्ड सहित।
1: टिकापुर वन संरक्षण समितिले पनि वनमा वृक्षारोपण गर्ने तयारी गरिरहेको छ। अहिले वर्षात भइरहेकाले जमिनमा पानी जमेका कारण बिरूवा रोप्न नसकिएको र पानी कम हुने बित्तिकै वृक्षारोपण गर्ने तयारी भइरहेको बताउनुहुन्छ टिकापुर वन संरक्षण समितिका अध्यक्ष नयन सिंह ठकुल्ला।
2: यसपालि हाम्रो 200 वटा जति आँप रोप्नको लागि तयारी भइसकेको छ फिल्ड र अन्य बोट बिरूवाहरू जसमा पनि सागुन भयो यो जडीबुटीको हिसाबले कृषि आयस्रोतमूलक औंलाहरू रोप्ने हाम्रो योजना छ। अहिले पानीको कारणले गर्दा जंगली भरि पानी भरिएका कारणले गर्दा वृक्षारोपणमा अलिकति बाधा भएकोले हामी यो वर्षात कम हुने बित्तिकै यसको रोप्ने काम हाम्रो शुरू हुन्छ।
1: सामुदायिक वनले वर्षेनी हजारौं बिरूवा रोपे पनि उनीहरूलाई बचाउनु मुख्य चुनौती देखिएका कारण सामुदायिक वनहरूले बिरूवा रोप्नु मात्र नभई तिनीहरूलाई बचाउन तर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ।
3: बाँकी प्रसंग सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको अवस्था पछिल्ला वर्षहरूमा बढ़दै गइरहेको छ। पछिल्ला तीन आर्थिक वर्षको अवधिमा प्रदेशभर 2985 वटा सवारी दुर्घटना हुँदा 569 जनाको मृत्यु भएको छ भने 5083 जना घाइते भएका छन्। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 प्रदेशभर 309 वटा दुर्घटना भएका थिए। ती दुर्घटनामा 172 जनाको मृत्यु 536 जना घाइते भएका छन्। त्यसको अर्को वर्ष दुर्घटनाको संख्या बढ़ेर 1203 पुगेको छ। आर्थिक वर्ष 2081-82 भएका दुर्घटनामा 192 जनाको मृत्यु भएको थियो भने 2004 घाइते भएका थिए। गत आर्थिक वर्ष दुर्घटनाको संख्या अझ बढ़ेको छ। आर्थिक वर्ष 2082-83 मात्रै प्रदेशभर 1473 वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा 205 जनाले ज्यान गुमाएका छन् भने 2543 जना घाइते भएका छन्। तीन वर्षको तथ्याङ्क तुलना गर्दा सवारी दुर्घटनाको संख्या निरन्तर ओकालो लागेको देखिन्छ। आर्थिक वर्ष 2080-81 309 रहेको दुर्घटनाको संख्या 2082-83 1473 पुगेको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालले गत आर्थिक वर्ष 2082-83 484,450 पशु चौपायालाई विभिन्न रोग विरूद्धको खोप लगाएको छ। विज्ञ केन्द्रले जिल्लाका 13 वटै स्थानीय तहका भैंसी, राँगा, गाईगोरु, बाख्रा लगायत पशु चौपायालाई विभिन्न रोग विरूद्ध खोप लगाएको हो। 2,68,000 भेडा बाख्रालाई पीपीआर खोप तथा 1,56,600 गाईगोरु र भैंसी राँगालाई खुरेत विरूद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका सूचना अधिकारी विजय राम दमाईले जानकारी दिनुभयो। उहाँका अनुसार 37,000 गाईगोरूलाई लम्पी स्किन विरूद्धको खोप र 20,850 बंगुरलाई क्लासिकल स्वाइन फिभर र 2,000 सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिज विरूद्धको खोप लगाइएको छ। खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभरि 25 जना पशु प्राविधिक खटिएको विज्ञ केन्द्रले जनाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 विज्ञ केन्द्र जिल्लामा 6,09,909 पशु चौपायालाई विभिन्न रोग विरूद्धको खोप लगाइएको जनाएको छ। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम। टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
3: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
4: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
4: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स।
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स।
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
4: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस।
3: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।

0: शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
0: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
1: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खानेपानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
0: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
1: कक्षा बाह्रको पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
0: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
1: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरी,
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 98-484-27-359 र 98-48-72-59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड, टिकापुर, जालपा देवी मन्दिर नजिकै।
1: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। बालमैत्री स्थानीय शासनका लागि ओडा र पालिकालाई विकासका लागि युवा ऐक्यबद्धता यार धनगढ़ी सहयोग गरिरहेको छ। भजनीको ओडा नम्बर 1 बाल बालिकाको पार्श्व चित्र तयार गरेर सूचक पूरा भए नभएको बारे छलफल गरेर काम गरिरहेको छ। ओल्ड भिजन इन्टरनेशनल नेपालले साझेदार संस्था मार्फत बाल बालिकाको पोषण, स्वास्थ्य, गुणस्तरीय शिक्षा र तिनका अभिभावकको जीविकोपार्जनमा सहयोग गरिरहेको छ। यारले भने बाल समृद्धि बालमैत्री स्थानीय शासनमा सघाइरहेको छ। का सामाजिक परिचालक रतनलाल चौधरीले बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत बाल समृद्धिका लागि पोषण मैत्री र बाल मैत्री स्थानीय शासनका लागि काम गर्नुका साथै 3,400 जनालाई सेवा दिइरहेको बताउनुभयो। कार्यक्रममा अभिभावक बुना चौधरीले अभिभावक भारत बस्दा बाल बालिकामा समस्या रहेको बताउँदै अभिभावक नभएका बच्चा लागु औषधमा लाग्ने, बाल विवाह गर्ने समस्या रहेकाले परिवार नभएका बाल बालिकालाई सुरक्षित गराउन थप जनचेतना जगाउनु पर्ने बताउनुभयो। अभिभावक उर्मिला देवी चौधरीले आज भोलि अभिभावक र बालबालिका सचेत भएका बताउँदै यार्ड संस्थाले सल्लाह दिएपछि बालबालिकालाई समय दिन थालेको बताउनुभयो।
6: त्यति सबित त छैनन् तर हल्काहल्का भयो अभिभावकले पढ्न दिनुपर्छ भनेर पहिला त काम छ हामीले पढ्ने पाएनौँ किन काम
1: कक्षा एघारमा अध्ययनरत बालक विकल्पले गुणस्तरीय शिक्षाका लागि काम गरेको परियोजनाले विपन्न बालबालिकाले पनि पढ्न पाएको बताउँदै सहयोग पनि मिल्ने र पढ्न पनि मिलेको र अभिभावकले पनि समय दिन थालेको बताउनुभयो। कक्षा बाह्रमा अध्ययनरत इशिका चौधरीले रूपान्तरण कक्षामा सहभागी भएपछि धेरै कुरा सिकेको र आफ्नी बहिनीले पनि धेरै सिकेको र ओल्ड भिजनले धेरै सहयोग गरेको बताउनुभयो।
7: बोले सिक्न हुइलस और सिनेसिन बहुत चीज सिखे नए जैसे कि साफ सफाई करना हुई अपन अधिकार के बारे में बहुत कुछ सिखे नए हम हान और मोर बाबू चाहे तो पढ़ल सिकाई शिविर में पढ़ल कर तब जाके मोर बाबू बहुत चीज करल जैसे कि स्कूल से आईना अपन समाज ठीक ठाक में रखना अन्य टाइम में पढ़े बैठना तो करना बोन संग घुल मिल के बैठना बोलना सब जान से आदर सम्मान करके बोलना साना हुकान संग सब मदद से मिल के बैठे सीखल अन्य के अन्य हमान और भी जन से बहुत सहायता है जैसे कि पढ़ना टाइम में हमन कापी कलम उपलब्ध करा देहल पानी आयल टाइम में हमन रेंको टेंको देहल छाता देहल कलम वलम देहल हमार और झोलक ही देला सब काम लागल चीज अन्य हमन लेडीज से कोई प्रॉब्लम हुई जैसे कि महीनावारी हुई तो महीनावारी में सैनिटरी पैड के देहल आजकल कहीं नाई देहे टूट ठोर समस्या बाबे और का कर है कापी कलम नाई देहे टूट ठोर हो तब इतना पहले देहे तो मजा लागे और जैसे कि डेटी रह तो मोर
1: अभिभावक ज्ञानु थापाले ओल्ड भिजन र यार्डले बालबालिकाको सिकाइ सुधारमा धेरै सहयोग गरेको अभिभावकलाई सचेत र जिम्मेवार बनाएको बताउनुभयो।
8: वर्ल्ड भिजन यार्ड संस्थाले चाहिँ होइन आशी बच्चाहरूलाई धेरै राम्रो गरेको छ उनीहरूलाई यो जस्तै पढाइ शिविर भयो अनि अभिभावक सचेतना गोष्ठीहरू भयो सिकाइ शिविर रूपान्तरण क्लासहरूले चाहिँ धेरै राम्रो गरेको छ। पहिला चाहिँ बालबालिकाहरू यताउता बरा लिँदै हिँड्ने शनिबारको दिन पनि अब यो पढाइ शिविर चाहिँ शनिबार चल्ने होइन शनिबारको दिन पनि बालबालिकाहरू यताउता गाउँ गाउँमा घुम्ने नदीनालातिर खेल्न जाने त्यसरी धेरै दुर्घटनाहरू पनि हुने गरेको थियो। अहिले चाहिँ यो पढाइ शिविर सञ्चालन भएपछि सिकाइ शिविरहरू सञ्चालन भएपछि बालबालिकाहरू चाहिँ पढाइ शिविरमा शनिबारको दिन पनि पढाइ शिविरमा जानेर केही कुराहरू सिक्ने गरे। अब स्कूलमा पनि अभिभावकहरूले चाहिँ आफ्नो बालबालिकाहरूलाई चाहिँ केयरै नगर्ने कि पहिला चाहिँ अहिले हामीहरू पनि पहिला यो सिकाइ शिविर नआउँदासम्म अनि अभिभावक सचेतना गोष्ठी नआउँदासम्म चाहिँ अब स्कूलमा हामीले जानुपर्छ आफ्नो बालबालिकाहरूको ख्याल राख्नुपर्छ उनीहरू पढ्छन् कि पढ्दैनन् विद्यालय गए कि गएन अनि उनीहरूले जानिरहेका छन् कि छैनन् भन्ने कुराहरू चाहिँ धेरै केयर गर्थेनौ। अहिले चाहिँ यो अभिभावक सचेतना गोष्ठीहरू पढाइ शिविरहरू सिकाइ शिविरहरू चलेदेखि चाहिँ हामीले चाहिँ आफ्नो बालबालिकाहरू स्कूल गए कि गएन नियमित पढिरहेको छ कि छैन उनलाई उसलाई कुन विषयमा समस्याहरू छ स्कूलमा गएर सरहरूसँग पनि कुराकानी गर्ने अनि उहाँहरूलाई महिनामा एक दुईचोटि भए पनि गएर भेट्ने गरिरहेका छौँ। यो यार्ड संस्था वर्ल्ड भिजनले चाहिँ राम्रो गरिरहेको छ।
1: शान्ति काफ्लेले बालबालिकामाथि धेरै घटना भइरहेकाले शिक्षकको मनोविज्ञान बुझेर पढाउन आवश्यक रहेको र अभिभावकले पनि घरमा बालबालिकाका कुरा सुन्नुपर्ने बताउनुभयो। वडा नम्बर 7 का वडा अध्यक्ष यज्ञ प्रसाद न्यूपानेले अभिभावक बालबालिका मीडिया लगायत सबै साथमा बसेर बाल समृद्धिका लागि छलफल गर्नु राम्रो पक्ष रहेको बताउनुभयो। बालबालिकालाई सामाजिक र जीवनशैलीमा एकरूपता ल्याउन सबै मिले सकिन्छ भनी यार्डले आफूहरूलाई महसुस गराएको बताउनुभयो। उहाँले लागू औषध मोबाइलको गलत प्रयोग जस्ता चुनौतीसँग लड़िरहेका बताउँदै बालबालिकालाई विद्यालयपछिको अतिरिक्त समयमा व्यस्त राख्न सके कुलतबाट जोगाउन सकिने बताउनुभयो।
9: प्रमुख भूमिका भनेको त अभिभावकको हुन्छ फेरि अभिभावक जीवहरू भए त्यसपछि गएर त्यसपछिको संघ संस्थाहरू सामाजिक राज्य सबै कुराहरूको चाहिँ हाम्रो एनालाइसिस सबै मिल्यो भने बालबालिकाको क्षेत्रमा हामी सहजै काम गर्न सक्छौँ भन्ने कुराको उदाहरण पनि विशेष गरेर यार्ड संस्थाले पछिल्लो समय गरेका गतिविधिहरूमा अभिभावकहरू पनि बोल्नुभएको छ बालबालिकाहरू पनि बोल्नुभएको छ सम्बन्धित निकाय बोलेको छ मिडिया बोलेको छ सबै क्षेत्रबाट बालबालिकाको सन्दर्भमा धेरै कुराहरू चाहिँ उठेका छन् र मलाई के लाग्छ भने पछिल्लो समय हाम्रो टिकापुर नगरपालिका अन्तर्गतको हाम्रो वार्डमा विशेष गरेर अन्य वडाहरूमा पनि जसरी कार्यक्रम सञ्चालित भएको छ त्यो मध्ये हाम्रो वडामा जसरी तपाईँको उहाँहरूले यस्तो उत्साही गर्नुभयो स्थानीय सरकारलाई पनि बालबालिकाको क्षेत्रमा स्थानीय सरकारले गर्नुपर्ने भूमिका त आफ्नो ठाउँमा फेरि छँदैछ त्यो गर्ने नै रह्यो र त्यो बाहेकका अतिरिक्त गतिविधिमा पनि स्थानीय सरकारलाई जोडेर बालबालिकाकोलाई कसरी अगाडि बढाउन सकिन्छ अब यो पछिल्लो समय बालबालिकाहरूमा आएको जो चाहिँ अब चलन जस्तो चाहिँ जस्तो कस्तो व्यवहारहरू देखिएको छ, जस्तो तपाईँको चाहिँ लागू औषध दुर्व्यसनीका कुराहरू भए, तपाईँको मोबाइलमा अलि चाहिँ बढी बाल बालिकाहरू इन्भल्भ भएका कुराहरू भए, त्यसपछि गएर तपाईँको चाहिँ बाल हिंसाका कुराहरूमा, तपाईँको चाहिँ बाल विवाहका कुराहरू भए, यिनी कुराहरू पनि जसरी हामी चुनौतीसँग लड्दैछौ त्यसरी हामीसँग चुनौती पनि सँगसँगै हामीलाई चाहिँ वाच गर्दैछ। मैले चाहिँ यसरी महसुस गरेको छु।
1: सरकारले विक्रम सम्म 2087 बालमैत्री स्थानीय शासन घोषणा गरिसक्ने लक्ष्य लिएको छ। टीकापुरका सम्राट खनाल काठमाण्डुमा संचालित चर्चित रियालिटी शो भाइस अफ किड्सको सिजन 5 सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। टीकापुरका डम्मर खनाल र निर्मला कोइरालाका कान्छा छोरा सम्राटको उत्कृष्ट गायकीपनले उनलाई सेमी फाइनलसम्म पुगाएको हो। भोइस अफ किड्सको फाइनल चरणमा प्रवेश गर्न भोटको आवश्यकता पर्ने भएकाले सम्पूर्ण टीकापुरवासी लगायत सुदूरपश्चिमवासीमा आफूलाई भोट गरी भोइस अफ किड्सको विजेता बनाउन उहाँले अनुरोध गर्नुभएको छ। सम्राट टीकापुर स्थित आरएमई स्कूलमा कक्षा 8 अध्ययनरत हुनुहुन्छ। सहकर्मी पूर्ण विकले उहाँसँग कुराकानी गर्नुभएको छ।

0: अहिले हाम्रो सेमी फाइनल चल्दैछ, अब भोलि हाम्रो सेमी फाइनलको सुटिङ र एलिमिनेसन हुन्छ।
1: अहिलेसम्म कस्तो हुँदैछ फिल, कसरी चाहिँ अगाडि बढ्दै हुनुहुन्छ नि?
0: फिल त अब राम्रै लाग्दैछ, अब टिकापुर जस्तो ठाउँबाट आएर भोइस अफ किड्समा सेमी फाइनलसम्म पुग्नु भनेको धेरै ठुलो कुरा हो मेरो लागि त।
1: सम्राटलाई भोइस अफ किड्समा चाहिँ पुर्याउने गीत चाहिँ कुन हो?
0: मैले अगाडि डिजिटल ओडिसन भएको थियो, डिजिटल ओडिसनमा चाहिँ तिमीले बाटो फेर्यौ अरे र यति धेरै माया दियो भन्ने गीत गाएको थिएँ। त्यसपछि हाम्रो फिजिकल भएको थियो, फिजिकलमा मैले जहाँ छन् बुद्धका आँखा र खोलाबारी गएको
1: थिएँ।
0: त्यसपछि आएर मेरो ब्लाइन्ड भएको थियो, जसमा मैले यो फुल जस्तो ट्युमन भए गीत गाएर आफ्नो भोइस अफ किड्सको जर्नी सुरुवात गरेको थिएँ।
1: ओके, सम्राटले जुन चाहिँ डिजिटल अडिसन दिनुभएको थियो, सुरुमा गीत गाएको गीत सुनाउनु मिल्छ?
0: हल्का सुनाउ है, हल्का
1: हल्का
0: सुनाउँछ है।

0: थ्याङ्क यू
1: थ्याङ्क यू सम्राटले कहिलेदेखि चाहिँ गीत गाउन सुरु गर्नुभएको
0: मैले त 6-7 वर्षदेखि
1: हो
0: हजुर
1: अहिले तपाईँको भोइस अफ किड्स चाहिँ धेरैतिर चर्चित छ होइन सुदूरपश्चिममा पनि धेरै चाहिँ तपाईँलाई मन पराउनु भएको छ धेरैले भोट गर्दै हुनुहुन्छ भोट गर्नु भएको छ कस्तो लाग्दैछ सुदूरपश्चिमबाट काठमाडौँसम्मको यात्रा कस्तो अनुभव भएको छ नि यति बेला
0: मलाई सुदूरपश्चिमेली अब छोरो भनेर चिनिन्छ आजकल त अब राम्रै लाग्दैछ सुदूरपश्चिमबाट भोट आउँदैछ मलाई सुदूरपश्चिमबाट जो जो मान्छेहरू हेरिराख्नु भएको छ साथ सपोर्ट दिइराख्नु भएको छ मलाई एकदमै राम्रो लाग्दैछ
1: सम्राटलाई भोट गर्न चाहनेहरूले कसरी भोट गर्न सक्नुहुन्छ
0: भोट गर्न चाहनेहरूले अगाडि प्ले स्टोर अथवा एप स्टोरमा गएर खल्ती एप्स डाउनलोड गर्ने त्यसपछि खल्ती एप्सको भोटिङ सेक्सनमा गएर टिम सत्यमा क्लिक गर्ने त्यसपछि सम्राट खनालको फोटोमा क्लिक गरेर पेमेन्ट गरेर तपाईँ आफ्नो अमूल्य भोट गर्न सक्नुहुन्छ
1: सम्राटलाई यो पोजिसनसम्म यो अवस्थासम्म पुग्छु जस्तो लाग्थ्यो सुरुमा
0: मलाई त लाग्छैन दादाले गाना गा भन्नुभयो दादाले डिजिटलमा गाना गा भन्नुभयो अनि त्यसपछि मलाई केही थाहा थिएन गाना पठाउनु भयो दादाले त्यसपछि ठ्याक्कै तिमी ब्लाइन्डमा सिलेक्ट भएको छौ भनेर जस्तो भन्नुभयो अनि म खुसी भएको थिएँ
1: जस्तो फिजिकल भन्नुभएको छ होइन फिजिकलमा चाहिँ कुन गीतले तपाईँलाई अझै माथि ल्याएको थियो
0: फिजिकलमा त मैले फर्स्टमा फिजिकल भनेको हामीले उता जाने जजहरू बस्नुभएको हुन्छ लकको सामु 3-4 गाना गाउने तर मलाई 2 मात्रै गाना गाउने भन्नुभएको थियो मैले जहाज छन् बुद्धका आँखा अनि खोलावारी खोलापारी गएको थिएँ
1: अलिकति सानो सुनाउनु मिल्छ
0: जहाज छन् बुद्धका आँखा सुनौ

0: थैंक यू,
1: धन्यवाद। सम्राटलाई साथी भाई आफन्तहरू र सुदूरपश्चिमको साथ सपोर्ट कस्तो आइरहेको छ नि?
0: मलाई त अब राम्रै आएको छ, सबै फ्यामिली मेम्बर्स सुदूरपश्चिमबाट जो जो मानिसहरू हुनुहुन्छ, मामा घर, सबै पोजिटिभ रिस्पोन्स आइरहेछ सबैबाट।
1: सम्राटलाई फाइनलसम्म पुग्छु जस्तो लाग्छ?
0: अब हजुरहरूको अब साथ सपोर्ट मिल्यो भने पुग्छु, नत्र भए अब अर्को राउन्डमा आउँछु। अब
1: के भन्न चाहनुहुन्छ नि सुदूरपश्चिम जसले चाहिँ तपाईँलाई सहयोग गर्न चाहन्छन्, जसले तपाईँलाई चाहिँ भोटिङ गर्न चाहन्छन् र सम्राटलाई फाइनलसम्म पुगेको हेर्न चाहनेहरूलाई के भन्नु छ यहाँले?
0: सम्पूर्णमा मेरो नमस्कार, म सुदूरपश्चिमेली छोरो सम्राट खनाल। हजुरहरूले मेरो प्रस्तुति त हेरिराख्नु भएको छ होला, अझ पनि मलाई फाइनलसम्म पुर्याउन र यो सो जिताउनको लागि हजुर मलाई धेरै भन्दा धेरै भोट दिएर यो फाइनलमा पुर्याइदिनु होला।
1: सम्राट अहिले सबैभन्दा बढी सपोर्ट चाहिँ कसको छ नि यसो भए?
0: सबैभन्दा बढी सपोर्ट अब एउटा मानिस गरेर त तोकिन्न, फ्यामिली मेम्बरबाट अनि मामा घरतिरबाट यसरी अनि पुरा नेपालबाट सबै सपोर्ट गरिराख्नु भएको।
1: हाम्रो तपाईँलाई धेरै धेरै शुभकामना छ सम्राटले यो सोको विनर भएको हेर्न पाऊ, हाम्रो पनि धेरै धेरै अपेक्षा गर्न चाहन्छौ र धन्यवाद दिन चाहन्छौ। अन्त्यमा के भन्न चाहनुहुन्छ यहाँले?
0: अन्त्यमा सम्पूर्णमा मेरो नमस्कार, मलाई धेरै भन्दा धेरै भोट दिएर फाइनलसम्म पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछु।
2: खबरमा एकैछिनको विश्राम, विश्राम पछि जनावाद र अन्य खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला टिकापुर एफएम।
3: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ, काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
3: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
4: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
3: अब त म ढुक्क।
5: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
4: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
7: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
6: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
7: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
6: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
8: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
7: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर, कैलाली। सञ्चालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 9849।

0: 85 18 08.
1: खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। राष्ट्रिय सभाबाट मनसुन जन्ने विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको आज बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको मनसुन जन्ने विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धमा सरकारको ध्यानकर्षण गराउने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। टिकापुर अस्पतालमा दैनिक 600 बढ़ी सेवाग्राही आउने गरेका छन्। आजको जनआवाजमा हामीले सेवा लिन आएका केही नागरिकलाई सेवा कस्तो पाउनुभयो भनी सोधेका छौं।
2: नमस्कार, मोरिक नाउँ रिता चौधरी हो, बनगाउँ। म यसका लाटो 7:30 बजे लगाइनु त अभिन टक्कर अपन चिन्ह चिन्ह मनाइ आँखा कराले छ अनि हाम्रो नै चिन्ह मनाइ त कराले छ। मैन एक ठो कागज नदारु न, जस्तै कि बिमा भरा लाटी यस्तै बैशाखके लास्ट रिनो गरेनु बिमा 3 महिना पछि ठाएर के हुन्छ चेक गर्थेँ नि त। दसवटा ठाएर क्याप चेक गराए लाटु 3 महिना पुगिल रिनो गरेल बिमा त फे 800 रुपियाँ लिने 6 महिना हो। मैले बुझेन आइसकेको छु 6 महिना बाट में उतरे वो दवाई तरह होना ही लगी रुपया होंगे ये कहते हैं जीमा भरा में फिर रुपया लगा था क्या तब मारे अब कोई का हो बजट की नहीं से कल तो
3: मेरे नाम मोहित भंडारी हो। मत लंकी जो खरोला बाट आगो मजे बिया ना 9 बजे बाट आगो यो टीकापुर अस्पताल में और बिया ना 9 बजे बाट आओ था यहाँ लाइन में बस रखना पड़े था अनि टोकन नंबर सिस्टम पर यहाँ को उपलब्ध रहने से फाइल रखे बोलाई रखना पड़ा। अब आपने सिस्टम ले बोला उन भागो की अब यहाँ मैं घुसाई रखना पड़ा तो था भाई ना बस्ने पर राम्रो व्यवस्था छैन। यहाँ धेरै जनता बाहर घाम में बसि राख्नु पर्छ। फ्यानहरू पनि पर्याप्त छैन। यहाँ धेरै बच्चाहरू पनि रोइरहेको अवस्था छ। त्यही हो, यहाँको अब अलिकति सुधार गरिदिनु पर्यो। यो टिकापुर समिति हो कि अस्पतालले अब के कस्तो हुन्छ यहाँको ध्यान आकर्षण गरेर यो के कस्तो भइरहेछ यहाँको समस्याहरू एकचोटि बुझिदिनु पर्यो।
4: नमस्कार, बिहान 7 बजे आएको अहिलेसम्म पालो पाइरहेन अनि आफ्नो मान्छेलाई मात्रै भित्र हालिरहन हामीलाई बाहिर गरिरहन अनि के गर्ने होला। सुविधा अलि प्राप्त गराइदिनु पर्यो। सरकारी हस्पिटल भए पनि अलि सेवा दिनु पर्यो। यही छ मेरो। अब
5: मेरो नाम जनक बहादुर आले मगर, घर टिकापुर कैलाली 1 गाउँ दक्षिण पूर्व। बिहान 6-7 बजेदेखिको हो, अहिलेसम्म यहाँ लाइन भन्दा हाम्रो त्यतिकै पालो पनि आएको छैन। धेरैले यतिकै भनिरहेछन् बिहानदेखि आएर पालो छैन, केही छैन। अब यसको नियम सिस्टम अलिक तरिकाले नबनाउन सकेको हो कि या त यो कुनै लापरवाही हो, तर चाहिँ हामी एउटा बिरामी भएको कारणले एउटा अप्ठ्यारो महसुस अस्पतालमा आएर एउटा केही ठिक भएर जाने हाम्रो एउटा ठाउँ हो। त्यो ठाउँमा नै हामी अलिक अप्ठ्यारो हुन्छ, हामीलाई चाहिँ अलिक सहज हुँदैन। बिहानदेखिबाट अहिलेसम्म बस्नुपर्छ होइन, बर्खाको टाइम कति गर्मी हुन्छ। गुनासो भन्दाखेरि पनि अब सबैको गुनासो हो, मेरो मात्र होइन।
6: मेरो नाम तुलसी देवी घरती मगर, 10 बजे आऊ। अझै उपचार भएको छैन, अब के हुने हो, भोलि हुने हो कि म्याच सिद्धिने हो कि 5 बजेसम्म भन्छन् फेरि एक्सरे गर्ने भनेको।
7: नमस्ते, मेरो नाम भूमिका रोका मगर, म लम्कीदेखि आएको। बिहान 7 बजे नै आएको त्यहाँदेखि, भोकै बस्नु परेको छ। अब लाइनमा बस्नु पर्छ, एक्सरे गर्नको लागि पनि अब भोकै बस्नु परेको छ। त्यही भएर अब एक्सरेको पालो पनि आएको छैन। अगाडि मान्छेहरू भएपछि त छिटो भइहाल्दो रहेछ, मान्छे नभएपछि ढिलो ढिलो हुँदो रहेछ। अब केही व्यवस्था नगर्ने मान्छेलाई त बसेको बसे केही टाइमै नपुग्दो रहेछ। अनि खुट्टा पनि अब त्यस्तैहरू नसाहरू दबेर त्यस्तै उभिन पनि मिल्दैन। अब बस्ने ठाउँहरूमा पनि अब त्यस्तो सिटहरू अलि थोरै नै रहेछ।
1: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। बाल मैत्री स्थानीय शासनका लागि या धनगढ़ी स्थानीय सरकारसँग सहकार्य गर्दै विद्यालय पछिको अतिरिक्त समयमा बाल बालिका व्यस्त राख्नुपर्ने वडाध्यक्ष न्यौपानेको भनाई। कैलालीका सामुदायिक वनहरू वर्षेनी हजारौं वृक्ष रोप्दै तर रोपेका बिरूवा बचाउन भने सामुदायिक वनलाई चुनौती धेरै। पश्चिममा सवारी दुर्घटनाको अवस्था चिन्ताजनक, 3 वर्षमा 569 जनाको मृत्यु। र कैलालीमा 1 वर्षमा 4,84,000 पशु चौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाइयो। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
8: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
0: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रैक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
8: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
0: कहाँ हुनु भाइ टिकापुर जमापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
1: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिँ सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
8: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
9: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिप्पर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमराफारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
0: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848571828 आइहो बड्डो घर कहिया सिर्जैबो 500 सुरु करल मनै घर सिजार सेक्ल
10: अरे का करुरी बुढिया कठुवा खोजत खोजत परेशान हो गेल बाटु मिल्बो नि करत का कैना हो का
0: मिस्तरान भर्जनाउक न घर हेरो न पट्टा सुगुर बनैल बाट आल्मोनियम के मुहाका द्वार लगाक टुफे ओस्ट बनी हो न ओट्टफे पटानी हुइन कि गोङ्गुवा बुढो हो न कबु कहुँ घुम जाए त थाहा पाए
11: यूपीवीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए
10: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848513426
12: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: आई बुढल्ला सुन्टो कि नै वानन्दी भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उने ना पट्टा नि पैना त
4: अरे गहना बनाइ त हो दुकान खोज्ती खोज्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाटस तर वहाँ रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स म से गहना बना कान से क्लिक तरा सुगर बना कन लबाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684141208 ओ 98486239161।
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
6: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
5: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
6: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
5: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर एक कैलाली। सम्पर्क नम्बर 98688000008 र 98253677272।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
0: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, तरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकायतर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हौ क्रे सड़क के किनार में पशु चौपाया नै बान्देबी सड़क किनार में माल वस्तु नै कुरा देबी साथे सड़क किनार में पशु चौपाया बांध के ढुंगा बालुआ गिट्टी मल कुरा के दुर्घटना हुईले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुकरा लेह पर्ना बा।
0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
3: मैले चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ, त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 1 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारी कर्मचारीको तलब 5,500 बढ़्यो। सांसदसँगको अभिव्यक्तिपछि गृहमन्त्री गुरूङद्वारा रोस्टमबाटै क्षमा याचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने, जुट्ने कि फुट्ने अन्तिम मौका।
1: अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको, अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
0: भदौभित्र स्वास्थ्य बीमाको 15 अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक, नयाँ दरबन्दी थप्ने तयारी। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै, मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य।
2: कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेशन सिस्टम एनईएटीएस को शुभारम्भ गरेका छौं।
0: नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण। काठमाडौँ सहित 30 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ। एकै महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़्यो।
3: वर्षा सिजनमा अलिकति मूल्य माथि जाने

0: प्रवृत्ति रहन्छ त्यही प्रवृत्तिको पुनरावृत्ति हो यो।
1: बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमायो। एएफसीद्वारा खेल तालिका सार्वजनिक।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: सुकुम्बासी बस्ती विस्थापनको प्रभाव सबैभन्दा बढ़ी बालबालिकाको भविष्यमा देखिएको छ। कतिपय बालबालिका अझै पनि पढ़ाईबाट वञ्चित रहेको खबर बाहिरिँदै गर्दा सरकार मार्फत उनीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखिनु आवश्यक छ। उनीहरूको पढ़ाई सुनिश्चित गर्न आज सर्वोच्च अदालतको आदेशले राज्यको जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ। तर दीर्घकालीन समस्या समाधानका लागि राहतसँगै व्यवस्थित पुनर्स्थापना र दिगो नीतिको आवश्यक छ। नागरिकको मौलिक अधिकार र मानवीय समवेदना बीच सन्तुलन कायम गर्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
3: सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीहरूको संशोधित तलब ग्रेड र सुविधा निर्धारण गरेको छ। बजेट मार्फत घोषणा गरिएको 10% तलब वृद्धि र 10% प्रोत्साहन भत्ता अनुसार कर्मचारीको मासिक तलब बढ़ाइएको हो। अर्थ मन्त्रालयका अनुसार कर्मचारीको तलब पद अनुसार न्यूनतम 1912 रूपियाँदेखि अधिकतम 5662 रूपियाँसम्म बढ़ेको छ। यससँगै सामान्य श्रेणीका कर्मचारीको मासिक कुल तलब करिब 40,000 रूपियाँ पुग्ने सरकारको दावी छ। नयाँ व्यवस्था अनुसार निजामती सेवाको सबैभन्दा उच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको मासिक तलब 90,594 रूपियाँ कायम गरिएको छ। मुख्य सचिवको प्रारम्भिक तलब 84,932 रूपियाँ हुनेछ, जसमा ग्रेड वृद्धि भएपछि कुल तलब 90,594 रूपियाँ पुग्नेछ। यस्तै विशिष्ट श्रेणी सचिवको मासिक तलब 84,576 रूपियाँ तोकिएको छ। अर्थ मन्त्रालयले हिजो सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई नयाँ तलबमान कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालहरूलाई तिर्न बाँकी रहेको करिब 15 अर्ब रूपियाँ बोक्यौता भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रुजु प्रक्रिया पूरा भएपछि 10-12 अर्ब रूपियाँ भदौभित्र भुक्तानी

अस्पतालहरूलाई तिर्न बाँकी रहेको करिब 15 अर्ब रूपियाँ बोक्यौता भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रुजु प्रक्रिया पूरा भएपछि 10 देखि 12 अर्ब रूपियाँ भदौभित्र भुक्तानी गराएको छ। प्रतिनिधि सभाको स्वास्थ्य तथा सूचना प्रविधि समिति यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि थप 55,000 स्वास्थ्यकर्मी आवश्यक रहेको जनाएको छ। हाल देशभर करिब 35,000 स्वास्थ्यकर्मी कार्यरत रहे पनि आवश्यकता भने 90,000 भन्दा बढ़ी रहेको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। हाल स्वीकृत 1,808 नयाँ दरबन्दी 2 महिनाभित्र पदपूर्ति गर्ने र थप 5 देखि 600 नयाँ दरबन्दी सिर्जना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको छ। अब विवादको पुनः सुनवाई 3 न्यायाधीशको इजलासमा हुनेछ। यसअघि सर्वोच्चको संयुक्त इजलासले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। उक्त फैसला त्रुटिपूर्ण रहेको दावी गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए। प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएपछि अब अघिल्लो फैसला सही थियो वा थिएन भन्ने विषयमा फेरि बहस हुनेछ। त्यसपछि हुने निर्णयले कांग्रेसको आधिकारिकता विवादको टुंगो लगाउनेछ।

0: त्यो युवा पक्षले भने यसलाई स्वागत योग्य भनेको छ। आन्तरिक विवादमा फँसेको पार्टीलाई पूर्ण लयमा फर्काउन संवादको वातावरण बन्ने कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई बताउनुभयो।
1: अहिलेसम्म पार्टी नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने व्यक्तिगतको निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो बेलुको जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त हुन गर्न सकिने हो तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा शर्त आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएकोमा हामी खुसी व्यक्त गर्दछौ। तर यसले हार्दिक भन्दा पनि पार्टी नेपाली

0: शुभारम्भ गरेका छौं। मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा गरेको पहिलो निर्णयले आज मूर्त रूप लिएकोमा मलाई अत्यन्तै खुशी लागेको छ र यसले परराष्ट्र मन्त्रालयको समग्र सेवा प्रवाहलाई उदाहरणीय बनाउन सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु।
1: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशमा पुनः विवाद शुरू भएको छ। नयाँ दिल्लीमा पत्रकारसँग प्रत्यक्ष कुराकानी गरिएको विषयमा बंगलादेशमा आक्रोश व्यक्त भएका छन्। बंगलादेशले द्विपक्षीय सम्बन्धमा यस घटनाको सम्भावित प्रभावहरूको बारेमा विचार नगरी भारत सरकारले हसिनालाई सार्वजनिक कार्यक्रममा बोल्ने अवसर सहित सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति दिएकोमा गहिरो व्यक्त गरिएको छ। अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले अगस्त अन्तिमदेखि शुरू हुने एएफसी 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न नपाउने भएको छ। खेल तालिकाबाट नेपालको नाम हटाइएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको ड्र तालिकामा नेपालको नाम हटाइएको छ। छनौटमा नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। अब नेपालले 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न पाउने छैन।
2: तमोर करिडोरले फेरियो पहाड़ी क्षेत्रको मुहार। गाउँ फर्किन थाले बसाई सरेका परिवार।
3: अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ। बाटोहरू पनि बन्नु, अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खोलामा टाढामा यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छ।
2: 2065 सालमा शुरू भएको तमोर करिडोरले विकास र रोजगारीको बाटो खोल्दै। रिपोर्ट पर्यटन क्षेत्रको विकासमा सांसदको भूमिका। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ। सड़क निर्माण भएसँगै धनकुटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ।
7: चौबिसे गाउँपालिका चार फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो। तर अहिले यहाँ सड़कसँगै बिजुली, खानेपानी, संचार र यातायातको पहुँच विस्तार भएको छ। स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्। यही परिवर्तनले स्मृति लिम्बुको परिवार पनि गाउँ फर्किएको छ।
3: बसाई किन सरेको भन्दाखेरि मेरो ससुराबा पनि बिरामी हुनुहुन्थ्यो, ब्लड क्यान्सर लागेको थियो। अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ। अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि बन्नु, अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खलामेटारमै यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छौँ।
7: खलामेटार मात्रै होइन, तमोर करिडोर अन्तर्गत पर्ने सदमटार, हंसमोरङ र भैसेटार जस्ता बस्तीमा पनि बसाइ सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ। गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोड़िएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र नेपानी।
8: तमोर करिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ।

0: सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ। त्यहाँ ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पश्चिम सहरतर्फ पुनः पनि गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ।
1: तमोर करिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई फेरि आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ। चौबिस गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री,
2: बसाई सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो।
1: भारतको जोगमनीबाट तमर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो। त्यसपछि धनकुटाको मूलघाटदेखि पाँच थरको शुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भई काम शुरू भएको थियो। तमोर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी,
3: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ। जो गएका मान्छेहरू पनि फर्किनेतिर छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा। चाहिँ एउटा कायापलटी ल्याउने योजनाको रूपमा आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि त कहिले धन्यवाद दिन्छन्, कमसे कम तपाईँले सुरुवात गरिदिनु भयो भन्छन्। एउटा राजनीतिक कार्यकर्तालाई एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।
1: तमोर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँच थरको गणेशचोकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। तर यस सड़क खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमोर करिडोर सड़कबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पर्यटन विकासको ढोका खोल्न सांसदको सक्रिय भूमिका आवश्यक।
5: मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले यत्तिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर एउटा व्यवसायको किसिमले त गर्नु पर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म छोडिन म गर्छु।
4: गन्तव्य चिनाउनेदेखि पूर्वाधार बनाउनेसम्म सांसदको भूमिका निर्णायक। सम्वाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: ग्राफिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
8: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
5: धन्यवाद।
8: तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला, अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो। र तेस्रो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार रंगबाट लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो। निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो। म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ।
5: होइन, मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन। त्यहाँका दाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने नै भए जितिसके भनेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल गुप्ताजीलाई पनि

0: मैले फेकाइनु होला भनेर पनि मैले उहाँ चाहिँ प्रदीप यादवजीलाई फोन गरेको थिएँ।
1: अनि सिकाउनु भएपछि
0: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्ने हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
1: त्यतिखेर निर्वाचन सकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव प्रवृत्ति रूपमा
0: अनिल जुटाजीसँग त लगभग धेरै पटाजीसँग फोन भयो होला।
1: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमा हो?
0: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र
1: जितिसकेपछि तपाईँ साझा हुनुहुन्छ,
0: साझा भइहाल्यौँ। उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यसकारण हाम्रो सबै साझा समस्याहरूमा आइहाल्यो नि, त्यसमा त केही भन्नुपर्ने कुरै भएन।
1: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
0: सदनमा?
1: हजुर,
0: 9 पटक जति 8 पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर 8-9 पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ।
1: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
0: यहाँले भन्नुभयो जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस चाहिँ एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
1: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
0: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन, तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ, सरकारलाई जानकारी।
1: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो 100% त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
0: होइन, यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीलाई त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन जो धार्मिक सद्भाव चाहिँ बिथोलिन खोज्दै गर्दाखेरि बिथोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस्, तपाईँहरू आफ्नो

0: उसको चाहिँ अब गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिँदैन र त्यसमा हामी सफल हुन्छौं जस्तो लाग्छ।
1: हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सकिनेछ। सरकारी कर्मचारीको तलब 5,500 बढ़्यो। सांसदसँगको अभिव्यक्तिपछि गृहमन्त्री गुरूङद्वारा सार्वजनिक क्षमा याचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने भएको छ। जुट्ने कि फुट्ने अन्तिम मौका प्राप्त गरेको नेताहरूले बताएका छन्। भदौभित्र स्वास्थ्य बीमाको 15 अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी छ। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक परेको छ। नयाँ दरबन्दी थप्ने तयारी गरेको सरकारले जनाएको छ। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ। मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण भएको छ। काठमाण्डु सहित 30 जिल्लामा आज आकस्मिक बाढ़ीको जोखिम रहेको छ। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ गरिएको छ। 1 महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़ेको छ। र बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा आएको छ यो विषय। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमाएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
3: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: टिकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौ। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौ।
1: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।
2: कार्यक्रम गोचाली अब से प्रत्येक हप्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे समय

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868000008 र 9825637072।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससीएजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम टिकापुर एफएम 101 मेगाहर्ज।
1: काम गर्न सरकारलाई राष्ट्रिय सभाको निर्देशन। ग्यासमाथिको निर्भरता किन घट्न नसकेको होला?
2: लामो समयदेखि ग्यास युज गरिरहेको छौँ अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि।
1: ऊर्जाविद सुरेश बहादुर भट्टराई र अन्तर्राष्ट्रिय प्रसंगमा युक्रेनद्वारा रुसका दुईवटा प्रशोधन केन्द्रमाथि आक्रमण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ठिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: ठिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड

0: ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स।
1: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
0: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए। ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स।
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे। कक्षा सञ्चालन भदौ 1 गते देखि।
0: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस।
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
0: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने।
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
0: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
1: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खानेपानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
0: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
1: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
0: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
1: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।

0: छिच्छी कस्तो गन्नाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए। फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
1: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
1: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
1: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी

0: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले, त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
3: सूचना सूचना सूचना
4: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी, इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते 4 शनिबार।

डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इशान मेडिकल हल, टिकापुर 1, कैलाली। याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनुपर्नेछ।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जन धनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाको बनाऊ।
4: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गरोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्युरो साइकियाट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई भ्योस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: ल यति छिटो आमा बन्न लागेको त
2: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, आरासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले गत आर्थिक वर्ष 2082-83 4,84,450 पशु चौपाया विभिन्न रोग विरूद्धको खोप लगाएको छ। विज्ञ केन्द्रले जिल्लाका 13 स्थानीय तहमा भैंसी, राँगा, गाईगोरू, बाख्रा पालन समेत बाख्रा लगायतका पशु चौपायामा विभिन्न रोग विरूद्धको समेत खोप लगाएको हो। 2,68,000 भेड़ा बाख्रामा पीपीआर खोप तथा 1,56,600 गाई गोरूको र भैंसीहरूलाई समेत खोरेट विरूद्धको खोप लगाएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका

में 2000 सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिस विरूद्धको खोप लगाइएको छ। खोप कार्यक्रम संचालन गर्न जिल्लाभरि 25 जना पशु प्राविधिक खटाएको विज्ञ केन्द्रले जनाएको छ। सुरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको अवस्था पछिल्ला वर्षमा बढ़दै गएको छ। पछिल्ला 3 वर्षको अवधिमा प्रदेशभर 2,985 वटा सवारी दुर्घटना हुँदा 569 जनाको मृत्यु भएको छ भने 5,083 जना घाइते भएका छन्। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अटरियाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 प्रदेशभर 309 वटा दुर्घटना भएको थियो। ती दुर्घटनामा 172 जनाको मृत्यु र 536 जना घाइते भएको बताएको छ। बालमैत्री स्थानीय शासनका लागि वाडा र पालिकालाई विकासका लागि युवा ऐक्यबद्धता यार्ड ढनगरीले सहयोग गरिरहेको छ। भजनी नगरपालिका वार्ड नम्बर 1 बाल बालिकाको पाशु चित्र तयार गरेर सूचक तयार भए नभएको छलफल गरेर काम गरेको छ। ओल्विजन इन्टरनेशनल नेपालले साझेदारमा संस्था मार्फत बाल बालिकाको पोषण स्वास्थ्य गुणस्तरीय शिक्षा र तिनका अभिभावकहरूको जीविकोपार्जनमा सहयोग गरिरहेको छ। यार्डले भने बाल समृद्धि र बाल मैत्री स्थानीय शासनमा सघाइरहेको छ। यार्ड धनगढ़ीका सामाजिक परिचालक रतनलाल चौधरीले बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत बाल समृद्धिका लागि पोषण मैत्री र बाल मैत्री स्थानीय शासनका लागि काम गर्नुका साथै 3,400 जनालाई सेवा दिइरहेको समेत जानकारी दिनुभएको छ। कार्यक्रममा अभिभावक बुना चौधरीले अभिभावक भारतमा बस्दा बाल बालिकामा समस्या रहेको बताउँदै अभिभावक नभएका समेत बच्चा लागू औषधमा लाग्ने बाल विवाह गर्ने समस्या रहेकोले परिवार नभएका बाल बालिका सुरक्षित गराउन थप सचेतना गराउनु पर्ने बताउनु भएको छ। उहाँले आफ्ना बच्चाहरूको नियमित विद्यालय जाने पढ़ाईमा रूचि राख्न थालेको बताउनु भएको छ। अभिभावक उर्मिला देवी चौधरीले आजभोलि अभिभावक र बाल बालिका सचेत भएकोले यार्ड संस्थाले सल्लाह दिएपछि बाल बालिकालाई समय दिन थालेको बताउनु भएको छ। कक्षा 11 अध्ययनरत बालक विकल्पले समेत गुणस्तर शिक्षाका लागि काम गरेको परियोजनाले समेत विभिन्न बाल बालिकाका लागि पढ्न पाएका बताउँदै सहयोग पनि समेत मिल्दै गएको पढ्नका लागि समेत मिलेको र अभिभावकले पनि समय दिन थालेको बताउनु भएको छ। अभिभावक ज्ञानु थापाले ओल्ड भिजन इन्टरनेशनल नेपालले ओल्ड भिजनमा दर्ता भएका बाल बालिकाको सिकाईमा सहयोग गरेको र अभिभावकलाई सचेत र जिम्मेवार बनाएको बताउनु भएको छ। शान्ति काफ्ले बाल बालिकामाथि धेरै घटनाहरू भइरहेकोले शिक्षकले मनोविज्ञान बुझेर पढ़ाउन आवश्यक रहेको र अभिभावकले पनि घरमा बाल बालिकालाई कुरा सुन्नुपर्ने बताउनु भएको छ। वार्ड नम्बर 7 वार्ड अध्यक्ष एके प्रसाद न्यौपानेले अभिभावक बाल बालिका मीडिया लगायतका सबै साथमा बसेर बाल समृद्धिका लागि छलफल गर्नु राम्रो पक्ष रहेको बताउनु भएको छ। बाल बालिकालाई सामाजिक र जीवन शैलीमा एकरूपता ल्याउन सबै मिले समेत सकिन्छ भनी यार्डले आफूहरूलाई महसुस गराइरहेको बताउनु भएको छ। उहाँले लागू औषध मोबाइलको लत प्रयोग जस्ता चुनौतीसँग लड़िरहेको बताउँदै बाल बालिकालाई विद्यालय पछिको अतिरिक्त समयमा समेत व्यस्त राख्न सके कुलटबाट जोगाउन सक्ने बताउनु भएको छ। टीकापुरका सम्राट खनाल काठमाडौँमा संचालित चर्चित रियालिटी शो भोइस अफ किड्सको सिजन 5 सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। टीकापुरका डम्बर खनाल र निर्मला कोइरालाका कान्छा छोरा सम्राट उत्कृष्ट गायक पन्तले समेत उनलाई सेमी फाइनलमा सम्म पुगाएको हो। भोइस अफ किड्स को फाइनल चरणमा प्रवेश गर्न भोटको आवश्यक पर्ने भएकाले सम्पूर्ण टीकापुरवासी लगायतका सुदूरपश्चिमवासीलाई भोट गरी भोइस अफ किड्सको विजेता बनाउन अनुरोध गरेको छ। सम्राट टीकापुर स्थित आरएमई स्कूल कक्षा 8 अध्ययनरत हुनुहुन्छ।
राष्ट्रिय सभाबाट मनसून जन्य विपद व्यवस्थापनमा सरकारको तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव सर्व

समितिले स्वीकृत गरेको र सभाको आज बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको मनसून जन्य विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धमा सरकारको ध्यान आकर्षण गराउने प्रस्ताव समेत सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। र सूचना तथा संचार मन्त्रालयले आम संचार क्षेत्रलाई समय अनुकूल एकीकृत र उत्तरदायी बनाउने उद्देश्य सहित राष्ट्रिय आम संचार विधेयक तर्जुमा गर्न तयार गरिएको अवधारणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले चालू आर्थिक वर्षभित्रै उक्त विधेयक संसदमा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी थालिएको जनाएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 9845080188, 9845015356 र 9846134434।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
7: लो यति छिटो आमा बन्न लागेको त अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जान्नु पर्ने जस्तै लाग्छ
8: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
9: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

कृष्णबाट तयारी भएको हुनाले रुद्र भन्ने नाम राखियो। उहाँले सृष्टि गर्नुभयो, ब्रह्माजीलाई सहयोग पुर्याउनुभयो। शिवजीको जगतका मालिक शंकर भोले बाबाको सृष्टि भयो। भूत प्रेत पिचास टाङ्किनी साङ्किनी वीर बेतल छेद भेद 64 जोगिनी 52 वीर सृष्टि भयो लाग्दैमा हैरान। अब ब्रह्माजीले के गर्नुभएछ भने 10 भाइ छोरा शरीरबाट झिक्नुभयो पट्टापट। कहाँ कहाँबाट कुन कुन झिक्नुभयो भन्ने विषयका लागि राजा परीक्षितलाई सुखदेव स्वामी बताउनुहुन्छ। एक नम्बरमा ब्रह्माजीले सृष्टि गरिबक्सेको प्राणी मध्येमा सबभन्दा पहिला सृष्टिको आदिमा कलाई झिक्नुभयो। मनबाट मरिची, आसनबाट नारद, अङ्गुष्ठबाट दक्ष, प्राणबाट वशिष्ठ, छालाबाट भृगु, हातबाट कर्कु, नाभिबाट पुलह, कानबाट पुलस्त्य, मुखबाट अङ्गिरा, आँखाबाट अत्री, मनबाट मरिची, सारा छोरा सृष्टि गर्नुभयो। तिनको पनि सृष्टि गतिलो भएन, मानसिक सृष्टि राम्रो भएन र अनि ब्रह्माजीले आफ्नो शरीरलाई दुई भागमा विभाजन गर्नुभयो। एउटा दाहिनेपट्टिको अङ्गलाई पुरुष, देब्रेपट्टिको अङ्गलाई स्त्री। दाहिनेपट्टिको अङ्गलाई स्वयं भूम नाम गरेको मनु, देब्रेपट्टिको अङ्गलाई शतरूपा नाम गरेको रानी, दुईटा त्रि पुरुष बनाएर मैथुन सृष्टिबाट संसार चलाऊ भनेर तयारी गर्नुभयो। पहिला प्राणी सृष्टि भएको स्वयं मनु र शतरूपा रानी। त्यसै कारणले पहिला छोरा जन्मी उत्तन पद, विश्व ब्रह्माण्डमा सबभन्दा पहिलाको नाम हो उत्तन पद। माथि पाउ फर्केर पहिला शिर जन्मिएको हुनाले अहिले पनि हामी जन्मदा त्यसरी नै जन्मन्छौ, पहिला शिर पछि पाउ। त्यो पहिला पाउ उत्तानो बनाएर जन्मिएको हुनाले सबैको नाम उत्तन पद। प्रियव्रत उनका भाइ, आकुति देवहुति र प्रसुति तीनटा छोरी जन्मिए, त्यसकारणबाट संसारमा अहिले पनि छोरीको संख्या 3%, छोराको संख्या 2% मात्रै छ। विश्व ब्रह्माण्डमा 6 अरब भन्दा बढी मान्छे छन्, तर 3% छोरी मान्छे, 2% छोरा मान्छे। अझै छोरा मान्छे घट्ने, छोरी मान्छे बढ्ने धेरै सम्भावना छ। छोरो चाहिँ एउटा जन्मना साथ बाबुआमै यता तेर्सिन्छन्, कहाँ गएको पनि काम छिन्न गएको भन्दै छोरो जन्मना साथ चाहिँ। छोरी चाहिँ 9 जन्मिसकेपछि तैपनि 10 पाल्यो छोरो हुन्छ भनेछन् बसिएछन् बसे। त्यसै कारणले हाम्रा खालाई त मासेला भन्न डर भइसक्यो। त्यति कारण यसैले सृष्टि सारा सम्पूर्णको वर्णन, त्रि र पुरुषको संयोजकत्वबाट संसारको सृष्टि भएको छ महाराज। उत्तनपाद, प्रेव्रत भन्ने दुईटा छोरा, आकुति देवहुति र प्रसुति तीन बहिनी छोरी, यिनैबाट विश्व ब्रह्माण्ड सारा सम्पूर्ण रचना भएको हो भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। अब अनि यो सारा सम्पूर्ण सृष्टि गर्ने ब्रह्माजीको हक अधिकार प्राप्त बमोजिम भगवान नारायण ब्रह्माजीलाई सृष्टिको आधिपत्य अधिकार प्रदान गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो अब सृष्टिको प्रकरण। अब सृष्टिको प्रकरणको बारेमा जुन प्रकारबाट यहाँलाई मैले अनुरोध गरिराखेको छु, अब सृष्टिको सम्बन्धको बारेमा सब ठिक ठाक भइसकेपछि यो पृथ्वी नै बोकेर एउटा बहादुरले पत्याउनुहुन्छ, नपत्याए के सुन्ने कथा, पत्याउनै पर्न परिहाल्यो, यो पृथ्वी नै बोकेर गएको एउटाले सबै केर लला कहाँ लहर थन्क्यो भारिहाल्यो केरी नाम्रो लगायो केरी बोकेर जाने कुन हो, धकल दिने कुन हो, फेरि लाने को हो ल्याउने को हो, बडा शङ्का छ। दुई किसिमले लगेको प्रमाणित हुन्छ, एउटा सार तत्व पृथ्वी लगेको प्रमाण, असार तत्व छोडेको, एउटा पानी माथिको भकुण्डो जस्तो बलियोले ख्याच खिचिदियो चुरुलोममा ढालिदियो, यही प्रकारको प्रक्रिया हो महाराज। यही कथा राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो सौनका दृष्टि प्रणाली। यस कारणले विश्व ब्रह्माण्ड सारा सम्पूर्ण जो जति छ सबै पृथ्वी लगेपछि ल्याउनेवालाले के रे ल्यायो भन्दाखेरि एउटा कथा छ, लाने र ल्याउनेको कथालाई यी स्थगित राखेर एक दिन ब्रह्मसत्रको दीक्षान्त समारोह थियो, सारा ऋषि महर्षि देवर्षि राजर्षिको संगम थियो, त्यसमा कश्यप प्रजापति पनि हुनुहुन्थ्यो, साम्ब सदाशिवजी ती विराजमान होइ बस्छन्थ्यो, आफ्नो आफ्ना पतिदेवको अगाडि गएर कश्यप प्रजापतिकी जेठी रानीले आज्ञा गरिन्, प्रभु लौ न मलाई एउटा छोरो ल्याउनुहोस् न भनेर आफ्नो पतिसँग यज्ञ मण्डपमा, चाहिँदा नचाहिँदा कुरा नगरे यहाँ आए, छोरा ल्याउनुहोस् न, कहाँ पाएर छोरा दिने, यो खल्तीबाट झिकेर दिने हो भन्दा होइन परमात्मा, सौताका छोरा इन्द्र एम वरुण कुबेर मेरो छोरा छँदै थिएनन्, मेरो भगवान मलाई छोरा बोक्सियोस् भने, नचाहिने कुरा गरिदिन्छ, एक मण्डपमा वर्ण भएर बसिया छु कहाँको छोरा कुरा गरिन्छ यो भन्नुभयो बुढाले कश्यप प्रजापति, मलाई त चाहियो चाहियो, म अर्थ कुरा चाहिँदैन जान्दिनँ, छोरा चाहियो भने जेठी रानीले ए त्यसो नभन है भन्दै हुनुहुन्थ्यो, नभनी छोडिदिनँ भन्न थाले, यसले जबरजस्ती गर्न आँट्यो फकाउनु पर्यो भएर, म यहाँ त्यसो नगर ठुली हेर जेठी तिमी यस यति बुझ्दै गाडी छ र हाम्रो ठुली भन्दै हुनुहुन्थ्यो, भयो फुर्काउनै पर्दैन भने चाहिँ कुमजार घाइ चाहिँ बसेछ मान्छे छ भने जगल ट्याउने नि नहुने, फेरि अरू बेला त हुँदो रहेछ भन्नु होला नि कहिले नि हुँदैन फेरि है, अरू बेला त जति जगल ट्याएर होइन हुन्छ त भन्ने होला होइन, ए बाबा त्यस्तो नगर रानी, मैले भनेको वचन मान, मेरो कुरालाई सुन, त्यस्तो नगर, यो समाजको अगाडि यतिका ऋषि महर्षि देवर्षि राजर्षिहरूको सङ्गममा म कश्यप प्रजापति यज्ञको आचार्य, फेरि त्यसमा पनि यतिको ठुलो इज्जत र प्रतिष्ठा, त्यस्तो नगर जाऊ भन्नुभएको थियो, भयो जान्न म त जान्न म त भनिन्छ जान्न म त यज्जा मान्दै मान्दिनन्, सन्तान उत्पादनका लागिमा सन्त गर्भाष्ट दिनुहोस् अनि जान्छु भन्छ, ए बाबा हुँदै हुँदै हुँदैन यहाँ चल भन्दै हुनुहुन्थ्यो, पटक्कै नमानिकन बारम्बार विरोधाभासमा आएकी हुनाले यिनको वचनलाई मान्नै पर्ने भयो भनेर बाध्यता बस गर्भाष्ट दिनुभएको थियो, मेरो स्वामी गर्भाष्ट लिइहाले, अबबाट म हजुरसँग प्रसन्न छु, मैले छोरो कस्तो पाउँछु त लो भन्नुहोस् भन्छ, उत्ने हेरे कस्तो पाउने नि बाउलाई जस्तै, साँझको प्रहरमा गर्भाष्ट लिनु तिनु गरेको कारणबाट दुईटा राक्षस जन्मन्छन्, लोक कण्टककारी लोक कल्याणकारी भगवानले तेरो दुइटै छोरा मारिबक्छन्छ, लौ चल जा भनेर आज्ञा गर्नुभयो भगवान, हजुर जस्तो महानुभावबाट पाएको गर्व त्यस्तो नचाहिँदो जन्म नहुने किन त भन्दाखेरिमा साँझका प्रहरमा गर्भाष्ट लिएको हुनाले साँझमा गर्व नहुने कुरा के हो, सन्ध्याकाल महा नगर्नु यी कुरा निन्दा छ शास्त्रै महा, खानु सुत्नु पढ्नु र मैथुन इचार जोगर छ साँझै महा, खाए रोग बढोस् साँझमा सुते धनको विनाश पढे नक्सानी हानि, त्रिभोग गरेमा सन्तान विनाश, त्यसै कारणले सन्तान विनाश हुने भयो चल भन्नुभयो भगवान्, प्रभु अब के गर्ने होला, म कहाँ जाने होला, मेरो प्राण नाम दयाको सागर भएर बारम्बार रोएकी थिइन्, जे भए तापनि तर रोएको कारणले मेरो ब्रिय हो नास्त ती दुईटा छोरा हुने नै भए त
तर एउटा छोरोबाट जन्मिएको नाति असल हुनेछ, चल जा भनिदिनु भयो। अनि त्यसपछिबाट हस्त भनेर दिति महारानी गर्भाष्ट भएर जानुभयो। ती गर्भाष्ट भएर गए कि दिति रानी गइसकेपछि अहिले फेरि त्यो गर्भवतीले गर्भ बोकिराखेकी छन्। त्यो जब पृथ्वी लानेर लैराखेको छ, ल्याएको छैन। यो दुईटै कथालाई एकै ठाउँमा समायोजन गराउँदै अब सनक सनन्दन सनातन सनेरी कुमार भन्ने चारवटा कुमारहरू भगवान वैकुण्ठवासी नारायणको दर्शन भेट गर्नको लागि आज वैकुण्ठ धाम पट्टिको सवारी हुनुभयो।

यो पृथ्वी को लागि राजा परीक्षितलाई सुखदेव भन्नुहुन्छ, सारा सृष्टि त तमाम प्रकारबाट भयो महाराज परीक्षित। सृष्टि बडा गम्भीर वाणीमा गयो। अनि सनकादि चारवटा कुमारहरू सनक सनन्दन सनातन सुमित कुमार भगवान नारायण वासुदेवको दर्शन गर्न भनेर गएको। सातवटा द्वारमा दरवाजासम्म निर्धक्कसँग पसे। आठौं दरवाजामा बस्ने बेलामा छडी दिएर झ्याप्पै रोकिदियो एउटाले। कान्छनलाई भने दुईटाले, वैकुण्ठवासी नारायणको दर्शन भेट गर्न जान लागेको भनिदिनु भयो सनकादि कुमारले। वैकुण्ठवासी नारायणको दर्शन भेट गर्नका लागि यस्तो लुगा लगाएर आउनु, वस्त्रका नाउँमा लगौटी पनि झार बोक्राको, खरानी घसेको खुसको र जुसको फुसरी भएको, यस्ता दुसरेले पनि फेरि भगवानको दर्शन गर्ने चल फट उतर भने वैकुण्ठमा। सनकादि कुमारहरू भन्नुहुन्छ, होइन तपाईँहरू त वैकुण्ठवासी भएर पनि छालाको र लुगाको पहिचान गर्न लाग्नुभयो। लुगाको पहिचान गर्नेवाला सूचीकारको काम हो राम्रो नराम्रो पहिचान गर्ने, छालाको पहिचान गर्नेवाला चमारको काम हो जुत्ता सुनेको काम, तर त्यो तपाईँहरू जस्तो महान व्यक्तिको काम होइन। वैकुण्ठवासी जनहरूले यो हाम्रो, यो राम्रो, यो नराम्रो, यो यता यो उता यो भन्ने सवाल होइन, यो त बडो गल्ती भयो, यो नगर्नुहोला आइन्दा भन्दा, ए हामीलाई त जब त्यसमा तबा बोल्दो रहेछ भनेर भगवान्का भक्त माथि झम्टिए सनकादि कुमार का उपरमा जय विजयले। सनकादि कुमार भन्नुहुन्छ, न झम्ट, हामीलाई अपमान नगर, गर्नै पर्छ भनेर अगाडि बढा। तिमीहरूले हामी माथि गरिएको अपमानको कारणले गर्दा तत्कालमा तिमीहरू च्युत हुनु परोस्, पृथ्वी मण्डलमा गिर्नु परोस् भन्ने श्राप परिहाल्यो। अनि पृथ्वी मण्डलमा गिर्ने जब श्राप परेको थियो, सनकादि चारवटा कुमारको अगाडि अपमान भयो भन्ने बुझेर वैकुण्ठवासी नारायण हरि दर्शन दिन सवारी हुनुभयो। सनकादि कुमारले बडो प्रेम पूर्वक प्रभुको प्रार्थना गरे, हरे श्याम सुन्दर भगवान गर्छौ पुकार, श्याम सुन्दर भगवान गर्छौ पुकार, दर्शन देऊ हामीलाई।

परीक्षित को परमा सुखदेव स्वामी ने बताउनु भयो। अब यस प्रसंगको बीचमा शनक सनन्दन सनातन सनत कुमार चारवटा कुमारलाई अपमान गरिएको कारणले तिमीहरू पृथ्वी मण्डलमा जाऊ भन्ने भगवानबाट हुकुम हो। मेरो ईश्वर हामी कहाँ जाउँ भनेका थिए, जाऊ वैकुण्ठ धाम छोड, आजबाट तिमीहरूले अपमान गरेका छौ, सज्जनको अपमान, दुर्जनको रजाइ मिल्न सक्दैन। त्यो भगवान भगवत भक्तिमा त्यो काम हुन सक्दैन। सज्जनको अपमान दुर्जनको रजाइ यो कुनै मिल्दैन, चल भन्नुभयो। भगवान कहाँ जाने भन्दा सनकादि कुमारका श्रापबाट रसातलमा जाने, पृथ्वी मण्डलमा जाने, गर्भवासमा जाने, दुःख र यातना भोग्ने, मेरा जब सात जन्म सुन प्रार्थना गरेर मेरो धाममा आउने, कि मेरो जब चुटाएर पिटाएर दण्ड देखेका प्रभावबाट तीन जन्ममा तरेर मेरा धाममा आउने, मसँग विरोध गर्ने कि मसँग प्रेम गर्ने, ल भन भनेपछि मेरो प्रभु विरोध गर्दाखेरिमा तीन जन्ममा आउन पाउने भयो वैकुण्ठ धाम, प्रेम गर्नाले सात जन्म लाग्ने भयो चाँडै नै आउन पाऊँ भन्नका लागि तीन जन्ममा भगवानको हातबाट मरेर आउने अठोट गरेर अहिले सनकादि चारवटा कुमारको प्रतापबाट जय विजयहरू पृथ्वी मण्डलमा जन्म लिनको लागि प्रस्थान गरिसकेको छन्। सनकादि चारवटा कुमार गइसकेपछि अहिले जब भगवान भने जय विजय गइसकेपछि सनकादि चारवटा कुमारलाई भगवान परमात्मा परमेश्वरले दर्शन भेट दिनुभयो। आज मेरो घरमा आउनुभयो, मेरो वैकुण्ठ धाम पवित्र भयो, गृहस्थीको जन्म धन्य हो, आज यस्ता सज्जनहरूको मैले जब दर्शन पाएँ भनेकन बहुत परमात्मा प्रसन्न हुई बक्सु, जगतका मालिकले पनि त्यत्रो आधार प्रभु सेवा दिई बक्सु सनकादि कुमारको। सनकादि चारवटा कुमारहरूले बडा प्रेमका साथमा प्रभुको प्रार्थना गर्दै मनन भजन गर्दै आफ्ना धामपट्टिको यथार्थमतीले प्रस्थान गरिसकेको छन्। लौ त महाराज परीक्षित, अब तपाईँ के सुन्न चाहिँ भनेकन सौनकादीलाई पौराणिक सूत्र निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। महाराज परीक्षित, जब सम्बन्धका लागि दितीको घरबाट जन्मेका बच्चा पनि जन्मेका छैनन्, पृथ्वी लानेले लयो ल्याएको छैन, हिरण जब जय र विजयको जन्म कहाँ भयो त्यो पनि थाहा छैन, रहँदै जाँदा धेरै समय भयो। जब भइसकेपछि डरलाग्दो प्रकारबाट प्रक्रिया तयारी भयो, त्यसमा दुई व्यक्तिको जन्म भएको छ। महाराज महान वीर योद्धा, आजसम्म एक वर्ष भयो गर्भ भइडिएन, दुई वर्ष भयो गर्भ भइडिएन, चार आठ दस बाह्र पन्ध्र बिस पचास एक सय वर्ष पछाडि मात्र गर्भ भिडियो, तिनैको नाम पूर्ण वर्ष सते साधी पुत्रौ परशु समय यमौ भनेका छ। एक सय वर्षसम्मको लागि गर्भ यस किसिमबाट पूर्णे वर्ष सते साधी पुत्र परशु यमौ दिदस्यो भ्रतुरादे सत पत्याच परिसङ्किनी भनेका छ। यस किसिमबाट एक सय वर्षको बादमा बल्ल गर्भ भिडियो, हेर्नु सय वर्षसम्म पेटा राख्न सक्ने आमा त्यस्तिने आमा थिए, यही बच्चालाई पेटा सय वर्ष राख्ने त्यस्ता आमा, अहिले आमा छ महिना लाथेन लगाउन पुर्याइदिए भन्छन् अख त्यसै नसके त हामी लैदिइहाल्छ नि त्यो दिनतिर त छ महिना अगाडि नै लगाएर राख्नुपर्ने हुँ कसरी सक्नु। त्यस कारणले गर्दाखेरिमा गर्भ भेडियो एक सय वर्षको बाद, गर्भ भइसकेपछि त्यसपछिबाट जन्मनामा जेठाको नाम हिरण्डे कश्यपु, कान्छाको नाम हिरण्यक्षक भन्ने नाम रह्यो। हिरण्डे कश्यपु तपस्यामा गयो हिमाञ्चलमा, हिरण्डे कश्यपुको भाइ हिरण्यक्षक न्यू खोज्नका लागि रसातलमा पृथ्वी लिएर जाने कान्छो बहादुर त्यही हो महाराज। यसै कारणले हिरण्यक्षक र हिरण्डे कश्यपुको जन्म जय र विजयको भयो, जय र विजयको गर्भमा दितीको गर्भबाट जय र विजयको जन्म, पृथ्वी लानेवाला हिरण्डे हिरण्यक्षक नाम गरेको दानव, सारा पृथ्वी लयो अब कहाँ राख्ने, ठूलो आपत्ति पर्यो विपत्ति पर्यो संकट पर्यो र भगवान नारायण वासुदेवलाई गुहार मागे, मेरो हरि कसो गर्ने हो भगवान, यो पृथ्वी ल्याइदिई बस्नु पर्यो भनेर ब्रह्माजी भन्नुहुन्छ। हरि शरणम हरि शरणम ओम हरि शरणम।

0: पशुपतिनाथ भगवान को
1: जय। जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
1: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।